नमस्कार, बिहान 7 बजेको सैलुङ समाचारमा हार्दिक स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाईँको समाचार रेडियो सैलुङ समुदायका एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। नेपालमा आयातित बिउको प्रयोग बढ़दै जाँदा परम्परागत रैठाने बिउको अस्तित्व संकटमा। कृषि उत्पादन क्षेत्र मनसुनी विपदको उच्च जोखिममा। नेपालमा क्यान्सरका बिरामी झण्डै दुब्बरले बढ़े। निजामती कर्मचारीले पूर्वअनुमानकै भरमा पदबाट राजीनामा दिने क्रम तीव्र। र जिल्ला अदालत दोलखामा कैद भुक्तानी गर्न बाँकी 3 फरार प्रतिवादी पक्राउ।

Obwohl es mal selber starben. नेपालमा बितेको पाँच वर्षमा सरकारबाट उपचार खर्च लिने क्यान्सरका बिरामी झण्डै दुब्बर्ने बढ़ेका छन्। स्वास्थ्य सेवा विभागको सामाजिक सुरक्षा तथा नर्सिङ महाशाखाका निर्देशक हिरादेवी निरौलाका अनुसार आर्थिक वर्ष 2077-78 15,187 रहेको सरकारी सहुलियत लिने क्यान्सरका बिरामीको संख्या आर्थिक वर्ष 2081-82 28,678 जना पुगेको छ। महाशाखाले विपन्न नागरिक औषधि उपचार कोष मार्फत क्यान्सर पीड़ितलाई 1,00,000 रूपियाँसम्मको उपचार सहायता प्रदान गर्दै आएको छ। प्रदेश सरकारले पनि थप 1,00,000सम्मको सहयोग उपलब्ध गराउँदै आएका छन्। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका क्यान्सर रोग विशेषज्ञ डाक्टर अरूण साईका अनुसार अत्याधिक जाँड रक्सी चुरोट बिड़ीको प्रयोग फास्टफूड तथा जंक फूडको बढ़दो प्रयोग व्यायामको कमी र मोटोपन क्यान्सरका प्रमुख कारण हुन्। निजामती कर्मचारीले पूर्व अनुमानकै भरमा पदबाट राजीनामा दिने क्रम बढ़दै गएको छ। प्रस्तावित संघीय निजामती सेवा विधेयकको मस्यौदा ऐन जारी भएको मिति एक पटकको लागि कर्मचारी को सेवा अवधि 30 वर्ष र अवकाश उमेर 55 वर्षको प्रस्ताव गरेको चर्चा भएपछि कर्मचारीले पदबाट राजीनामा दिन थालेका हुन्। आधिकारिक रूपमा पुष्टि नभए पनि अब जारी हुने भनिएको अध्यादेशले 30 वर्षभन्दा बढ़ी सेवा अवधि भएका कर्मचारीले 30 वर्षसम्मको मात्र पेन्सनको लागि अवधि गणना हुने चर्चा छ। कसैबाट पुष्टि नभएको यस्तो चर्चाका कारण कर्मचारीले राजीनामा दिन थालेको बताइएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य शासन मन्त्रालयका प्रवक्ता एकदेव अधिकारीले ऐन नै नबनी बाहिर संचार माध्यममा आएकै हल्लाको भरमा कर्मचारीले पदबाट राजीनामा दिएको बताउनुभयो। नेपालमा आयाती तथा हाइब्रिड संकर वर्ण बिउको प्रयोग बढ़दै जाँदा परम्परा रैथाने बिउको अस्तित्व संकटमा परेको छ। कृषि विज्ञका अनुसार सरकारी नीतिगत कमजोरी, सहजीकरण, बसाइसराई, जलवायु परिवर्तन तथा आधुनिक कृषि प्रविधिको विस्तारका कारण रैथाने बिउ तीव्र रूपमा लोप हुँदै गएको हो। हाइब्रिड बिउ स्थानीय र उन्नत जात बीचको वैज्ञानिक संयोजन क्रसबाट तयार गरिन्छ। यस्ता बिउले सामान्यतया स्थानीय जातको तुलनामा 20-30% बढ़ी उत्पादन दिन्छन्। केही बालीमा उत्पादन दोब्बर तेब्बर हुने गर्छ। छिट्टै पाक्ने भएकाले किसानले कम समयमा बजारमा उत्पादन पुर्याएर आमदानी लिन सक्छन्। तर हाइब्रिड बिउसँग धेरै चुनौती छन्। यस्ता बिउबाट उत्पादन भएको बालीको बिउ अर्को वर्ष पुनः प्रयोग गर्दा अपेक्षित उत्पादन नहुने भएकाले किसानले हरेक वर्ष नयाँ बिउ खरिद गर्नुपर्ने हुन्छ। बिउको मूल्य महँगो हुनुको साथै राम्रो उत्पादनको लागि रासायनिक मल, सिंचाई, अन्य कृषि सामग्री समेत बढ़ी लगानी गर्नु आवश्यक पर्दछ।

यस वर्ष नेपालको कृषि उत्पादन क्षेत्र मनसूनी विपदको उच्च जोखिममा परेको छ। मनसून भित्रिए पनि यतिखेर वर्षको काम वर्ष कम भइरहेको छ। कृषि क्षेत्रमा अतिवृष्टि र अनावृष्टिको उच्च जोखिम कायम छ। नेपालको कुल जनसंख्याको करिब 60% 1,80,00,000 जनसंख्या कृषिमा निर्भर छ। कृषि क्षेत्रमा कुनै हानिले ती किसान र उनीहरूको परिवारलाई मात्र होइन देशको सिंगो जनसंख्याको लागि आवश्यक खाद्यान्न सुरक्षा र कृषि प्रणालीको विशिष्ट चक्रमा गम्भीर असर पर्छ। यस वर्षको आर्थिक सर्वेक्षण अनुसार नेपालको कुल गार्हस्थ उत्पादनको सबैभन्दा ठूलो हिस्सा प्राथमिक क्षेत्रका रूपमा कृषि क्षेत्रबाट 24.03% योगदान रहेको छ। अघिल्लो वर्ष पनि 23% हाराहारीमा कृषि क्षेत्रले कुल गार्हस्थ उत्पादनमा योगदान दिएको थियो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल सहितका नेताहरू आज एक सार्वजनिक कार्यक्रममा सँगै देखिने हुनुहुने भएको छ। सो कार्यक्रमलाई कार्यक्रमको प्रमुख अतिथि भने पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी रहनुहुनेछ। मदन भण्डारी फाउण्डेशनले जननेता मदन भण्डारीको 75 जन्म जयन्तीको अवसरमा आज असार 14 गते राष्ट्रिय सभागृहमा आयोजना गर्ने कार्यक्रममा ओली प्रचण्ड सहितका नेताहरू एकै कार्यक्रममा सहभागी हुन लाग्नु भएको हो। आवश्यक मात्रामा वर्षा नहुँदा दोलखाका किसानहरूलाई रोपाई गर्न समस्या भएको छ। असारको दोस्रो साता बितिसक्दा पनि पर्याप्त वर्षा नहुँदा दोलखाको तल्लो क्षेत्रका अधिकांश किसानले धान रोप्न नसकेको गुनासो गर्नु भएको छ। यसै सन्दर्भमा हामीले दोलखाको बैतेश्वर गाउँपालिकाका कृषक हरिप्रसाद ढुङ्गेलसँग कुराकानी गरेका छौं।

विश्रामपछि पुनः स्वागत छ सैलुङ समाचारमा। अब दोलखा आसपासका स्थानीय गतिविधिहरू। भाका नागेका ऋणी सदस्यहरूलाई ऋण चुक्ता गर्न दोलखाको बैतेश्वर गाउँपालिकाले अनुरोध गरेको छ। बैतेश्वर गाउँपालिकामा सञ्चालित सहकारी संस्थाबाट सदस्यले ऋण लिई केही ऋणी सदस्यहरूले विभिन्न बहानाबाजी गर्ने, आलटाल गर्ने, संस्थाको ऋण तिर्नु नपर्ने जस्ता भ्रामक र गैर जिम्मेवारी अभिव्यक्तिको पछि लागेर समयमा नै ऋणको समा ब्याज नबुझाई सहकारी संस्थालाई अप्ठ्यारोमा पारेको गुनासो बढ़िरहेको गुनासो आएको भन्दै पालिकाले भाका नागेका ऋणी सदस्यहरूलाई ऋण चुक्त गर्न अनुरोध गरेको हो। गैर जिम्मेवारी पूर्वक विभिन्न वाहनामा ऋण तिर्न आलाटाल गरेमा संघीय सरकारले सहकारी ऐन, बागमती प्रदेश सहकारी ऐन र बैतेश्वर गाउँपालिकाको सहकारी ऐन अनुसार कार्यवाही गरिने पालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ। जिल्ला अदालत दोलखामा कैद भुक्तानी गर्न बाँकी तीनजना फरार प्रतिवादी पक्राउ पर्न भएको छ। जिल्लामा बैंकिङ कारोबार सम्बन्धी मुद्दा फैसला भई सजाय भुक्तानी गर्न बाँकी रहेका तीनजना फरार प्रतिवादी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। पक्राउ पर्नेमा जिल्लाको बैतेश्वर गाउँपालिका वडा नम्बर 6 का राकेश तामाङ, असम जिल्लाका जगत बहादुर धामी र दोलखाको सैलुङ गाउँपालिका वडा नम्बर 5 का चित्रप्रसाद दाहाल पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक सन्तोष कुमार खड्काले जानकारी दिनुभयो। उहाँका अनुसार पक्राउ परेको उहाँहरूलाई लागत कट्टाको लागि जिल्ला अदालतमा पेश गरिएको छ। युवालाई लक्षित गरी आयोजना गरिएको दुई दिने कृत्रिम बुद्धिमत्ता एआई तालिम हिजोबाट दोलखाको सदरमुकाम चरिकोटमा शुरू भएको छ। गौरीशंकर सामुदायिक पुस्तकालय दोलखा, मदन भण्डारी फाउण्डेशन दोलखाको संयुक्त आयोजनामा तालिम सञ्चालन गरिएको हो। युवाहरूलाई एआई प्रविधिको आधारभूत ज्ञान, यसको व्यावहारिक प्रयोग तथा शिक्षा, संचार, उद्यमशीलता र दैनिक जीवनमा एआईको प्रभावकारी उपयोगी बारे जानकारी गराउने उद्देश्यले तालिमको आयोजना गरिएको हो। तालिममा अभिषेक तिवारीले एआईका अवधारणा, विभिन्न एआईका उपकरणको प्रयोग, जिम्मेवार एआईको प्रयोग तथा डिजिटल शिल्पीका सम्बन्धी विषयमा सहजीकरण गर्नुभएको छ। तालिमले युवाहरूलाई आधुनिक प्रविधिसँग परिचित गराउँदै डिजिटल शिल्प अभिवृद्धि गर्न र रोजगारी तथा उद्यमशीलताका नयाँ अवसर पहिचान गर्न सहयोग पुग्ने विश्वास लिए गौरीशंकर सामुदायिक पुस्तकालय दोलखा र मदन भण्डारी फाउण्डेशन दोलखाका अध्यक्ष कृष्णबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका नेता आनन्द प्रसाद पोखरेल, मदन भण्डारी फाउण्डेशन बागमती प्रदेश सदस्य केशव चौलागाई लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो। काभ्रे प्लाञ्चोक जिल्लाको थप 3 वटा लेट्स कुखुरा फार्ममा बर्ड फ्लू पुष्टि भएको छ। पशु सेवा कार्यालय काभ्रे प्लाञ्चोकले जिल्लाको बनेपा नगरपालिकाको 1 र पनौती नगरपालिकामा रहेको 2 वटा लेट्स फार्ममा बर्ड फ्लू पुष्टि भएको जनाएको छ। पशु सेवा कार्यालय काभ्रे प्लाञ्चोकका प्रमुख डाक्टर बज्र किशोर ठाकुरले बनेपा नगरपालिका 6 स्थित नारायण दाहालको लेट्स कुखुरा फार्ममा रहेको कुखुरामा बर्ड फ्लू पुष्टि भएको बताउनु भयो। पनौती नगरपालिका 8 स्थित राजकुमार तिमाल सेनाको समृद्धि कुखुरा फार्म र वडा नम्बर 9 का सनोज बस्नेतको फार्ममा रहेको लेट्स कुखुरामा बर्ड फ्लू संक्रमण पुष्टि भएको हो। अब आजको मौसम सम्बन्धी जानकारी। कोशीमा भारी वर्षाको सम्भावना, 4 दिनभित्र देशमा मनसून फैलिने भएको छ। काठमाडौँ हाल कोशी, मधेस, बागमती र प्रदेशका सम्पूर्ण क्षेत्रको गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रमा मनसूनको वायु प्रभाव रहेको छ। अन्य क्षेत्रमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम पूर्व अनुमान महाशाखाको अनुसार गण्डकी र लुम्बिनी प्रदेशका बाँकी क्षेत्र तथा कर्णाली र सुदूरपश्चिम प्रदेश भर आगामी 3 दिनदेखि 4 दिनभित्र मनसून विस्तार हुने सम्भावना रहेको छ। यो खबरसँगै बिहान 7 बजेको सैलुङ समाचार सकियो। जाँदा जाँदै प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक। नेपालमा आयातित बिउको प्रयोग बढ़दै जाँदा परम्परागत रैथाने बिउको अस्तित्व संकटमा। कृषि उत्पादन क्षेत्रमा मनसूनी विपदको उच्च जोखिम। नेपालमा क्यान्सरका बिरामी झण्डै दोब्बरले बढ़े। निजामती कर्मचारीले पूर्व अनुमानकै भरमा पदबाट राजीनामा दिने क्रम बढ़्दो। र जिल्ला अदालत दोलखामा कैद भुक्तानी गर्न बाँकी 3 जना फरार प्रतिवादी पक्राउ। हवस् त, सैलुङ समाचार अहिलेलाई यति नै। हाम्रो अर्को समाचार बुलेटिन अहिले बिहान 8 बजे आजको पत्र पत्रिका दोलखा र दोलखा आसपास सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म तारा देवी बस्नेत विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: ભાઈને ખીર ઘરની ઓલે બન્યા ઈસુ બે પર વ્યવસાય ઘરું બન્યા અલી કચી ખર્ચક પણ જુ ઘરેકો છીએ સામાન લઈને કાઢંડવ જાને ન શકીને બો યો સમયલે હમીલાઈ ઘરી ખાને નદીની ભય બન્યા हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो
1: हो पाडे पनि किन दुखेको पक्ष हो तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ होइन व्यवसाय चाहिँ के गर्दा लाग्यो भने
0: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा भाँडा व्यवसाय गरौँ कि झैँ लाग्या छ तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त
1: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि जसले 10 वर्ष वारेन्टी भएका सामान ग्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपिएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि
0: मेरी आमै नि गीताश्री स्टोर यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
1: हो त त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के अनि अर्को कुरा पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि त्यो त दोलखाको लागि एकमात्र डिलर हो के त्यसो गरे कसो होला
2: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टील फलाम प्लास्टिक फाइबरका झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ
3: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ साथै इलेक्ट्रिक सामानको सोरूम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टीभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस् पैसा जोगाउनुहोस् यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस् नयाँ भाँडा लानुहोस् कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ
2: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ साथै कुकर राइस कुकर चुलो मिक्सर ग्लाइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ
3: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा सम्पर्क नम्बर 9851068595 र 0494142542 काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा सम्पर्क नम्बर 9851068590 सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा
4: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने
3: लोक सेवा तथा शिक्षक सेवा आयोग लाइसेन्स राष्ट्रिय परिचय पत्र पासपोर्ट मतदाता परिचय पत्र क्यूआर कोड पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ
4: सेल्फ छाप नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाण पत्र सम्मान पत्र तयार गरिन्छ
3: भिजिटिङ कार्ड विवाह कार्ड व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने
4: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने
3: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी मेडल टोकन अफ लभ खादा दोसल्ला तोरण तयार गरिने
4: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने
3: जर्सी कप मार्बल पाता स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने
4: विवाह व्रतबन्ध पार्टी गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने
3: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ
4: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्
3: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
4: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066।
3: यस गोविन्द फोटो स्टुडियो कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
5: नमस्ते डाक्टर सर।
6: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
5: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
6: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
5: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
6: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
5: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
6: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
5: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
6: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: कस्तो दाँत दुखेको, गिरा पनि सुन्या छ। ए बुढी, मलाई धामीकोमा लैजा भन्या।
7: अब के को धामीकोमा नि? धामीकोमा होइन, अब इन्द्र डेन्टल बिच बजारमा लैजानु पर्छ क्या तिमीलाई?
0: त्यहाँ त के हुन्छ नि?
7: त्यहाँ के हुँदैन नपत्या सुन त यहाँ।
3: हाम्रा सेवा तथा सुविधाहरू, लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने, फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
8: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बिच बजार चरीकोट दौलखा। सम्पर्कको लागि 9841577069।
0: अनि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
4: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ, साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
3: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844392992। यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ। सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हाम्रा सेवा तथा सुविधाहरू:
4: थाइराइड जाँच, भिटामिन बी 12, भिटामिन डी, एन्टिटिप्यो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई 3 महिने, सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर, प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन, आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा।
9: साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
3: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
9: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
3: इन्द्रणी फार्मेसी एन्ड थायराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।

0: मेरो देश मेरो जगदम्बा सिमेन्ट।
1: यो रेडियो सैलुङको समय सूचक हो।
2: यति बेला बिहानको 8 बजेको छ।

0: नमस्कार। दैनिक प्रभातकालीन समाचार मूलक कार्यक्रम आजको पत्र पत्रिका दोलखा र दोलखा आसपासमा स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाई यो कार्यक्रम रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगा हर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। यस कार्यक्रममा हामीले राजधानी काठमाडौँबाट प्रकाशित हुने आजको राष्ट्रिय दैनिक अखबारले छापेका विभिन्न समाचार, इन्टरनेट अनलाइनहरूले अपडेट गरेका समाचार सहित दोलखा र आसपासको समाचार पनि समेट्ने गरेका छौं। आज मिति 2083 साल असार महिनाको 14 गते आइतबार आज प्रकाशित पत्र पत्रिकाले आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल सरकारबाट उपचार खर्च लिएर क्यान्सरका बिरामीको संख्या बढ़्दो, कांग्रेसको लक्ष्य 20 असारसम्म 10 लाख क्रियाशील सदस्य रैथाने बिउ जोगाउन मुस्किल, मूल्य देवर खेती भने खुम्सिँदै मधेसमा 10 करोड़को पौष्टिक आहार खरिद ठेक्कामा मन्त्रालयकै आदेश अवज्ञा, पूर्व अनुमानमै राजीनामा दिन थाले कर्मचारीले लगायतका समाचारलाई विशेष प्राथमिकताका साथ छापेका छन् भने पत्र पत्रिकाहरूले अन्य समाचारलाई पनि प्राथमिकताका साथ छापेका छन्। आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल सहितका नेताहरू आज एकै सार्वजनिक कार्यक्रममा सँगै देखिनुहुने भएको छ। सो कार्यक्रमको प्रमुख अतिथि भने पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी रहनुहुनेछ। मदन भण्डारी फाउण्डेशनले जननेता मदन भण्डारीको 75 औं जन्म जयन्तीको अवसरमा आज असार 14 गते राष्ट्रिय सभागृहमा आयोजना गर्ने कार्यक्रममा ओली, प्रचण्ड सहितका नेताहरू पनि सहभागी हुन लाग्नु भएको हो। नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक राष्ट्रिय गोष्ठीमा ओली, प्रचण्डसँगै नेताहरू माधव कुमार नेपाल, झरनाथ खनाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ। यस राष्ट्रिय गोष्ठीलाई पछिल्लो समय फरक राजनैतिक धारमा रहेका प्रमुख कम्युनिष्ट नेताहरूको साझा उपस्थितिका कारण पनि अर्थपूर्ण रूपमा हेरिएको छ। मदन भण्डारीको राजनैतिक विचार र योगदानबारे केन्द्रित उक्त कार्यक्रममा विभिन्न दलका शीर्ष नेताहरूले एउटै मञ्चमा धारणा राख्ने कार्यक्रम रहेको छ। यो खबर आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। कांग्रेसको लक्ष्य असार 20 गतेसम्म 10 लाख क्रियाशील सदस्यता। आन्तरिक विवादको झमेला र निर्वाचनको नराम्रो पराजय भोगेको प्रमुख प्रतिपक्षी दल कांग्रेसले क्रियाशील सदस्यता 10 लाख पुर्याउने लक्ष्यसहित काम थालेको छ। कांग्रेस नेताका अनुसार पुराना करिब 7 र नयाँ 3 गरी 10 लाखका हाराहारीमा सदस्य पुर्याउने लक्ष्य छ। 20 हजारसम्म सदस्यता टुंग्याउने गरी कांग्रेसले 77 वटा जिल्लामा प्रतिनिधि खटाएको छ। क्रियाशील सदस्यता व्यवस्थापन समितिका सदस्य एवं सहमहामन्त्री प्रकाश स्नेहीका अनुसार करिब 7 लाख पुराना क्रियाशील सदस्यले सदस्यता अध्यावधि गरिसकेका छन् र अब नयाँ सदस्यता 3 लाख वितरण गर्ने लक्ष्य रहेको उहाँले बताउनु भएको छ। समग्रमा 10 लाखका हाराहारीमा क्रियाशील सदस्य हुन्छन् उहाँले भन्नुभयो। यो खबर आज नयाँ पत्रिकाले लेखेको छ। मनसुनी विपदको जोखिममा कृषि। यस वर्ष नेपालको कृषि उत्पादन क्षेत्र मनसुनी विपदको जोखिममा रहेको छ। मनसुन भित्रिए पनि यतिखेर वर्ष कम भइरहेको छ। कृषि क्षेत्रमा अतिवृष्टि र अनावृष्टिको उच्च जोखिम कायम छ। नेपालको कुल जनसंख्याको करिब 60% 1.8 करोड़ जनसंख्या कृषिमा निर्भर छ। कृषि क्षेत्रमा हुने हानिले ती किसान र उनीहरूका परिवारलाई मात्र होइन देशको सिंगो जनसंख्याको लागि आपसे खाद्य सुरक्षा र कृषि प्रणालीको विशिष्ट चक्रमा गम्भीर असर पार्छ। यस वर्षको आर्थिक सर्वेक्षण अनुसार नेपालको कुल ग्रास्त उत्पादनको सबैभन्दा ठूलो हिस्सा प्राथमिक क्षेत्रका रूपमा कृषि क्षेत्रबाट 24.3% योगदान रहेको छ। अघिल्लो वर्ष पनि 23% हाराहारीमा कृषि क्षेत्रले कुल ग्रास्त उत्पादनमा योगदान दिएको थियो। सबैभन्दा बढ़ी योगदान गरिरहेको कृषि क्षेत्रमा जोखिमको बादल मडारिएको विषयमा भने सरकारवाला निकायको ध्यान जान सकेको छैन। यो खबर आज गोर्खापत्रले लेखेको छ। मधेसमा 10 करोड़को पौष्टिक आहार खरिद ठेक्कामा मन्त्रालयका आदेश अवज्ञा। विगतका वर्ष गुणस्तरीयतामा प्रश्न उठ्ने गरेको मधेश प्रदेशको पौष्टिक आहार खरिद यसपालिको ठेक्का प्रक्रियादेखि नै विवादमा परेको छ। विगतको पोषण कार्यक्रममाथि छानबिन गर्न महालेखा परीक्षकको कार्यालयले निर्देशन दिए पनि बिना छानबिन मधेश प्रदेश निर्देशनालयले नयाँ खरिद प्रक्रिया थालेपछि विवाद निम्तिएको हो। निर्देशनालयले गत 7 जेठमा 10 करोड़को पोषण सम्बन्धी बोल पत्र आह्वान गरेको थियो, तर महालेखाको निर्देशन अनुसार छानबिन नै नगरी पुनः कार्यक्रमको लागि ठेक्का आह्वान गरेपछि प्रदेश सभामा व्यापक विरोध भयो। त्यसपछि मधेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ठेक्का प्रक्रिया रोक्न 29 जेठमा निर्देशनालयलाई निर्देशन दिएको थियो, तर उक्त निर्देशनको अवज्ञा गर्दै निर्देशनालयले 4 असारमा मन्त्रालयको निर्देशन विपरीत बोलपत्र आर्थिक प्रस्ताव खोल्ने सूचना प्रकाशन गरेको छ। मधेश प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर प्रमोद कुमार यादव निर्देशनालयले 7 जेठमा आह्वान गरेको पोषण सम्बन्धी बोलपत्रमा विभिन्न ठाउँबाट प्रश्न उठेपछि रोक्न निर्देशन दिएको बताउनुहुन्छ, तर निर्देशनालयले आर्थिक प्रस्ताव नै खोल्ने सम्बन्धमा सूचना प्रकाशित गरेको बारे भने आफूलाई जानकारी नभएको उहाँले बताउनु भएको छ। यो खबर आज नयाँ पत्रिकाले लेखेको छ। रैथाने बिउ जोगाउन मुस्किल, दोब्बर मूल्य खेती भने खुम्चिँदै। नेपालमा आयाती तथा हाइब्रिड वर्णशंकर बिउको प्रयोग बढ़दै जाँदा परम्परागत रैथाने बिउको अस्तित्व संकटमा परेको छ। कृषि विज्ञका अनुसार सरकारी नीतिगत कमजोरी, शहरीकरण, बसाईसराई, जलवायु परिवर्तन तथा आधुनिक कृषि प्रविधिको विस्तारका कारण रैथाने बिउ तीव्र रूपमा लोप हुँदै गएको छ। हाइब्रिड बिउ स्थानीय र उन्नत जात बीजको वैज्ञानिक संयोजन क्रसबाट तयार गरिन्छ। यस्ता बिउले सामान्यतया स्थानीय जातको तुलनामा 20-30% बढ़ी उत्पादन दिन्छन्। केही बालीमा उत्पादन दोब्बर वा तेब्बर हुने गर्छ। छिट्टै पाक्ने भएकाले किसानले कम समयमा बजारमा उत्पादन पुर्याएर आमदानी लिन सक्छन्, तर हाइब्रिड बिउसँगै धेरै चुनौती छन्। यस्ता बिउबाट उत्पादन भएको बालीको बिउ अर्को वर्ष पुनः प्रयोग गर्दा अपेक्षित उत्पादन नहुने भएकाले किसानले हरेक वर्ष नयाँ बिउ खरिद गर्नुपर्छ। बिउको मूल्य महँगो हुनुको साथै राम्रो उत्पादनको लागि रासायनिक मल, सिंचाई र अन्य कृषि सामग्री समेतको बढ़ी लागत आवश्यक पर्छ। रोग र किराको प्रकोप धेरै हुन्छ, यसले किसानलाई बजार र कम्पनीमाथि निर्भर बनाउने जोखिम रहेको विज्ञहरूको भनाई रहेको छ। रैथाने बाली केवल खाद्यान्नको स्रोत मात्र होइन, यी स्थानीय समुदायको इतिहास, संस्कृति र परम्परा, जीवनशैलीसँग जोड़िएका जीवित सम्पदा पनि हुन्। यो खबर आज गोर्खापत्रले लेखेको छ। सरकारबाट उपचार खर्च लिने क्यान्सरका बिरामी बढे। नेपालमा बितेको 5 वर्षमा सरकारबाट उपचार खर्च लिने क्यान्सरका बिरामी झण्डै डुब्बरले बढ़ेका छन्। स्वास्थ्य सेवा विभागको सामाजिक सुरक्षा तथा नर्सिङ महाशाखाका निर्देशक हिरादेवी नरौलाका अनुसार आर्थिक वर्ष 2077-78 15,187 रहेको सरकारी सहुलियत लिने क्यान्सरका बिरामीको संख्या बढ़ेर आर्थिक वर्ष 2081-82 28,678 पुगेको छ। महाशाखाले विपन्न नागरिक औषधि उपचार कोष मार्फत क्यान्सर पीड़ितलाई 1,00,000 रूपियाँसम्मको उपचार सहायता प्रदान गर्दै आएको छ। प्रदेश सरकारले पनि थप 1,00,000सम्मको सहायता उपलब्ध गराउँदै आएको छ। यो खबर आज उज्यालो अनलाइनले लेखेको छ। पूर्व अनुमानमै राजीनामा दिन थाले कर्मचारी। निजामती कर्मचारीले पूर्व अनुमानकै भरमा पदबाट राजीनामा दिने क्रम बढ़दै गएको छ। प्रस्तावित संघीय निजामती सेवा विधेयकको मस्यौदा ऐन जारी भएको मितिभित्र एकपटकको लागि कर्मचारीको सेवा अवधि 30 वर्ष र अवकाश उमेर 55 वर्षको प्रस्ताव गरेको चर्चा भएपछि कर्मचारीले पदबाट राजीनामा दिन थालेका हुन्। आधिकारिक रूपमा पुष्टि नभए पनि अब जारी हुने भनेको अध्यादेशले 30 वर्षभन्दा बढ़ी सेवा अवधि भएका कर्मचारीले 30 वर्षसम्मको मात्र पेन्सनको लागि अवधि गर्न नहुने चर्चा छ। कसैबाट पुष्टि नभएको यस्तो चर्चाका कारण कर्मचारीले राजीनामा दिन थालेको बताइएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता एकदेव अधिकारीले ऐन नै नबनी बाहिर संचार माध्यममा आएका हल्लाका कारण भरमा कर्मचारीले पदबाट राजीनामा दिएको बताउनुभयो। उहाँले भन्नुभयो कतिपय कर्मचारीले व्यक्तिगत कारणले त कतिपयले स्वास्थ्यका कारणले पनि पदबाट राजीनामा दिइरहनु भएको छ। यो खबर आज गोर्खापत्रले लेखेको छ। अब दोलखा आसपासका गतिविधिहरू। भाका नागेका ऋणी सदस्यहरूलाई ऋण चुक्त गर्न दोलखाको बैतेश्वर गाउँपालिकाले अनुरोध गरेको छ। बैतेश्वर गाउँपालिकामा संचालित सहकारी संस्थाबाट सदस्यले ऋण लिई केही ऋणी सदस्यले विभिन्न बहानाबाजी गर्ने, आलटाल गर्ने, संस्थाको ऋण तिर्नु नपर्ने जस्ता भ्रामक र गैर जिम्मेवार अभिव्यक्तिको पछि लागेर समयमा नै ऋणको सावा ब्याज नबुझाइ सहकारी संस्थालाई अप्ठ्यारोमा पारेको गुनासो बढ़िरहेको गुनासो आएको भन्दै पालिकाले भाका नागेका ऋणी सदस्यहरूलाई ऋण चुक्त गर्न अनुरोध गरेको हो। जिल्ला अदालत दोलखामा कैद भुक्तानी गर्दा बाँकी तीनजना फरार प्रतिवादी पक्राउ पर्नु भएको छ। जिल्लामा बैंकिङ कारोबार सम्बन्धी मुद्दा फैसला भई सजाय भुक्तानी गर्न बाँकी रहेका तीनजना फरार प्रतिवादी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। पक्राउ पर्नेमा जिल्लाको बैतेश्वर गाउँपालिका वडा नम्बर छ काराकेश तामाङ, अछाम जिल्लाका जगत बहादुर तामी र दोलखा सैलुङ गाउँपालिका वडा नम्बर पाँचका चित्र प्रसाद दाहाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक सन्तोष कुमार खड्काले जानकारी दिनुभयो। युवालाई लक्षित गरी आयोजना गरिएको दुई दिने कृत्रिम बुद्धिमत्ता एआई तालिम हिजोबाट दोलखाको सदरमुकाम चरीकोटमा शुरू भएको छ। गौरी शंकर सामुदायिक पुस्तकालय दोलखा, मदन भण्डारी फाउण्डेशन दोलखाको संयुक्त आयोजनामा तालिम सञ्चालन गरिएको हो। युवाहरूलाई एआई प्रविधिको आधारभूत ज्ञान, यसको व्यावहारिक प्रयोग तथा शिक्षा, उपचार, उद्यमशीलता र दैनिक जीवनमा एआईको प्रभावकारी उपयोगबारे जानकारी गराउने उद्देश्यले तालिमको आयोजना गरिएको हो। काभ्रेप्लाञ्चोक जिल्लामाको थप तीनवटा लेट्स कुखुरा फार्ममा बर्ड फ्लू पुष्टि भएको छ। पशु सेवा कार्यालय काभ्रेप्लाञ्चोकले जिल्लाको बनेपा नगरपालिकाको एक र पनौती नगरपालिकामा रहेको दुईवटा लेस कुखुरा फार्ममा बर्ड फ्लू पुष्टि भएको जनाएको हो। पशु सेवा कार्यालय काभ्रेप्लाञ्चोकका प्रमुख डाक्टर बज्रकिशोर ठाकुरले बनेपा नगरपालिका स्थित नारायण दाहालको लेस कुखुरा फार्ममा रहेका कुखुरामा बर्ड फ्लू पुष्टि भएको बताउनुभयो। पनौती नगरपालिका आठ स्थित राजकुमार तिमल सिन्हाको समृद्धि कुखुरा फार्म र वडा नम्बर नौका सरोज बस्नेतको फार्ममा रहेको लेस कुखुरा फार्ममा बर्ड फ्लू पुष्टि भएको उहाँले बताउनुभयो। यो खबरसँगै हामी कार्यक्रम आजको पत्र पत्रिका दोलखा र दोलखा आसपासको अन्तमा आइपुगेका छौं। हाम्रो अर्को समाचार बुलेटिन बिहान 10 बजे थामी भाषामा सुन्न सक्नुहुनेछ। यो कार्यक्रमबाट म तारा देवी बस्नेत विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
2: हार्दिक समवेदना। दोलखा जिल्ला बिगु गाउँपालिका वडा नम्बर 7 निवासी हाम्रा वरिष्ठ गुरू मानवीर थामी किजीको यही मिति 2083 साल असार 7 गते 71 वर्षको उमेरमा भएको निधनले हामी अत्यन्त मर्माहित भएका छौं। यस दुखद घड़ीमा मृत आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनमा धैर्य धारण गर्न सक्ने शक्ति प्रदान गरून् भनी हार्दिक समवेदना प्रकट गर्दछौ। मोम्प्रा हुने मिति 2083 साल असार 16 गतेदेखि 19 गतेसम्म। श्रीमती रणमाया थामी, छोरा बुहारीहरू कवि थामी, फूलमाया थामी, शिखर थामी, सम्झना थामी, छोरी जुवाईहरू नवीना थामी, चित्रबहादुर थामी, मणिकुमारी थामी, बिर्खबहादुर थामी, नानुमाया थामी, आकाश थामी, नाति नातिनीहरू सागर थामी, अजय थामी, सुजिना थामी, विमान थामी, गौरी थामी, शंकर थामी, आयुङ थामी, पर्वत थामी, आभूषण थामी, भाइ भतिज बुहारीहरू रत्न थामी, सीता थामी, बुधिबाल थामी, सुशीला थामी, सन्त थामी, रेणु थामी, शरण थामी, विमला थामी लगायत सम्पूर्ण रिश्मी परिवार बिगु गाउँपालिका वडा नम्बर 7 दोला।

0: हजुर बुबा नमस्कार।
1: नमस्कार नानी, नमस्कार।
0: के छ खबर, सन्चै हुनुहुन्छ?
1: सन्चै छु नानी।
0: अनि यो वर्ष तीर्थ यात्रा नजाने बा?
1: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
0: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा। जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
1: ए उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी। बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
0: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
2: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगा सागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तमिलनाडु, रामेश्वरम द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीको दोलाखा।

0: हाईटेक नर्सरीमा उत्पादित गुणस्तरीय फलफूल जड़ीबुटी र विभिन्न बिरूवाहरूको भरपर्दो गन्तव्य कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म। यहाँ लोड सल्ला, टिमुर, कागती, सुन्तला, जापानीज हलुआ बेद, जापानीज नस्पति, रेड किबी, ग्रीन किबी, मेकाडेमिया लगायत विभिन्न फलफूल तथा जड़ीबुटी जन्य बिरूवाहरू उपलब्ध छन्। सिजन अनुसारका बिरूवा खरिद गर्न आजै सम्पर्क गर्नुहोस्। संस्थागत खरिदमा विशेष छूटको व्यवस्था पनि छ। व्यक्तिगत रूपमा 100 भन्दा बढी बिरूवा खरिद गर्दा पनि छूटको व्यवस्था गरिएको छ। सम्पर्क व्यक्ति ईश्वर थापा, फोन नम्बर 9849185662 9849185662। कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म भीमेश्वर नगरपालिका 3 चरीकोट भीमेश्वर नगरपालिकाको कार्यालयसँगै। पशु सेवा कार्यालय दोलखाको अनुरोध।
1: दोलखा जिल्लाका सम्पूर्ण पंक्षीपालक, कृषक, व्यवसायी तथा सरोकारवाला महानुभावमा पशु सेवा कार्यालय दोलखाको विशेष अनुरोध। बागमती प्रदेशको काठमाडौँ, काभ्रेप्लाञ्चोक लगायतका अन्य जिल्लाहरूमा उच्च जोखिमयुक्त बर्ड फ्लू रोग देखा परि प्रयोगशालाबाट समेत पुष्टि भएको हुँदा रोग फैलिन नदिन र कृषकहरूको व्यवसायलाई जोगाउनु हुन अनुरोध छ।
0: बर्ड फ्लू रोगबाट बस्न के गर्ने त? पंक्षी फार्ममा अनावश्यक व्यक्ति र सवारी साधनलाई प्रवेश नगराउने र गराउनै पर्ने भएमा निसंक्रमण गरेर मात्र प्रवेश गराउने, एक फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा नजाने, प्रयोग भइसकेको अण्डा राख्ने कागजको क्रेट पुनः प्रयोग नगर्ने,
1: फार्म खोर प्रवेश गर्ने ढोकामा अनिवार्य रूपमा चुना लगायतका निसंक्रामक औषधि राखिएको फुट बाथ प्रयोग गर्नुहुन र प्रत्येक पटक प्रवेश गर्दा फुट बाथमा टिकिरा वा स्प्रे गरेर मात्र फार्ममा प्रवेश गर्ने, खोर भित्र र बाहिर दैनिक रूपमा निसंक्रमण गर्ने,
0: फार्म परिसरभित्र कुकुर, बिरालो, मुसा लगायतका अन्य पशुपन्छी प्रवेश गर्न नसक्ने व्यवस्था गर्ने, मरेका पंक्षीलाई यथाशक्य छिटो सुरक्षित तवरले खाडलमा गाड्ने, पंक्षी फार्ममा काम गर्ने व्यक्तिहरूले व्यक्तिगत सुरक्षाको उपायहरू अवलम्बन गर्ने, नियमित हात खुट्टा धुनेर स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने, पंक्षी तथा पंक्षी जन्य उत्पादनको असर प्रसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने गराउने,
1: मासु तथा मासुजन्य पदार्थ राम्रोसँग पकाएर मात्र सेवन गर्ने, आकस्मत धेरै संख्यामा पशु बिरामी परेमा वा मरेमा तुरुन्तै नजिकको स्थानीय तह, पशु सेवा शाखा वा पशु सेवा कार्यालयमा सम्पर्क गर्ने। सतर्क बनौ, बर्ड फ्लूबाट आफू, आफ्नो व्यवसाय र समुदायलाई जोगाऊ।
0: प्रकाश थापा, पशु स्वास्थ्य प्राविधिक, पशु सेवा कार्यालय चरीकोट दोलखा।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: गर्दा विशेष छूटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9841808642। रमाइलो घर रिसोर्ट भीमेश्वर नगरपालिका ओडा नम्बर 6 चोथाङ दोलखा।
1: हैन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
2: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
0: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस्। 9702035649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट दोलखा। सम्पर्क नम्बर 9851165046।
3: सानीमा जुम हाइड्रो पावर लिमिटेडको सार्वजनिक सुनवाई सम्बन्धी सूचना। सानीमा जुम हाइड्रो पावर लिमिटेडले बागमती प्रदेशको दोलखा जिल्ला बिगु गाउँपालिका वडा नम्बर 1 भएर बग्ने जुम खोलाको पानी सदुपयोग गरी 70 मेगावाट क्षमताको जुम खोला जलविद्युत आयोजना विकास गर्ने उद्देश्यले आवश्यक अध्ययन अनुसन्धान गरी पूरक वातावरणीय प्रभाव मूल्यांकनको मस्यौदा प्रतिवेदन तयार पारेको छ। उक्त मस्यौदा प्रतिवेदनलाई मूर्त रूप दिन र आयोजना बारे राय सुझाव संकलन गर्ने उद्देश्यले मिति 2083 साल जेठ 31 गते तय गरिएको सार्वजनिक सुनवाई कार्यक्रम विशेष कारणवश स्थगित गर्नु परेको हुनाले सो सार्वजनिक सुनवाई कार्यक्रमलाई निम्न मिति समय र स्थानमा पुनः आयोजना गरिने हुनाले सम्बन्धित स्थानीय जनप्रतिनिधि तथा सरकारवालाहरू भद्र भला आदमी लगायत प्रभावित परिवार जनसमुदाय स्वास्थ्य चौकी विद्यालय सरकारी कार्यालय संघ संस्थाको प्रतिनिधिहरूमा यसै सूचना मार्फत कार्यक्रममा सहभागी भई आवश्यक सल्लाह सुझाव तथा प्रतिक्रिया प्रदान गरिदिनु हुन आह्वान गरिएको छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल असार 14 गते आइतबार। कार्यक्रम हुने स्थान श्री गौरीशंकर प्राथमिक विद्यालयको प्रांगण लामा बगर। समय बिहान 11 बजेदेखि।
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz।

0: Brum-brum! Ukalima pani hajur, motor jado raicha. Gintang! हत्तेरिका, फस्यो यार फेरि
1: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
0: ओहो, हो त रहेछ त गाँठे। होइन, यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ? ए साथी हो, कसैले थाहा छ त? ए, सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
2: हो नि गुरुबा। त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि।
0: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु। सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो।
3: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ, पाटी खोला चरीकोट दोलखा।
2: हाम्रा सेवा तथा सुविधाहरू?
0: हजुर, यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू ओल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पाटीखोला रोड माथि रहेको छ। प्रोपाइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 9844-0000-844, 9848-73-107 र 9855-0019। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपछ पाटीखोला चरीकोट दोलखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसीदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका 4 जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
1: टाँसीदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङ सादो लखा।
3: के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रुझ्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि, परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्बुरेसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 97 61 13 21 44 र 97 61 13 21 45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा।
4: खटिवडा गुरुको पूजा सामग्री भण्डार, दोलखावासीको विश्वास र भरोसा जोडिएको चरीकोटको पुरानो पूजा सामग्री पसल।
5: हाम्रो धार्मिक संस्कार र परम्परा अनुसारका विवाह, व्रतबन्ध, सप्ताह, रुद्री, सत्यनारायण पूजा, लाखबत्ती, 84 पूजा, न्वारन, शिलान्यास, गृह वास्तु, गृह पूजा, स्वस्ति शान्ति, एकाहा, व्रत आरम्भ र समापन लगायतका हरेक पूजा आजा र दैनिक पूजापाठ कामकाजका लागि चाहिने सबै सामग्री यहाँ पाइन्छ। साथै श्राद्ध, पितृकार्य, मृत्यु संस्कार, दाह संस्कार, काज क्रियाका लागि चाहिने कपड़ा सहितका हरेक सामग्री हाम्रोमा उपलब्ध छ।
4: हिन्दू तथा बौद्ध धर्मका धार्मिक संस्कार अनुसारका पूजा आजा र सबै कामकाजका लागि चाहिने सबै सामग्री एकै ठाउँमा पाइने जिल्लाकै पहिलो पूजा सामग्री पसल।
5: पूजा सामग्रीको होलसेल तथा खुद्रा विक्रेता, हाम्रो पसल बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म खुल्ला रहनेछ। बाँकी समयमा समेत तपाईँलाई समस्या पर्दा टेलिफोन गर्न सक्नुहुनेछ।
2: सम्पर्क फोन नम्बर 98 510 54 160, 98 44 46 55 70 र 0949 421 584। खतिवडा गुरुको पूजा सामग्री भण्डार, भीमेश्वर नगरपालिका वडा नम्बर 3 बीच बजार चरीकोट, सातो बाटो चोकबाट भेटेरिनरी चोक पुगेर पशुपति डाँडातर्फ अगाडि बढ्दा 80 मिटर दायाँपट्टि।
6: यो रेडियो सैलुङको समय सूचक हो। यति बेला बिहानको 9 बजेको छ।

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
1: खाली लोकप्रिय सर्जक सुजन विश्वकर्मा र शिवजी विश्वकर्माको प्रस्तुति लोक दोहोरी गीत मठ मन्दिर धाएर कसम खाएर पुष्कर विकको उत्कृष्ट शब्द सुजन विश्वकर्माको मनछुने लयमा चर्चित गायक रामजी खाँड र सागरमाया जिरेलको सुमधुर स्वरमा सजिएको लोकदोहोरी गीत मठ मन्दिर धाएर कसम खाएर सल्लाह तथा सुझावको लागि सर्जक सुजन विश्वकर्मा 97 43 22 35 83 सुजन बीके अफिसियल युट्युब च्यानलमा सर्वत्र उपलब्ध छ। हेर्न र सुन्न नभुल्नुहोला। लोक सांगीतिक कोसेली मठ मन्दिर धाएर कसम खाएर।

आँखा खुल्दा म अस्पतालमा थिएँ कि आफैकी भाउजू मेरो बेड नजिकै सुकसुकाउँदै बसेकी थिइन्। मैले यताउता नजर घुमाए तर सामलाई कतै देखिन। भाउजूले मेरो आँखा खुलेको देखेपछि झनै रुन थालिन्। मैले मुस्किलले मसिनो आवाज निकालेर सोधे, सानु? उनले मेरो हात पक्रेर भक्कानिएर रुँदै भनिन्, सानो रहिन न अब, म कोठामा पुग्दा दुवैजना बेहोस हुनुहुन्थ्यो, तपाईँ त बाँच्नुभयो तर म माथि कुनै वज्र खसे झैं भयो। चिच्याएर रुन खोजे तर आवाज निस्किएन, मात्र आँखाबाट आँसुका धारा बगिरहे। रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको रात्रिकालीन साहित्यिक प्रस्तुति कार्यक्रम गीति कथा।

0: प्रत्येक साताको शुक्रबार राति 8 बजे र पुनः प्रसारण आइतबार अपरान्ह 4 बजेको समाचार पछि कार्यक्रम गीति कथा। सुन्न नभुल्नुहोला रात्रिकालीन साहित्यिक प्रस्तुति कार्यक्रम गीति कथा।
1: अरे यही थियो त, कहाँ सरेज आजकल?
2: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
1: के हुनु नि अभि, मा प्लान्चो बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या हो?
2: हो नि रमा, चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
1: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
0: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
1: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98-43-21-43-68, बलराम कर्मचार्य 98-44-13-83-14। मा प्लानचोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।

दोलखा जिल्ला बिगु गाउँपालिका वडा नम्बर 7 निवासी हाम्रा वरिष्ठ गुरु मानवीर थामी किजीको यही मिति 2083 साल असार 7 गते 71 वर्षको उमेरमा भएको निधनले हामी अत्यन्त मर्माहित भएका छौं। यस दुखद घडीमा मृत आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनमा धैर्य धारण गर्न सक्ने शक्ति प्रदान गरून् भनी हार्दिक समवेदना प्रकट गर्दछौ। मोम्प्रा हुने मिति 2083 साल असार 16 गतेदेखि 19 गतेसम्म। श्रीमती रणमाया थामी, छोरा बुहारीहरू कवि थामी, फूलमाया थामी, शिखर थामी, सम्झना थामी, छोरी जुवाईहरू नवीना थामी, चित्रबहादुर थामी, मणिकुमारी थामी, बिर्खबहादुर थामी, नानुमाया थामी, आकाश थामी, नाती नातिनीहरू सागर थामी, अजय थामी, सुजिना थामी, विमान थामी, गौरी थामी, शंकर थामी, आयुङ थामी, पर्वत थामी, आभूषण थामी, भाइ भतिज बुहारीहरू रत्न थामी, सीता थामी, बुधिबाल थामी, सुशीला थामी, सन्त थामी, रेणु थामी, शरण थामी, विमला थामी लगायत सम्पूर्ण रिश्मी परिवार बिगु गाउँपालिका वडा नम्बर 7।

0: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला, तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
1: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजिरेलाई सम्पर्क गर्नु पर्छ नि त।
2: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-46-88-62 9844-46-88-62।
3: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
2: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844-55-40-60 प्रकाश थापा 9844-55-40-60 नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
0: एहे, आज त साँच्ची नानीको जन्मदिन पो हो त, केक काट्नु पर्ने भनेको बेला कहाँ गएर ल्याउनु? अब
1: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हौ 15 मिनटमा केक बन्छ ल्याउने।
2: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
4: सम्पर्कको लागि सागर श्रेष्ठ मोबाइल नम्बर 9851-18-89-87 सरिष्मा श्रेष्ठ मोबाइल नम्बर 9860-58-89-88 पलाञ्चोक बेकारी साध्यो बाटे चौकी पछाडि भीमेश्वर कोल्ड स्टोर सँगै।
1: आफै नै जागिर खाने मौका त आएको थियो नि,
5: तर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
1: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनु पर्छ भनेर भनिदियो त सकिगयो नि।
5: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माटी भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार, मोटर साइकल, स्कुटर सिक्ने नि, होइन त?
0: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
2: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
0: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 830 107।
2: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
0: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
2: लोक सेवा तथा शिक्षक सेवा आयोग लाइसेन्स राष्ट्रिय परिचय पत्र पासपोर्ट मतदाता परिचय पत्र क्यूआर कोड पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
0: सेल्फ छाप नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाण पत्र सम्मान पत्र तयार गरिन्छ।
2: भिजिटिङ कार्ड विवाह कार्ड व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
0: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
2: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी मेडल टोकन अफ लभ खादा दोसल्ला तोरण तयार गरिने।
0: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
2: जर्सी कप मार्बल पाता स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
0: विवाह व्रतबन्ध पार्टी गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
2: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
0: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
2: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
0: अन्य थप जानकारीको लागि प्रोपाइटर गोविन्द कार्की 9844322513 र 9804007766।
2: एस गोविन्द फोटो स्टुडियो कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
6: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने। दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने, फुल सिटी मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
7: बाङ्गो नमिलेको दाँत मिलाउनुका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने। इन्द्र डेन्टल क्लिनिक बिज बजार चरीकोट दोलखा। सम्पर्कको लागि 9841 57 70 69।
8: अनि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
0: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
2: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844 39 92 92। यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ।
9: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
10: मेरो नाम पार्वती बस्नेत, म चरीकोट वार्ड नम्बर 6 बस्छु।
11: नमस्कार, मेरो नाम गोपिनी खड्का, भिना प्रसाद काउले, बस्न चाहिँ चरीकोट बस्छु। आज हामी असारी गीत गाउँ भनेर आएको।
12: नमस्कार, मेरो नाम चाहिँ डालकुमारी पाठक, होइन, अहिले चाहिँ यहाँ चरीकोट 3 बस्छु।
13: भिनापा 5 पुण्य प्रसाद स्मृति, यहाँ दिदी बहिनीहरूले असारे गाउने भन्नुभयो अनि जाउँ भने साथीको लागि आएको। म चाहिँ
14: तिमीलाई काँचो पाता पाएँ लोगे

Mela Shakti Naga, Mela Panam Pro, Rupa Rai.

बिना पर्यो दुई पैसा को सिंदूर पापै लियो जो बनेको कब सिरो।

Aisa no baba, ma chare raya se ho.

नाम चाहिँ मेरो कृष्णबहादुर नेपाली हो. मेरो घर चाहिँ के भीमेश्वर नगरपालिका वडा नम्बर 5 धरमबर टाइल घुम्ती भन्छन्. साधारण नाला यो बने पसहर यमुना र धाइरहछु चिलगारी खेलमा यो आजकै दिनमा यमुना र धाइरहछु. जा पैसा गर्न असारे गीत भन्न सैलु ए फेम आइरहछु. हसिरू कैता सुनि बस है त सैलु ए फेम आइरहछु. खेताला ज्यानलाई यो भुटेका मकै यो मालिकलाई मनारे भक. जा पैसा गर्ने मिठाई खाउन् भनी यो मालिकलाई मनारे भक. सलिम एफएमबाट असारे गीत भन्छु सुनिदेऊ है नारालक. सिसा काटी गोला जसो होला होला सुनिदेऊ है नारालक. घण्टा घरभित्र सबै इष्टमित्र बाँसबारीमा एउटा मिति. बादलको घेरो बहिनी नानी मेरो बाँसबारीमा एउटा मित. सुखीलाई आउँछ यो लेखार परि यो दुखीलाई आउँछ रे गीत. के हुन गयो दैव कसो भयो यो दुखीलाई आउँछ रे गीत. पानी र परो तिमीलाई झिमी झिमी घाम लागेर घमाइलो होइन खेल गरेको.

बर गोरु दाउदा सैलो एफएम आउँदा लाग्छ मलाई रमाइलो तोरीको पिना किना होला किन लाग्छ मलाई रमाइलो हिमालको चुलीलाई चुलीको माथि लाई शिवाजी पार्वती नपचाए हेर उता फर्किएर लाई शिवाजी पार्वती मायाको जेवललाई भत्कियो भनी म चाहिँ गर्छु मरमाती बनाको घरलाई सानो मायाहरूलाई मै गराउला मरमाती आउँदा जाँदा देख्नै भएको होला मेलगुम्तीको बजार कुरा परो जाइनी देखाए नि पाइनी मेलगुम्तीको बजार चुलोमा चुलो के हेरेको बहिनी घुमाएर आइन जार घन्टा बजो घना के खानी हो भन घुमाइहे छेउ नजार कस्तो आपद परो कस्तो विपद परो साल वर्ष कि गमालाई दुजाको तर रुचिन धर धर साल वर्ष कि गमालाई के आपद परो श्री सीता माईलाई त्यस्तै आपद भूमालाई तर रुचु धर धर त्यसै आपद भूमालाई श्री सीता माईलाई लै हरेर लानी लगाई जानेको रावणा के हुन गयो दैव कसो भयो लङ्काइ जानेको रावणा कृष्ण जस्तो देख्छ रिसाइ गर्थ्यौ भनी कर्काउमा खै जाना होइन ख्याल गरेको सचाइ हो भनेको कर्काउमा खजाना हाम्रो जाँदा देख्नै भएको होला धर्म गरेको ठुलो रे गाउँ कुराको सुझाउ हेर्दा साह्रै राम्रो धरम गरेको ठुलो रे गाउँ ए गाउँमा घर नेपाली हो थर कृष्ण बहादुरी मेरो नाउँ हसेरु कैता सुनि बस है त कृष्ण बहादुरी ने मेरो रे नाम हुँदोलाई जाने आँगे टालको बाटो लाई पैताला पोले नि रे गाम होइन ख्याल गरेको सच्चै हो भनेको लाई पैताला पोले नि रे गाम यो एउटा या कुनै एउटा मेट्ने बेला के हालिदिने तिल्काने खसी धरम सैलो एफएम बसी जपाउँ सबैले हरे राम सिंहारी छिर्मालाई आजको दिनमा जपाउँ सबले हरे राम बागमती तरो कति हजार परो चोहार पिने बाजालाई हरपाली सलाई बताइदेऊ न मलाई चोहार पिने बाजालाई भाता।

0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर हाम्रा सेवा तथा सुविधाहरू
1: थाइराइड जाँच भिटामिन बी टुवेल्भ भिटामिन डी एन्टी टिपियो मुटुको जाँच मृगौलाको जाँच कलेजोको जाँच घुँडामा लगाउने सुई तीन महिने सुगर जाँच एचबीएसी हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच मुटुको इसिजी भिडियो एक्सरे सुगर प्रेसर दम रोग निमोनिया तथा सास बढ्ने खोकी लाग्ने पिसाब पोल्ने पिसाब छिनछिनमा आउने महिनावरीमा तल्लो पेट दुख्ने ग्यास्ट्रिकको उपचार पाठेघर स्तन आन्द्रा प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
0: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
1: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069 चौबिसै घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
0: इन्द्रणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर चरीकोट बीच बजार भेटेरिनरी अस्पताल अगाडि।

विरथिला ना बरसा दे नाही लागा।

Atamalale rane vamazura.

कालीनाथ को है राम मंदिर आय मा।

मेरो नाम निर्मला थापा कोटे मेलुङ गाउँपालिका अहिले हाल चरीकोट चरियाङमा बस्छु म। मलाई चाहिँ 30 वर्ष पछाडि गाउँ छोडेर असारे गीत गाउन मन लागेर म सरिन एफएममा भदौरेको एकजना दिदीको साथमा दोहोरी गीत गाएको छु, कृपया सुनिदिने होला। त्यसपछि म एक्लै गाउन रहर लाग्यो मलाई। हजुर मैले खाजा

লাই ছোপ ছোপ গো

पानी खाने कल को सब अल को सुनिदारा को धारा कल।

0: मेरो नाम झलकमाया नर्के, मेरो घर वडा नम्बर 7 भदौरे कालिम्चोक गाउँपालिका।
1: मेरो नाम निर्मला थापाले, मलाई चाहिँ 30 वर्ष पछाडि गाउँ छोडेर असार गीत गाउनु साह्रै रहर लागेर शैली रेफमा एकजना दिदीको साथमा आएको छु म। सुन्नु होला कस्तो लाग्छ हजुरलाई।

Sindhur Gotti Ko Lai Lag Dai Nai Ni Ko

Come on, baby, do you come on?

Patinigar lalai nirte nai baba.

Yosanu mae na lae ko na.

0: के तपाई चरीकोट काठमाडौं यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रुझ्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्बुरेसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 97-61-13-21-44 र 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा।
1: कतिवटा गुरुको पूजा सामग्री भण्डार दोलखावासीको विश्वास र भरोसा जोडिएको चरीकोटको पुरानो पूजा सामग्री पसल।
2: हाम्रो धार्मिक संस्कार र परम्परा अनुसारका विवाह, व्रतबन्ध, सप्ताह, रुद्री, सत्यनारायण पूजा, लाखबत्ती, चौरासी पूजा, नुहारन, शिलान्यास, गृह वास्तु, गृह पूजा, स्वस्ति शान्ति, एकाहा, व्रत आरम्भ र समापन लगायतका हरेक पूजा आजा र दैनिक पूजापाठ कामकाजका लागि चाहिने सबै सामग्री यहाँ पाइन्छ। साथै श्राद्ध, पितृकार्य, मृत्यु संस्कार, दाह संस्कार, काज क्रियाका लागि चाहिने कपड़ा सहितका हरेक सामग्री हाम्रोमा उपलब्ध छ।
1: हिन्दू तथा बौद्ध धर्मका धार्मिक संस्कार अनुसारका पूजा आजा र सबै कामकाजका लागि चाहिने सबै सामग्री एकै ठाउँमा पाइने जिल्लाकै पहिलो पूजा सामग्री पसल।
2: पूजा सामग्रीको होलसेल तथा खुद्रा विक्रेता, हाम्रो पसल बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म खुल्ला रहनेछ। बाँकी समयमा समेत तपाईँलाई समस्या पर्दा टेलिफोन गर्न सक्नुहुनेछ।
3: सम्पर्क फोन नम्बर 98-510-54-160, 98-44-56-55-70 र 49-421-584। खतिवडा गुरुको पूजा सामग्री भण्डार, भीमेश्वर नगरपालिका, वडा नम्बर 3, बीच बजार, चरीकोट। सातो बाटो चोकबाट भेटेरिनरी चोक पुगेर पशुपति डाँडातर्फ अगाडि बढ्दा 80 मिटर दायाँपट्टि।
4: अरे, यही थियो त, कहाँ सरे आजकल?
0: रमा, के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
4: के हुनु नि अभि, मा प्लानचोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या हो?
0: हो नि रमा, चरीघ्याङमा रहेको मा प्लानचोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
4: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
0: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
4: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98-43-21-43-68, बलराम कर्मचार्य 98-44-13-83-14। मा प्लानचोक बेकरी, सामुदायिक अस्पतालको अगाडि, चरीकोट, दोलखा।
5: यो रेडियो सैलुङको समय सूचक हो।
6: यति बेला बिहानको 10 बजेको छ।

0: रेडियो साइलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: नमस्ते डाक्टर सर।
2: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
2: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
2: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
2: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: हजुर बुबा, नमस्कार।
6: नमस्कार नानी, नमस्कार।
5: के छ खबर, सन्चै हुनुहुन्छ?
6: सन्चै छु नानी।
5: अनि यो वर्ष तीर्थयात्रा नजाने बा?
6: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
5: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा, जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
6: ए, उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी, बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
5: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
4: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगा सागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तामिलनाडु, रामेश्वरम, द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ, नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस, ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीकोट दोलाखा।

0: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला, तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
1: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजिरेलाई सम्पर्क गर्नु पर्छ नि त।
2: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844648062 9844648062।

दोलखा जिल्ला बिगु गाउँपालिका वडा नम्बर 7 निवासी हाम्रा वरिष्ठ गुरु मानवीर थामी किजीको यही मिति 2083 साल असार 7 गते 71 वर्षको उमेरमा भएको निधनले हामी अत्यन्त मर्माहित भएका छौं। यस दुखद घड़ीमा मृत आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनमा धैर्य धारण गर्न सक्ने शक्ति प्रदान गरून् भनी हार्दिक समवेदना प्रकट गर्दछौ। मोम्प्रा हुने मिति 2083 साल असार 16 गतेदेखि 19 गतेसम्म। श्रीमती रणमाया थामी, छोरा बुहारीहरू कवि थामी, फूलमाया थामी, शिखर थामी, सम्झना थामी, छोरी जुवाईहरू नवीना थामी, चित्रबहादुर थामी, मणिकुमारी थामी, बिर्खबहादुर थामी, नानुमाया थामी, आकाश थामी, नाती नातिनीहरू सागर थामी, अजय थामी, सुजिना थामी, विमान थामी, गौरी थामी, शंकर थामी, आयुङ थामी, पर्वत थामी, आभूषण थामी, भाइ भतिज बुहारीहरू रत्न थामी, सीता थामी, बुधिबाल थामी, सुशीला थामी, संत थामी, रेणु थामी, शरण थामी, विमला थामी लगायत सम्पूर्ण रिश्मी परिवार बिगु गाउँपालिका वडा नम्बर 7।

0: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातु बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुपथ मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
1: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अंजीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
2: एहे, आज त साँच्ची नानीको जन्मदिन पो हो त, केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु अब।
3: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ कलाचोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हौ 15 मिनटमा केक बन्छ ल्याउने।
1: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
4: सम्पर्कको लागि सागर श्रेष्ठ मोबाइल नम्बर 9851189187, सरिस्मा श्रेष्ठ मोबाइल नम्बर 9860598988, पलाञ्चोक बेकारी साध्यो बाटे चौकी पछाडि भीमेश्वर कोल स्टोर सँगै।
1: पशु सेवा कार्यालय दोलखाको अनुरोध।
5: दोलखा जिल्लाका सम्पूर्ण पन्छीपालक, कृषक, व्यवसायी तथा सरोकारवाला महानुभावमा पशु सेवा कार्यालय दोलखाको विशेष अनुरोध। बागमती प्रदेशको काठमाडौँ, काभ्रे प्लाञ्चोक लगायतका अन्य जिल्लाहरूमा उच्च जोखिमयुक्त बर्ड फ्लू रोग देखा परि प्रयोगशालाबाट समेत पुष्टि भएको हुँदा रोग फैलिन नदिन र कृषकहरूको व्यवसायलाई जोगाउनु हुन अनुरोध छ।
1: बर्ड फ्लू रोगबाट बस्न के गर्ने त? पन्छी फार्ममा अनावश्यक व्यक्ति र सवारी साधनलाई प्रवेश नगराउने र गराउनै पर्ने भएमा निसंक्रमण गरेर मात्र प्रवेश गराउने, एक फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा नजाने, प्रयोग भइसकेको अण्डा राख्ने कागजको क्रेट पुनः प्रयोग नगर्ने,
5: फार्म खोर प्रवेश गर्ने ढोकामा अनिवार्य रूपमा चुना लगायतका निसंक्रामक औषधि राखिएको फुट बाथ प्रयोग गर्नुहुन र प्रत्येक पटक प्रवेश गर्दा फुट बाथमा टिकिरा वा स्प्रे गरेर मात्र फार्ममा प्रवेश गर्ने, खोर भित्र र बाहिर दैनिक रूपमा निसंक्रमण गर्ने,
1: फार्म परिसरभित्र कुकुर, बिरालो, मुसा लगायतका अन्य पशु पन्छी प्रवेश गर्न नसक्ने व्यवस्था गर्ने, मरेका पन्छीलाई यथाशक्य छिटो सुरक्षित तवरले खाडलमा गाड्ने, पन्छी फार्ममा काम गर्ने व्यक्तिहरूले व्यक्तिगत सुरक्षाको उपायहरू अवलम्बन गर्ने, नियमित हात खुट्टा धुने र स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने, पन्छी तथा पन्छी जन्ने उत्पादनको असर प्रसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने गराउने,
5: मासु तथा मासुजन्य पदार्थ राम्रोसँग पकाएर मात्र सेवन गर्ने, आकस्मत धेरै संख्यामा पशु बिरामी परेमा वा मरेमा तुरन्तै नजिकको स्थानीय तह, पशु सेवा शाखा वा पशु सेवा कार्यालयमा सम्पर्क गर्ने। सतर्क बनौ, बर्ड फ्लूबाट आफू, आफ्नो व्यवसाय र समुदायलाई जोगाऊ।
1: प्रकाश थापा, पशु स्वास्थ्य प्राविधिक, पशु सेवा कार्यालय चरीकोट दोलखा। के तपाईँ डाले घाँस तथा फलफूलका बिरुवाको खोजीमा हुनुहुन्छ?
5: यदि त्यसो हो भने दुलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सिम्टेमा रहेको राधा कृष्ण घाँसे बाली स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्।
1: यहाँ राई खन्यु, कालो निभारो, किम्बु, इन्दु, इपिल इपिल, मेन्दोला, मोरिङ्गा, भटमासे, रक्त कमल, डेस्मोडियम, सुपर नेपियर, स्मार्ट नेपियर, एच नेपियर, मक्का क्रस नेपियर, सुम्बा सेटेरिया, बडहर, जापानिज कटुस, बकाइनो, नीम, टागी लगायतका बिरुवाहरू उपलब्ध छन्। साथै एभोकाडो, सुन्तला, कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्।
5: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस्। 3,000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ।
1: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी, मोबाइल नम्बर 9865596994 र 9816509463।
5: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ।
1: सानीमा जुम हाइड्रो पावर लिमिटेडको सार्वजनिक सुनवाई सम्बन्धी सूचना। सानीमा जुम हाइड्रो पावर लिमिटेडले बागमती प्रदेशको दोलखा जिल्ला बिगु गाउँपालिका वडा नम्बर 1 भएर बग्ने जुम खोलाको पानी सदुपयोग गरी 70 मेगावाट क्षमताको जुम खोला जलविद्युत आयोजना विकास गर्ने उद्देश्यले आवश्यक अध्ययन अनुसन्धान गरी पूरक वातावरणीय प्रभाव मूल्यांकनको मस्यौदा प्रतिवेदन तयार पारेको छ। उक्त मस्यौदा प्रतिवेदनलाई मूर्त रूप दिन र आयोजना बारे राय सुझाव संकलन गर्ने उद्देश्यले मिति 2083 साल जेठ 31 गते तय गरिएको सार्वजनिक सुनवाई कार्यक्रम विशेष कारणवश स्थगित गर्नु परेको हुनाले सो सार्वजनिक सुनवाई कार्यक्रमलाई निम्न मिति, समय र स्थानमा पुनः आयोजना गरिने हुनाले सम्बन्धित स्थानीय जनप्रतिनिधि तथा सरकारवालाहरू, भद्र भला आदमी लगायत प्रभावित परिवार, जनसमुदाय, स्वास्थ्य चौकी, विद्यालय, सरकारी कार्यालय, संघ संस्थाको प्रतिनिधिहरूमा यसै सूचना मार्फत कार्यक्रममा सहभागी भई आवश्यक सल्लाह, सुझाव तथा प्रतिक्रिया प्रदान गरिदिनु हुन आह्वान गरिएको छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल असार 14 गते आइतबार। कार्यक्रम हुने स्थान श्री गौरीशंकर प्राथमिक विद्यालयको प्रांगण लामा बगर। समय बिहान 11 बजेदेखि।
0: अविनाश, तिमी किन निराश छौ त?
6: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
0: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
7: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 9844030282।
8: होइन, के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो
3: हो? पनि किन दुखेको पक्ष वहाँ तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने
8: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी, टेबल साथै तामा पितल, चरी सिलाबर स्टिलका भाँडा व्यवसाय गरौँ कि झै लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
3: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरीकोटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान यहाँ साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपद मूल्यमा उपलब्ध गराउँछ नि।
8: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
3: बहिनी? हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
9: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टेल फलाम प्लास्टिक फाइबरका झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
1: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको शोरूम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टीभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्, पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
9: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
1: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0494142542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590।
10: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: कक्षा 11 को भर्ना सम्बन्धी सूचना।
2: माध्यमिक शिक्षा परीक्षा 2082 एसी परीक्षाबाट सर्वोत्कृष्ट सहित विभिन्न ग्रेडमा उत्तीर्ण हुनुहुने सम्पूर्ण विद्यार्थी वर्गहरूमा हार्दिक बधाई एवं उज्जवल शैक्षिक भविष्यको कामना गर्दछौ।
1: तपाई गुणस्तरीय उच्च शिक्षाको लागि शैक्षिक संस्थाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
2: क्यूए सर्टिफाईको प्रमाणपत्र प्राप्त गौरीशंकर बहुमुखी क्याम्पस दोलखामा शैक्षिक वर्ष 2083

0: व्यक्तित्वहरूबाट सम्बन्धित विभिन्न विषयमा गेस्ट लेक्चर कक्षा सञ्चालन।
1: सम्पर्कका लागि फोन नम्बर 9854549773 9851343390 गौरीशंकर बहुमुखी क्याम्पस चरीकोट दोलखा।
2: होइन दाई, एका बिहानै यो आगनीको डिलमा बसेर के सोच्दै हुनुहुन्छ? आँखा पनि रातो रातो देख्छु, सन्चो छैन जस्तो छ नि।
3: के हुनु नि नानी, रातभरि निन्द्रा पनि लाग्दैन, हात खुट्टा पनि बेसरी झमझमाउँछ, सुगर पनि त्यत्तिकै बढेको बढै छ। राम्रो उपचार गर्ने ठाउँ भए त्यतै जानु पर्ला भनेर सोचेर बसेको नि।
2: ए दाई, पनि त्यति कुराको लागि त चिन्तै गर्नु पर्दैन नि। हाम्रै चरीकोट साधो बाटोमा अकुप्रेसर थेरापी सेन्टर खुलिसकेको छ नि, त्यतै जानुस् न।
4: हजुर, हाम्रा सेवाहरू प्यारालाइसिस, हात खुट्टा झमझमाउने, पोल्ने, ढाडको समस्या, स्टिम बाथ, सोना बाथ, युरिक एसिड, बाथ रोग, रातिमा निन्द्रा नलाग्ने, टन्सिल, पिनास, सुगर, ग्यास्ट्रिक प्रेसर लगायतका समस्याको उपचार अकुप्रेसर पद्धतिबाट पनि गरिन्छ। साथै हर्बल सामग्रीहरू बिक्री वितरण पनि गरिन्छ।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 9840597924 र 9845674484। अकुप्रेसर थेरापी सेन्टर भीमेश्वर नगरपालिकाको पुरानो भवन चरीकोट सादो बाटो चोकमा।
0: मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्न काटेर दुजा दुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
5: अरे, यति सानो कुरामा कति बरबराएको दिदी, आदि चरीकोटमा गएर स्टिल दरात बाकस लिएर आउनु छैन?
0: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
5: ल दिदी, पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ। त्यहाँ सबै डिजाइनको घरको लागि, अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्न राख्ने बाकस पनि पाइन्छ, र पुरानो स्टिल दराज पनि मरमत गरिन्छ।
0: हजुर, आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस्। यहाँ घरैसी स्टिल दराज, अफिसको लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्न राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
5: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 9864000825 र 9914241402। भीमेश्वर स्टिल फर्निचर, सिम पनि जाने बाटो वन कार्यालयको छेउमा, चरीकोट दोलाखा।
6: कति बनाए पनि हुँदैन, के भएको होला यो, कति बिग्रेको हो?
5: होइन साइला दाई, के बिग्रियो, खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
6: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ नि कता हो यता, थाहा छैन, तिमीलाई केही थाहा छ?
5: किन थाहा नहुनु नि साइला दाई, चरीकोट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
6: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
7: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
5: बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार, गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9864060 र 9510896677। बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार। धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
8: धुलीखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
9: हाम्रा सेवाहरू
5: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
9: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
8: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हार्ड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
9: हार्ड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
5: बाल विशेषज्ञद्वारा सेवा

0: गराइन्छ।
1: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
0: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस दुलिखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स संचालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।
2: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
3: होइन, के एकले गुनगुन गरिरहेको?
2: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरिजातको चल्ला पालौ भनेर सोचेको।
3: अनि के भयो त, लगेर पाले भइगयो नि?
2: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
3: ए, दुर्गायन राजस्थाना चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
0: हजुर, हाम्रा सेवाहरू
2: यहाँ बोइलर, गिरिराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
3: सम्पर्कको लागि 9844-46-69-08 9844-46-69-08।
0: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला,
2: राँगाको मासु पाइने पसल भएको घरसँगै।
0: पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउ, सुखी र निरोगी हौ।
3: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
0: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9510-66-165 9510-66-165।

0: गौरी शंकर संरक्षण क्षेत्र आयोजनाको अनुरोध। हाल देशभर मनसून सक्रिय भइसकेको छ। निरन्तर तथा अत्याधिक वर्षाका कारण बाढ़ी, पहिरो, भुच्छे, नदी कटान, सड़क अवरोध, आकस्मिक बाढ़ी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढ़ेको हुँदा यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्रभित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा, स्थानीय समुदाय, पर्यटक, पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अपनाउनु हुन अनुरोध गरिन्छ। मौसम पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी गरिएका सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौं। पहिरो, बाढ़ी तथा भूछिएको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवत जावत नगरौं। निरन्तर वर्षा भइरहेको अवस्थामा भिरालो भूभाग, खोल्सा, नदी किनार तथा जोखिमयुक्त स्थानमा बसोबास वा आवत जावत नगरौं। यात्रा वा पदयात्रामा निस्कनु अघि मौसमको अवस्था तथा बाटोको अवस्था बारे जानकारी लिएर मात्र यात्रा गर्ने गरौं। आपतकालीन अवस्थाका लागि आवश्यक खाद्यान्न, पिउने पानी, औषधि, टर्च लाइट, मोबाइल चार्जर, झटपट झोला, प्राथमिक उपचार बक्स लगायतका सामग्री तयारी अवस्थामा राखौं। मनसूनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकोले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरी मात्र प्रयोग गरौं र झाडा पखाला, हैजा जस्ता पानी जन्ने रोगहरूबाट सचेत रहौं। बाल बालिका, ज्येष्ठ नागरिक, महिला तथा अपाङ्गता भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिऊ। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायलाई जानकारी गराऊ। वन क्षेत्रमा जाने चरण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाऊ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ, हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंख संरक्षण क्षेत्र आयोजना तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजर अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्यालय तथा जी क्यापलाई तत्काल जानकारी गराऊ। सतर्कता नै विपदबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय हो। त्यसैले सतर्क बनौ, आफू पनि बचौं, अरूलाई पनि बचाऊ। राष्ट्रिय प्रकृति संरक्षण कोष गौरीशंख संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंगल्टी दोलाखाद्वारा जनहितमा जारी सन्देश।
1: होइन के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
2: पारे पनि किन दुखेको पक्ष हो? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने
1: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी, टेबल साथै तामा, पितल, चरे, सिलाबर, स्टिलका भाँडा भाडा व्यवसाय गरौं कि झैं लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त ढिक्कै लाग्छ हो मलाई त।
2: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वारेन्टी भएका सामान ग्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी, टेबल, एसपीएलका सबै प्लास्टिकका बाटा, बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
1: मेरी आमै नि गीताश्री स्टोर, त्यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र?
2: हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
3: हाम्रा सेवा तथा सुविधाहरू तामा, पितल, चरेस, स्टील, फलाम, प्लास्टिक, फाइबरका झोलाहरू, कालो ड्रम, कडा, डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
0: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको शोरूम खोलिएको हुँदा फ्रिज, वासिङ मेसिन, टीभी, पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
3: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9855068595 र 0494142542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9855068590।
4: नमस्ते डाक्टर साहब।
5: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
4: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
5: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो? खान्छ नि?
4: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
5: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
4: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
5: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
4: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
5: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाउनु।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: यो रेडियो सैलुङको समय सूचक हो।
7: यति बेला दिउँसोको 3 बजेको छ।
0: नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आर्थिक विधेयक 2083 प्रतिनिधि सभाबाट पारित, अर्को वर्षदेखि पूँजीगत खर्च बढ़ाउने अर्थमन्त्री वाग्लेको प्रतिबद्धता। अबको 3 दिन 4 प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने, सावधानी अप्नाउन आग्रह। चुरोट बिढ़ीको असर पुरूषभन्दा महिलामा बढ़ी पर्ने अध्ययनको निष्कर्ष। उस्तै मात्रामा चुरोट खाँदा पनि फोक्सो क्यान्सर हुने जोखिम महिलामा 3 गुणा धेरै। अमेरिका र इरान बीच तनाव चर्कियो, इरान अस्तित्वमै नरहने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी। र विश्वकप फुटबलको नकआउट चरणका खेल आज रातीदेखि शुरू हुँदै पहिलो खेलमा दक्षिण अफ्रिका र क्यानाडा खेल्ने। नेपाल खबरमा अब पूरा खबर। आर्थिक विधेयक 2083 प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ। सभामुख डोलप्रसाद अरियालले आजको बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको प्रस्ताव पारित भएको घोषणा गर्नुभएको हो। विधेयक साउन 1 गतेदेखि लागू हुनेछ। पारित हुनु अघिको छलफलमा सांसदहरूले बजेटको प्रभावकारी कार्यान्वयन, पूँजीगत खर्चको न्यून अवस्था र करका दरहरूबारे सरकारको ध्यान आकर्षण गराए। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजुरेलले पूँजीगत खर्चको न्यून अवस्थाप्रति चिन्ता व्यक्त गर्नुभयो। नेकपाकी सांसद पार्वती विकले बजेटको ठूलो हिस्सा चालू खर्च र ऋणको सामा ब्याज भुक्तानीमा केन्द्रित भएकाले विकासका लागि विनियोजित रकम अपर्याप्त रहेको बताउनुभयो। नेकपा एमालेका सांसद डाक्टर पुष्पराज कणेलले आन्दोलनका क्रममा निजी क्षेत्रले बेहोरेको क्षतिमा 50% सट्टा 100% भन्सार छूट दिनुपर्ने माग गर्नुभयो। प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री वाग्ले आउँदो आर्थिक वर्षदेखि पूँजीगत खर्च न्यून हुने परम्परा अन्त्य गर्ने दावी गर्नुभयो। पूँजीगत खर्च बढ़ाउन रकमान्तरको अधिकार सम्बन्धित मन्त्रालयले दिने र आयोजना पूर्व तयारी कडाईका साथ लागू गर्ने उहाँको भनाई छ। उपराष्ट्रपति रामसाहे प्रसाद यादवले विद्यालयदेखि विश्वविद्यालयसम्मको शिक्षालाई अनुसन्धान नवप्रवर्तन कृत्रिम बौद्धिकता एआई र डिजिटल प्रविधिसँग जोड्नु पर्नेमा जोड दिनुभएको छ। मदन भण्डारी मेमोरियल कलेजको रजत महोत्सवका अवसरमा काठमाडौँमा आयोजित समारोहमा उहाँले शिक्षा क्षेत्रमा रहेको नवप्रवर्तनको कमीलाई डिजिटल शिक्षा मार्फत परिपूर्ति गर्नुपर्ने बताउनुभयो। प्रमाणपत्र प्राप्तिमा मात्र सीमित नभई युवालाई स्वरोजगारतर्फ उन्मुख गराउने गुणस्तरीय शिक्षा आवश्यक रहेको उहाँले बताउनुभयो। कार्यक्रममा उपराष्ट्रपति यादवले शिक्षाले विनम्रता अनुशासन र सामाजिक उत्तरदायित्व विकास गर्ने उल्लेख गर्दै शिक्षकहरू राष्ट्र निर्माणका अभियन्ता र विश्वविद्यालयहरू अनुसन्धानका केन्द्र हुनुपर्ने बताउनुभयो। अबको तीन दिन देशका केही ठाउँमा अत्यधिक वर्षाको सम्भावना रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले चेतावनी जारी गरेको छ। महाशाखाका अनुसार आज कोशी प्रदेशको पहाड़ी र तराई भूभागको एक दुई ठाउँमा अत्यधिक वर्षाको सम्भावना छ। यस्तै भोलि कोशी मधेश बागमती र गण्डकी प्रदेशको एक दुई ठाउँमा अत्यधिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। पछि मंगलबार पनि कोशी मधेश र गण्डकी प्रदेशका केही ठाउँमा अत्यधिक वर्षाको सम्भावना रहेकाले बाढ़ी डुबान पहिरो लगायतका जोखिमबाट सतर्क रहन महाशाखाले भनेको छ। असारको मध्य भइसक्दा पनि पर्याप्त पानी नपरेर धान रोपाई गर्न नसकिरहेका बेला अबको केही दिन कोशी मधेश बागमती र गण्डकी प्रदेशका सबैसो ठाउँमा रोपाईका लागि आवश्यक वर्षा हुने मौसमविदको अनुमान छ। मंगलबारदेखि भने पश्चिम तराईमा पनि पानी पर्ने सम्भावना छ। उत्तिकै मात्रामा चुरोट मिढी खाएमा पनि क्यान्सर मुटुरोग र स्ट्रोकको जोखिम पुरूषको तुलनामा महिलामा निकै बढ़ी रहने गरेको अध्ययनहरूले देखाएका छन्। अमेरिकाको वेल कर्नेल मेडिकल कलेज बेलायतको यूके बायो ब्याङ्क र स्वीडेनको जीए2एलएनए का अध्ययनसहित विभिन्न वृहत अनुसन्धानले यस्तो तथ्य पुष्टि गरेका हुन्।

0: महिला लघुवित्त वित्तीय संस्था लिमिटेड का ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556943333 4935555।
5: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा हरिहाँसको गणना आजदेखि शुरू भएको छ। 3 दिनसम्म चल्ने गणनामा 8 जनाको टोलीलाई 3 उपसमूहमा विभाजन गरी 3 ब्लकमा एकसाथ काम शुरू गरेको नेपाल पंक्षी संरक्षण संघले जनाएको छ। गर्मीयाममा हरिहाँस प्रजननका लागि कैलालीका विभिन्न सिमसार क्षेत्रमा पुग्ने भएकाले जाडोयामको तुलनामा घोडाघोडी सिमसार क्षेत्रमा संख्या कम देखिने गर्दछ। गएको जाडोयाममा हरिहाँसको संख्या 429 पुगेको थियो। सन् 2003 रामसर क्षेत्रमा सूचीकृत घोडाघोडी तराईकै ठूलो सिमसार क्षेत्र हो। गणना सम्पन्न भएपछि हरिहाँसको वास्तविक संख्या र वितरणको विवरण सार्वजनिक गरिने पंक्षी संरक्षण संघले जनाएको छ। घोडाघोडी क्षेत्रको सूचक प्रजातिका रूपमा मगर, गोही, हरिहाँस र जंगली धान रहेका छन्। अब विदेशको खबर। हर्मुज जलमार्गमा प्यानमाको झण्डा भएको पानी जहाज एमटी किकुमा ड्रोन आक्रमण भएपछि अमेरिकाले इरानका 10 सैन्य निशानामा आक्रमण गरेको छ। यी निशानामा सैन्य उपकरण, संचार प्रणाली, हवाई प्रतिरक्षा केन्द्र र ड्रोन भण्डारण केन्द्रहरू थिए। त्यसको जवाफमा इरानको इस्लामिक रेभोल्युसनरी गार्ड कोरले कुवेतको अली अल सलेम बेस र बहराइनको 5 नौसेना फ्लिटमा ब्यालिस्टिक क्षेपयास्त्र र ड्रोन प्रहार गरेको छ। दुवै पक्षले एक अर्कालाई जुन 17 हस्ताक्षर भएको 14 युद्ध विराम सम्झौता उल्लंघन गरेको आरोप लगाएका छन्। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्ला केही घण्टामा बढ़ेको इरानको आक्रमकताले उसलाई राम्रो नगर्ने बताउनु भएको छ। सामाजिक सञ्जाल ट्रुथमा लेख्दै उहाँले यदि अमेरिकालाई युद्ध पुनः शुरू गर्न बाध्य पारियो भने इरान अब अस्तित्वमा नरहने चेतावनी दिनुभएको छ। इरान र अमेरिका बीच तनाव बढ़े पनि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाव भने बढ़ेको छैन। दुई पक्षबीच युद्ध विरामको सम्झौतापछि घटेको कच्चा तेलको भाव केही दिनदेखि स्थिर रहेको छ। अब खेल खबर। विश्वकप फुटबल 2026 नकआउट चरणका खेल नेपाली समय अनुसार भोलि बिहानदेखि शुरू हुँदैछन्। आज समूह चरणको खेल सकिएसँगै नकआउट चरणमा रहने 32 टोलीको टुङ्गो लागिसकेकाले नकआउट चरणको खेल शुरू हुन लागेको हो। नकआउट चरणको पहिलो खेलमा भोलि बिहान 1:15 दक्षिण अफ्रिका र क्यानाडा खेल्दैछन्। खेल अमेरिकाको लस एन्जलस रंगशालामा हुनेछ। समूह चरणमा मेक्सिकोसँग 2-0 गोलले हारेको दक्षिण अफ्रिका दोस्रो खेलमा चेकियासँग 1-1 बराबरी खेल्नुका साथै अन्तमा दक्षिण कोरियालाई 1-0 गोलले हराएर नकआउटमा प्रवेश गरेको हो। जारी विश्वकपको सह आयोजक क्यानाडाले पहिलो खेलमा बोस्निया एण्ड हर्जेगोभिनियासँग 1-1 बराबरी खेल्यो। दोस्रो खेलमा कतारलाई 6-0 गोलले पराजित गरेको क्यानाडा अन्तिम खेलमा स्विजरल्याण्डसँग 2-1 गोलले पराजित भएर उपविजेता हुँदै नकआउट चरणमा पुगेको हो। भोलि मध्यरातमा खेल्ने दुवै टोलीले आफ्नो देशको इतिहासमा पहिलो पटक विश्वकप नकआउट खेल खेल्दैछन्। जुन टोलीले जित्छ उसले आफ्नो देशको इतिहासमा पहिलो विश्वकप नकआउट जित हासिल गर्नेछ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिले

0: का मुख्यमुख्य खबर फेरि एकपटक। आर्थिक विधेयक 2083 प्रतिनिधि सभाबाट पारित। अर्को वर्षदेखि पूँजीगत खर्च बढ़ाउने अर्थमन्त्री वाग्लेको प्रतिबद्धता। अबको तीन चार दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने, सावधानी अपनाउन आग्रह। चुरोट वृद्धिको असर पुरूषभन्दा महिलामा बढ़ी पर्ने अध्ययनको निष्कर्ष। उस्तै मात्रामा चुरोट खाँदा पनि फोक्सो क्यान्सर हुने जोखिम महिलामा तीन गुणा धेरै। अमेरिका र इरान बीच तनाव चर्कियो। इरान अस्तित्वमै नरहने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी। र विश्वकप फुटबलको नकआउट चरणका खेल आज रातदेखि शुरू हुँदै पहिलो खेलमा दक्षिण अफ्रिका र क्यानाडा खेल्ने।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2000 सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
2: कस्तो दा दुखेको गिया पनि सुन्या छ ए बुढी, मलाई धामीकोमा लैजाऊ भने।
3: अब के गर्नु धामीकोमा नि, धामीकोमा होइन, अब इन्द्रदिन्छल बीच बजारमा लैजानु पर्छ क्या तिमीलाई।
2: त्यहाँ चाहिँ के हुन्छ नि,
3: त्यहाँ के हुँदैन म पत्या सुन त।
4: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने, फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
5: बाङ्गो नमिलेको दाँत मिलाउनुका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बीज बजार चरीकोट दौलखा। सम्पर्कको लागि 98 41 57 70 69।
2: अनि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
6: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ, साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
7: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 98 44 39 92 92।
8: यसको शाखा सैलुङ गाउँपालिकाको मागा देउरालीमा पनि सञ्चालन भइरहेको छ।
7: दोलाखाली लोकप्रिय सर्जक सुजन विश्वकर्मा र शिवजी विश्वकर्माको प्रस्तुति लोक दोहोरी गीत मठ मन्दिर धाएर कसम खाएर। पुष्कर विकको उत्कृष्ट शब्द सुजन विश्वकर्माको मन छुने लयमा। चर्चित गायक रामजी खाँड र सागरमाया जिरेलको सुमधुर स्वरमा सजिएको लोक दोहोरी गीत मठ मन्दिर धाएर कसम खाएर। सल्लाह तथा सुझावको लागि सर्जक सुजन विश्वकर्मा 97 43 22 35 83 97 43 22 35 83। सुजन बीके अफिसियल युट्युब च्यानलमा सर्वत्र उपलब्ध छ, हेर्न र सुन्न नभुल्नुहोला। लोक साङ्गीतिक कोसेली मठ मन्दिर धाएर कसम खाएर।

आँखा खुल्दा म अस्पतालमा थिएँ। क्याफेकी भाउजू मेरो बेड नजिकै सुकसुकाउँदै बसेकी थिइन्। मैले यताउता नजर घुमाएँ तर सामलाई कतै देखिन। भाउजूले मेरो आँखा खुलेको देखेपछि झनै रुन थालिन्। मैले मुस्किलले मसिनो आवाज निकालेर सोधे, सानु? उनले मेरो हात पक्रेर भक्कानिएर रुँदै भनिन्, सानु रहिन न अब, म कोठामा पुग्दा दुवैजना बेहोस हुनुहुन्थ्यो, तपाईँ त बाँच्नुभयो तर म माथि कुनै बज्र खसे झैं भयो। चिच्याएर रुन खोजे तर आवाज निस्किएन, मात्र आँखाबाट आँसुका धारा बगिरहे। रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको रात्रिकालीन साहित्यिक प्रस्तुति कार्यक्रम गीति कथा।

0: Subarnavastar, Subarnavastar, Subarnavastar. हाम्रा सेवा तथा सुविधाहरू
1: थाइराइड जाँच, भिटामिन बी 12, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई 3 महिने, सुगर जाँच, एचबीएसी. हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच, मुटुको इसीजी, भिजियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ.
0: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ.
1: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069. 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ.
0: इन्द्रणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि. हाईटेक नर्सरीमा उत्पादित गुणस्तरीय फलफूल, जडीबुटी र विभिन्न बिरूवाहरूको भरपर्दो गन्तव्य कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म. यहाँ लोरसल्ला, टिमुर, कागती, सुन्तला, जापानिज हलुवावेद, जापानिज नस्पति, रेड किबी, ग्रीन किबी, मेकाडेमिया लगायत विभिन्न फलफूल तथा जडीबुटी जन्य बिरूवाहरू उपलब्ध छन्. सिजन अनुसारका बिरूवा खरिद गर्न आजै सम्पर्क गर्नुहोस्. संस्थागत खरिदमा विशेष छुटको व्यवस्था पनि छ. व्यक्तिगत रूपमा 100 भन्दा बढी बिरूवा खरिद गर्दा पनि छुटको व्यवस्था गरिएको छ. सम्पर्क व्यक्ति ईश्वर थापा, फोन नम्बर 9849185662, 9849185662. कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म, भीमेश्वर नगरपालिका 3, चरीकोट, भीमेश्वर नगरपालिकाको कार्यालयसँगै. के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रुझ्नुहोस् खानादेवी यातायात प्रणाली. अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि. परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ. चरीकोटमा टिकट पाइने स्थान एम्बुरेसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै. सम्पर्क नम्बर 9761313244 र 9761313145. काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ. आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली, चरीकोट, दोलखा.

0: पानी धेरै पर्दा घर मोने वा पहिरो गो हेरा माया हुई गेरा घर मोने वा पहिरो गो आपद परे बेला खोइरा हामीलाई सम्झेको गरी सानो माया त्याले खोइरा हामीलाई सम्झेको
1: दाजुको डेरा अहिले यति खेर मिल्यो कुरा र्याङको ठ्याङ दालसिदी चाउरो माया तिम्रो हाम्रो मिल्यो कुरा र्याङको ठ्याङ चरीको नाउँमा पहिरो गएर ठाउँमा रोक्नु पर्छ बाँसको ठ्याङ दाजुको डेरा तिमीले हामीले हेर रोक्नु पर्छ बाँसको ठ्याङ
2: que tal la doble de mayo.

decoramos.

Alter, du lebst an der Wasser.

0: अरे यही थियो त, कहाँ सरेज आजकल?
1: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
0: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या
1: हो नि रमा? चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
0: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
1: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
0: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98 43 21 43 68, बलराम कर्मचार्य 98 44 13 83 14। मा प्लान्चोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
2: आफै नै जागिर खाने मौका त आएको थियो नि, तर
3: तर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
2: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनु पर्छ भनेर भनिदियो त सकिगयो नि।
3: हेर हेर इन्का मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माटीभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटर साइकल स्कुटर सिक्ने नि, होइन त?
4: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मी ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
5: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कुटर पनि लगि ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
4: विस्तृत जानकारीका लागि
0: प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 98 65 46 19 26 र गेलसाङ शेर्पा 98 16 8 30 10 7।
1: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट दोलखा।
6: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला, तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
7: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादुक घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
1: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 98 44 46 88 62, 98 44 46 88 62।
8: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
1: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अंजीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायणी कुटानी पिसानी तेल मिल, चरीकोट सादो बाटो, नगरपालिका कम्प्लेक्स भएको घरमा।
4: आज त साँच्ची नानीको जन्मदिन पो हो त, केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु अब?
2: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हौ 15 मिनटमा केक बन्छ ल्याउने।
1: हाम्रा सेवा तथा सुविधाहरू, केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
9: सम्पर्कको लागि सागर श्रेष्ठ, मोबाइल नम्बर 9851189987। सरिस्मा श्रेष्ठ, मोबाइल नम्बर 9860589988। पलाञ्चोक बेकारी, साडो बाटे चौकी पछाडि, भीमेश्वर कोल स्टोर सँगै।
1: पशु सेवा कार्यालय दोलखाको अनुरोध।
4: दोलखा जिल्लाका सम्पूर्ण पंक्षीपालक, कृषक, व्यवसायी तथा सरोकारवाला महानुभावमा पशु सेवा कार्यालय दोलखाको विशेष अनुरोध। बागमती प्रदेशको काठमाडौँ, काभ्रेपलाञ्चोक लगायतका अन्य जिल्लाहरूमा उच्च जोखिमयुक्त बर्ड फ्लू रोग देखा परि प्रयोगशालाबाट समेत पुष्टि भएको हुँदा रोग फैलिन नदिन र कृषकहरूको व्यवसायलाई जोगाउनु हुन अनुरोध छ।
1: बर्ड फ्लू रोगबाट बस्न के गर्ने त? पंक्षी फार्ममा अनावश्यक व्यक्ति र सवारी साधनलाई प्रवेश नगराउने र गराउनै पर्ने भएमा निसंक्रमण गरेर मात्र प्रवेश गराउने, एक फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा नजाने, प्रयोग भइसकेको अण्डा राख्ने कागजको क्रेट पुनः प्रयोग नगर्ने,
4: फार्म खोर प्रवेश गर्ने ढोकामा अनिवार्य रूपमा चुना लगायतका निसंक्रामक औषधि राखिएको फुट बाथ प्रयोग गर्नुहुन र प्रत्येक पटक प्रवेश गर्दा फुट बाथमा टिकिरा वा स्प्रे गरेर मात्र फार्ममा प्रवेश गर्ने, खोर भित्र र बाहिर दैनिक रूपमा निसंक्रमण गर्ने,
1: फार्म परिसरभित्र कुकुर, बिरालो, मुसा लगायतका अन्य पशु पंक्षी प्रवेश गर्न नसक्ने व्यवस्था गर्ने, मरेका पंक्षीलाई यथाशक्य छिटो सुरक्षित तवरले खाडलमा गाड्ने, पंक्षी फार्ममा काम गर्ने व्यक्तिहरूले व्यक्तिगत सुरक्षाको उपायहरू अवलम्बन गर्ने, नियमित हात खुट्टा धुने र स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने, पंक्षी तथा पंक्षी जन्ने उत्पादनको असर प्रसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने गराउने,
4: मासु तथा मासुजन्य पदार्थ राम्रोसँग पकाएर मात्र सेवन गर्ने, आकस्मत धेरै संख्यामा पशु बिरामी परेमा वा मरेमा तुरुन्तै नजिकको स्थानीय तह, पशु सेवा शाखा वा पशु सेवा कार्यालयमा सम्पर्क गर्ने। सतर्क बनौ, बर्ड फ्लूबाट आफू, आफ्नो व्यवसाय र समुदायलाई जोगाऊ।
1: प्रकाश थापा, पशु स्वास्थ्य प्राविधिक, पशु सेवा कार्यालय चरीकोट दोलखा।
10: यो रेडियो सैलुङको समय सूचक हो।
11: अहिले अपराह्नको 4 बजेको छ।

अपरान्न 4 बजेको दोलखा र दोलखा आसपासका स्थानीय खबरहरूको संकलन सैलुङ सेरोफेरोमा म तारा देवी बस्नेतको नमस्कार। तपाई यो समाचार रेडियो सैलुङ समुदायका एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। नागरिक पेन्सन योजना दोलखाको तामाकोशी गाउँपालिकामा सञ्चालनमा युवालाई लक्षित गरी आयोजना गरिएको 2 दिने कृत्रिम बुद्धिमत्ता तालिम सम्पन्न लगायतका स्थानीय प्रसंग सहित वामपन्थी एकतालाई दीर्घकालीन रूपमा अघि बढ़ाउन नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालको आह्वान जस्ता प्रसंग हामी राष्ट्रिय समाचारमा प्रस्तुत गर्नेछौं। उपराष्ट्रपति रामसाई प्रसाद यादवले युवाको सफलता नै देशको सुनौलो भविष्यको आधार स्तम्भ भएको बताउनु भएको छ। मदन भण्डारी मेमोरियल कलेजको 25औं वार्षिक रजक वर्षको अवसरमा आज आयोजित काठमाण्डुमा आयोजित एक कार्यक्रममा उहाँले प्रविधि कृत्रिम बुद्धिमत्ता एआई र विश्वव्यापी प्रतिस्पर्धाको युगमा आधारभूत मूल्य र नैतिकतालाई आत्मसात गर्दै विश्व स्तरमा प्रतिस्पर्धा गर्नुपर्ने बताउनु भएको हो। उहाँले भन्नुभयो प्रविधि कृत्रिम बुद्धिमत्ता एआई र विश्वव्यापी प्रतिस्पर्धाको युगमा हामीले आफ्नो आधारभूत मूल्य र नैतिकतासँग जोड़िँदै विश्व स्तरमा प्रतिस्पर्धा गर्नुपर्छ। युवाको सफलता नै हाम्रो देशको सुनौलो भविष्यको आधार स्तम्भ हो, उहाँले भन्नुभयो। राष्ट्रपति यादवले शिक्षाले ज्ञान मात्र नभई नम्रता, अनुशासन र सामाजिक उत्तरदायित्व पनि प्रदान गर्ने बताउनु भएको छ। मदन भण्डारी फाउण्डेशनद्वारा आयोजित कार्यक्रममा 4 जना पूर्व प्रधानमन्त्री उपस्थित हुनुभएको छ। पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल, पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल र झलनाथ खलान एकै मंचमा उपस्थित हुनुभएको हो। फाउण्डेशनद्वारा जननेता मदन भण्डारीको 75औं जन्म जयन्तीको अवसरमा आज राष्ट्रिय सभामा आयोजित नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी विषय कार्यक्रममा लामो समयपछि नेपालका कम्युनिष्ट नेता एवं पूर्व प्रधानमन्त्रीहरू उपस्थित हुनुभएको हो। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा जारी कार्यक्रममा श्वेत दार्सुल मदन भण्डारीको जीवनका लेखक रमेश रुन्छेन राईलाई पुरस्कार तथा सम्मान पत्र प्रदान गर्ने कार्यक्रम पनि रहेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले शिक्षामा प्रस्ताव गरिएको समता करले गरीब तथा भुइँमान्छे वर्गलाई कुनै असर नपर्ने बताउनु भएको छ। आइतबार प्रतिनिधि सभाको आर्थिक विधेयक 2083माथि छलफलको क्रममा उठेका प्रश्नको जवाब दिनुहुँदै उहाँले यस्तो बताउनु भएको हो। उहाँले नेपालका करिब 80% बाल बालिका गैर निजी विद्यालयमा अध्ययन गर्ने भएकाले उनीहरूलाई यो कर नलाग्न स्पष्ट पार्नु भएको हो। केही निजी विद्यालयमा मात्र समता शुल्क प्रस्ताव गरिएको उल्लेख गर्नुहुँदै

0: चाहिँ जुन चाहिँ पर्टिकुलर एआईले कुन चाहिँ काम गर्न सहजता हुन्छ भन्ने कुराको बारेमा मैले अझ प्रभावकारी रूपमा त्यो मेरो प्रोजेक्टहरू स्टडीको कुराहरू गर्न पाएको छु र विभिन्न मानिसहरूलाई चाहिँ आफ्नो हबीहरू हुन्छ आफ्नो के गर्ने क्षमता हुन्छ त्यस्तो कुरालाई पनि विभिन्न एआईबाट कसरी उहाँहरूले झन् प्रभावकारी रूपमा लगेर सबै सामु प्रस्तुत गर्न सक्नुहुन्छ भन्ने कुराको पनि सबैमा फैलिनेछ यो तालिमले भन्ने आशा गरेको छु। नमस्कार, मेरो नाम चाहिँ इगम दाल, म चाहिँ अल्पमा पब्लिक स्कुलको कक्षा 8 अध्ययनरत छात्र। एज अ स्टुडेन्ट मैले चाहिँ पहिलेदेखि आफ्नो प्रोजेक्ट गर्न अनि विभिन्न स्टडी मेटेरियलको लागि यो एआईको प्रयोग गर्दै आएको थिएँ। यो तालिमबाट झन् पर्टिकुलर एआई जुन चाहिँ पर्टिकुलर एआईले कुन चाहिँ काम गर्न सहजता हुन्छ भन्ने कुराको बारेमा मैले अझ प्रभावकारी रूपमा त्यो मेरो प्रोजेक्टहरू स्टडीको कुराहरू गर्न पाएको छु र विभिन्न मानिसहरूलाई चाहिँ आफ्नो हबीहरू हुन्छ आफ्नो के गर्ने क्षमता हुन्छ त्यस्तो कुरालाई पनि विभिन्न एआईबाट कसरी उहाँहरूले झन् प्रभावकारी रूपमा लगेर सबै सामु प्रस्तुत गर्न सक्नुहुन्छ भन्ने कुराको पनि सबैमा फैलिनेछ यो तालिमले भन्ने आशा गरेको छु।
1: अब स्थानीय प्रसंगहरू। युवालाई लक्षित गरी आयोजना गरिएको दुई दिने कृत्रिम बुद्धिमत्ता एआई तालिम सम्पन्न भएको छ। गौरीशंकर पुस्तकालय दोलखा र मदन भण्डारी फाउण्डेशन दोलखाको संयुक्त आयोजनामा भएको तालिममा युवा विद्यार्थी लगायतको सहभागिता रहेको थियो। युवाहरूलाई एआई प्रविधिको आधारभूत ज्ञान, यसको व्यावहारिक प्रयोग तथा शिक्षा, संचार, उद्यमशीलता र दैनिक जीवनमा एआईको प्रभावकारी उपयुक्त बारेमा जानकारी गराउने उद्देश्यले तालिमको आयोजना गरिएको हो। मा अभिषेक तिवारीले एआईको अवधारणा, विभिन्न एआईका उपकरणको प्रयोग, जिम्मेवार एआईको उपयोग तथा डिजिटल शिविका सम्बन्धी विषयमा सहजीकरण गर्नुभएको थियो। तालिमले युवाहरूलाई आधुनिक प्रविधिसँग परिचित गराउँदै डिजिटल सिप अभिवृद्धि गर्न र रोजगारी तथा उद्यमशीलताका नयाँ अवसर पहिचान गर्न सहयोग पुग्ने सहभागीहरूले बताउनु भएको छ। गौरीशंकर सामुदायिक पुस्तकालय दोलखा र मदन भण्डारी फाउण्डेशन दोलखाका अध्यक्ष कृष्ण बहादुर बस्नेत अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरू रिदम दाहाल, युनिक लोहनी र रमेश विश्वकर्मा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो। तत्कालीन नेकपा एमालेका महासचिव मदन कुमार भण्डारीको 75 जन्म जयन्ती विभिन्न कार्यक्रमको आयोजना गरी आज मनाइएको छ। 2009 साल असार 14 गते ताप्लेजुङको ढुङ्गे सागोमा जन्मिनु भएको भण्डारीको 2050 जेठ 3 गते चितवनको दास ढुङ्गामा रहस्यमय दुर्घटना भएकोमा परि निधन भएको थियो। दोलखाको तामुकोशी गाउँपालिकाले नागरिकको भविष्य सुरक्षित गर्ने उद्देश्यका साथ नागरिक पेन्सन योजना संचालनमा ल्याएको छ। गाउँपालिका र नागरिक लगानी कोष बीच बिहिबार समझदारी पत्रमा हस्ताक्षर भएसँगै योजना औपचारिक रूपमा कार्यान्वयनमा आएको हो। सम्झौता अनुसार गाउँपालिकाले श्रमिक कल्याण कोष संचालन कार्यविधि अनुसार योजनामा सहभागी प्रत्येक श्रमिकको लागि मासिक 500 रूपियाँ योगदान गर्नेछ भने सहभागी श्रमिकले पनि मासिक 500 रूपियाँ जम्मा गर्नेछन्। प्रत्येक सहभागीको खातामा प्रति महिना 1000 रूपियाँ बचत हुनेछ। सहभागी श्रमिकले 60 वर्ष उमेर पूरा भएपछि पेन्सन सुविधा प्राप्त गर्नेछन्। सहभागीको मृत्यु वा बेपत्ता भएको अवस्थामा उहाँका श्रीमान वा श्रीमतीलाई प्रचलित व्यवस्था अनुसार आजीवन पेन्सन उपलब्ध गराइने व्यवस्था गरिएको छ। दुवैजनाको मृत्यु भएमा खातामा रहेको बचत रकम नजिकको हकवालालाई उपलब्ध गराइने व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष पूर्ण प्रताप केसीले जानकारी दिनुभयो। राष्ट्रिय राम दिवस 2083 अवसरमा दोलखाका स्वर्गीय नेता भीमबहादुर तमाङको स्मृति भीमबहादुर तमाङ स्मृति प्रतिष्ठान किन्देस कार्य समितिले दही चिउरा चियापान तथा आत्मीय भेटघाट कार्यक्रमको आयोजना गर्ने भएको छ। प्रतिष्ठानले कार्यक्रम असार 15 गते अर्थात भोलि काठमाण्डुमा दही चिउरा तथा आत्मीय भेटघाट कार्यक्रमको आयोजना गरेको हो। कार्यक्रममा नेपाली कांग्रेसका अग्रज नेता, वर्तमान पदाधिकारी, विभिन्न तहका कार्यकर्ता तथा शुभेच्छुकहरूको सहभागिता रहने बताइएको छ। प्रतिष्ठानका अनुसार धाम दिवसको सांस्कृतिक महत्वलाई संरक्षण गर्दै पार्टीभित्र आपसी सम्बन्ध, एकता, सहकार्य र समाजलाई थप मजबूत बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गर्न लागि हो।

असिस्टेन्ट सब इन्जिनियरहरूले कार्यस्थलमा असुरक्षा, कुटपिट, दुर्व्यवहार र निरन्तरको धम्कीको विरोध गर्दै सामूहिक राजीनामा दिएपछि गाउँपालिकाको पूर्वाधार विकाससँग सम्बन्धित सेवा प्रभावित बनेको छ। गाउँपालिकाको पूर्वाधार विकास शाखा मार्फत सञ्चालन हुँदै आएका नाप जाँच, प्राविधिक अनुगमन, योजना कार्यान्वयन तथा भुक्तानी लगायतका कार्य राजीनामापछि प्रभावित भएको बताइएको छ। धुलीखेलको नवबुद्ध नगरपालिका साथ भकुण्डी बेसी स्थित युमी होटल एण्ड लजमा भएको झगडामा एकजना घाइते हुनु भएको छ। कुटपिटको घटनामा संलग्न चारजनालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान तथा आवश्यक कार्यवाहीको लागि जिल्ला प्रहरी कार्यालय धुलीखेल पठाएको छ। प्रहरी चौकी भकुण्डी बेसीका इन्चार्ज प्रहरी नायब निरीक्षक गणेश श्रेष्ठले कमाण्डमा खटिएको प्रहरी टोलीले तत्काल होटलमा पुगेर झगडामा संलग्नहरूलाई नियन्त्रणमा लिएर घाइतेलाई उपचारको लागि अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी सूचना अधिकारी रविन विष्टले जानकारी दिनुभयो। नवबुद्ध नगरपालिका नम्बर 5 स्थित वडा अध्यक्ष समेत रहनुभएका सूर्य तामाङका छोरा आइटी भनिने विक्रम लामाले होटल संचालकलाई कुटपिट गरी घाइते बनाएको प्रहरीले जनाएको छ। हवस् त यो खबरसँगै अपरान्न 4 बजेको सैलुङ सेरफेरो सकियो। हाम्रो अर्को समाचार बुलेटिन साँझ 6 बजे सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म तारा देवी बस्नेत बिदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: के तपाईँ डाले घाँस तथा फलफूलका बिरुवाको खोजीमा हुनुहुन्छ?
2: यदि त्यसो हो भने दुलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सिम्टेमा रहेको राधाकृष्ण घाँसेबाले स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्।
1: यहाँ राई खन्यु, कालो निभारो, किम्बु, इन्दु, इपिल इपिल, मेन्दोला, मोरिङ्गा, भटमासे, रक्त कमल, डेस्मोडियम, सुपर नेपियर, स्मार्ट नेपियर, एच नेपियर, मक्का क्रस नेपियर, सुम्बासेटेरिया, बडहर, जापानिज कटुस, बकाइनो, नीम, टाँगी लगायतका बिरुवाहरू उपलब्ध छन्। साथै एभोकाडो, सुन्तला, कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्।
2: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस्। 3000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ।
1: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी, मोबाइल नम्बर 9865596994 र 9816509463।
2: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ।
3: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
1: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
3: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
1: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
3: ठूलो गार्डन, खुला स्पेस, बालबालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
1: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
3: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9853278006 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, वडा नम्बर 6, चोथाङ, दोलखा।
4: होइन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
2: कुन हुनी, त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
3: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस्। 9702035649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट, दोलखा। सम्पर्क नम्बर 9851165046।
5: सामाजिक विकास कार्यालय काभ्रे पलाञ्चोकको जरुरी सूचना। यस कार्यालयको कार्यक्षेत्रभित्र पर्ने काभ्रे पलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछाप जिल्लामा कार्यान्वयनमा रहेका विद्यालय, घेराबार निर्माण, शौचालय भवन, खेलमैदान, सामुदायिक भवन निर्माण, विद्यालय गुणस्तर सुधार तथा क्षमता अभिवृद्धि कार्यक्रम लगायतका कार्यक्रमहरूसँग सम्बन्धित विद्यालय व्यवस्थापन समिति, उपभोक्ता समिति, संघ संस्था, उपभोक्ता समितिहरूले आफूले गरेका कामको, सम्पन्न हुन बाँकी कामको यथाशीघ्र सम्पन्न गरी सोसँग सम्बन्धित कागजातहरू असार 20 गते अगावै कार्यालयमा पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। सूचनाको व्यवस्था गरी समयमै कागजात उपलब्ध नभई भुक्तानी हुन नसकेमा कार्यालय जवाफदेही नहुने बेहोरा समेत जानकारी गराइन्छ। सामाजिक विकास कार्यालय काभ्रे पलाञ्चोक।
6: अविनाश, तिमी किन निराश छौ त? हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
7: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
8: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम सादो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू सादो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 9844030282।

0: बुम बुम
1: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता
2: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
0: ओहो, हो त रहेछ त गाँठे। होइन, यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ? ए साथी हो, कसैले थाहा छ त? ए, सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
3: हो नि गुरुबा। त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि।
0: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु। सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो।
4: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ, पाटी खोला, चरीकोट, दोलखा।
3: हाम्रा सेवा तथा सुविधाहरू।
0: हजुर, यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू ओल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पार्टीखोला रोड माथि रहेको छ। प्रोपाइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 9844-0000-844, 9848-73-107 र 9855-00019। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपछ पार्टीखोला चरीकोट दोलखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टासिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म, गौरीशंकर गाउँपालिका छ, लुवाङसा, दोलखा।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

नमस्कार साथै साहित्यिक अभिवादन रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको साहित्यिक प्रस्तुति कार्यक्रम गीती कथाको प्रतीक्षा गरेर बसिरहनु भएका आदरणीय तमाम श्रोताहरूमा हार्दिक स्वागत गर्न चाहन्छु। सधैँको सातामा झैं आजको यस सातामा पनि आवाजको तरंग मार्फत प्रदीप सेन्चुरी उपस्थित भइसकेको छु। रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको साहित्यिक प्रस्तुति हो कार्यक्रम गीती कथा। गीती कथा तपाईहरूले प्रत्येक साताको शुक्रबार राति 8 बजे यसै गरी पुनः प्रसारण आइतबार अपरान्ह 4 बजेको समाचार पछि सुन्न सक्नुहुन्छ। रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जसँगै हाम्रो वेबसाइट रेडियो सैलुङ .org लगन गरेर पनि। कार्यक्रम गीती कथा एक विशुद्ध साहित्यिक कार्यक्रम हो जहाँ विभिन्न सर्जक तथा श्रष्टाहरू लेख्नु भएको निकै नै राम्रा रमाइला मर्मस्पर्शी उपन्यास कथाहरू वाचन हुने गर्दछन् र कार्यक्रम गीती कथाको आजको बसाईमा पनि अघिल्लो 2 साताबाट शुरू भएको कथा पोतिएको सिउँदोको अन्तिम भाग लिएर आएको छु जसलाई पवित्र अभिलाषीजीले लेख्नु भएको हो। कथा पोतिएको सिउँदोको अन्तिम भाग सुनाउन एकैछिनमा आउँछु। कार्यक्रमको शुरूआत मिठो सांगीतिक कोसेलीबाट गर्न चाहन्छु। सांगीतिक कोसेली पछि म आइहाल्छु। तपाईहरू कार्यक्रम सुन्दै गर्नुहोस्।

यो निकै नै मिठो सांगीतिक कोसेलीपछि पुनः स्वागत गर्दछु। भर्खर मात्र कार्यक्रम सुन्नु भएको छ भने गीती कथाको साथमा हुनुहुन्छ। गीती कथाको आजको बसाईमा पनि अघिल्ला दुई साताबाट शुरू भएको कथा पोतिएको सिउँदोको तेस्रो अर्थात अन्तिम भाग लिएर आएको छु, जसलाई पवित्र अभिलाषीजीले लेख्नु भएको अब सुनौ कथा पोतिएको सिउँदोको यो अन्तिम भाग। रातभर छटपटीमा निद बल्ल तल्ल आउँथ्यो, तर फेरि नराम्रो सपनाहरूले विचलित हुने गरी बिउजाइदिन्थ्यो। साना साना मेरा दुई छोरा छोरी रुँदै मलाई खोज्दै कता कता हिँडिरहेको सपना आउँथ्यो। म अनि बिउझेर मन चिच्याउँदै रुन्थे। विपन्न नमिठो भए पनि सपनाहरू पनि नमिठो नै आउँदो रहेछन्। आमा मलाई दुई हातले अंगालेर सोध्थिन्, के भो कान्छी, सपना नराम्रो देखिस् कि क्या हो। म आमालाई बेसरी अंकमाल गर्दै रुन्थे। आमा, यदि म यहाँबाट फर्केर घर गइन भने मेरा छोराछोरीहरू यसरी नै रुन्छन् होला है, जसरी आजको सपनामा रोइरहेका थिए। नचाहिने कुरा नगर त। आमा पनि म सँगसँगै रुनुहुन्थ्यो। म त झन सबैको सामु चिच्याई चिच्याई रोए। मेरो यो पीड़ाको सामु त्यो औषधिले पनि काम गरेको थिएन, त्यसैले होला मलाई बार बार निदको इन्जेक्सन दिएर सुताइन्थ्यो। तीन चार घण्टा जति म निदको इन्जेक्सनमा निद आउँथे, तर जब होसमा आउँथे फेरि उही तनाव, उही नमिठो सपनाहरू अनि उही वास्तविकता मेरो आँखा वरिपरि झलझली नाचिरहन्थ्यो। पल पलमा मेरो मुटुको गतिको चेक भइरहन्थ्यो, तर मेरो सामु कसैले केही भन्दैनथे। नभने पनि म डाक्टरको मुहार हेर्दै केही महसुस गर्न सक्थे कि मेरो स्वास्थ्यमा केही सुधार आएको छैन भनेर। फेरि पनि डाक्टरले सान्त्वना दिँदै भन्थे, ठिक छ, तपाईँ वीर नलिनुहोस् न, जति खुसी भयो त्यति धेरै सुधार हुने हो, बी ह्याप्पी। थोरै ओठमा मुस्कान ल्याउन सके पनि केही दिन बढी जिउन सक्छु कि, अनि यो लकडाउन खुल्यो भने सन्जुलाई एक झलक भए पनि भेट्न पाउँछु कि भने म आफूलाई आफैले सम्हाल्न खोज्थे। अनि उसले पठाइदिएको केही भिडियो र तस्विरहरू हेरिरहन्थे। हजारौं चोटि हेरिरहे, बार बार हेरे, अनि ओठमा मुस्कान आफै आइदिए। अनि फेरि लाग्थ्यो जिन्दगी साँच्चै सुन्दर छ। चञ्चल ती सन्जुका ती नजरहरू मलाई नै हेरी मुस्कुराइरहेको जस्तो लाग्थ्यो। अनि म बिस्तारै मोबाइल आफ्नो अधर नजिकै लगेर आँखा बन्द गरी मायाले मिठो एक चुम्बन गर्थे। उही त थियो मेरो एउटै चाह, जसले हृदयदेखि हाँसेर जिउन सिकायो। उसलाई एकचोटि, बस एकचोटि मायाले अंगालेर मन हल्का हुने गरी रुने मन थियो। यो अदृश्य भगवानसँग घरि रिसाउँदै त घरि स्नेहले सोध्थे म, हे भगवान, मेरो पूजामा कुन कुराको कमी रहेर आज यो सजाय दिइरहेको छौ। आज फेरि मेरो टाउको बेसरी दुखिरहेको थियो, छाती भतभते पोल्दै थियो। निदाउन खोज्छु तर सकिन, अनि फेरि बाहिर गएर बस्न मन लाग्यो। आमालाई पनि कोठामा देखिन, अनि बिस्तारै एक्लै बाहिर जान खोजे। ढोकानिर आमालाई आमा र डाक्टर कुरा गर्दै गरेको देखे। डाक्टरहरू भन्दै थिए, हामीले सकेको कोशिश गरेका हौं तर सकेनौ, अब बाँकी जति बचाउन सकिन्छ भगवानको हातमा छ। डाक्टरको यस्तो कुरा सुनेपछि त पृथ्वी नै घुमे जस्तो भयो। म सकी नसकी फेरि बेडमा नै पछाडि नै पुगे। सन्जुलाई सम्झेर रोए, छोराछोरी अनि आमालाई सम्झेर रोए, धेरै बेर रोए। जिन्दगीले करोडौंमै मलाई छनी छनी दुःख दिए जस्तो लागिरह्यो। हर पाइला पछि दुःख पाए, हर गाँस पछि आँसु, अनि हर संघर्ष पछि घात पाए। आज फेरि कयौं दुःखहरू पार गरिसकेपछि सन्जुलाई पाएकी थिए, फेरि पनि दैवले विश्वास घात गरिदियो। जब सन्जु मेरो दिलमा बास माग्न मुटुको संघारमा उभिएको थियो, मैले त नाइ भनेकै थिएँ, तर सन्जुको अथाह प्रेमले हारेर उसको मायालाई स्वीकार्दा कहीँ न कहीँ मेरो दिलले भनिरहेको थियो, हे पवि, सुख त तँलाई कहिले पनि मिलेन, तर दुःखको लागि तयार भएर बस। दिल टुट्न सक्छ किनकि अथाह माया बोकेर

जो तेरो जिन्दगी में आउँदै छ जुन तेरो भाग्य में नै छैन। हुन पनि हो हजारौं ठक्कर खाएको यो दिलमा मलम पनि आएको थियो मेरो सन्चो, तर आज सिर्फ तीन महिना नपुग्दै उबाट दैवले मलाई टाढा बनाउँदै थियो। सधैं म मेरो सपनाहरूको मलामी बनेर रुन्थे, आज मेरा सपनाहरू मेरै मलामी बनिरहेका थिए। आज सन्जुले भनेको कुरा याद आइरहेको थियो, धेरै माया नगर है काली पछि गएर होला। मैले भनेको थिएँ कि भो त आधा त मै बोक्छु नि भनेर, तर आज दुई पहिला साथ हिँड्न नपाई जिन्दगीको घडीले मेरो साथ नछोड्ने सोच बनाइदियो। हे भगवान मलाई बचाउन प्लिज, म जिउन चाहन्छु, म सन्जुको त्यो माया छातीभरि महसुस गर्न चाहन्छु। म भित्र भित्र चिच्याउँदै रोएँ, कहालिँदै रोएँ, तर न त सन्जुसम्म पुग्यो मेरो बोली न त भगवानले नै सुन्यो। उदास हुनलाई लाखौं कारण थियो मसँग, तर खुशी हुनको लागि मात्र सन्जुलाई याद गरे पुग्थ्यो। तर आज जति उसलाई याद गर्छु त्यसको चौगुना बढी आँसु झर्यो। आज यो सब भइसकेपछि धेरै बेरसम्म आमा बेडमा आउनु भएन, सायद डाक्टरको कुराले आमा साह्रै दुखी हुनुहुन्थ्यो। जसरी सन्जुलाई सम्झिँदा मलाई झनझन बिछोडको डर लाग्थ्यो, त्यसरी नै मलाई उदास देख्दा आमालाई पनि मेरो अन्तिम दिनको डरले पिरो लिएर होला आमा धेरै बेर आउनु भएन। सायद आमा नआएर पनि ठिकै गर्नुभयो, नत्र यो पीड़ाको चित्कार झनझन बढेर अस्पतालको भित्ता भित्ता ठोकिन्थ्यो होला। रुँदा रुँदा आँसु सकियो तर पीड़ा कम भएन। अनलाइनमा सन्जुलाई देखे अनि हतार हतार म्यासेज टाइप गरे, सन्जु हाई काली के गर्दैछौ भनेन, म फुर्सदमै छु। यसपालि म आफूलाई रोक्न सक्ने स्थितिमा थिएन, आज त सब कुरा सत्य भन्छु भनी अठोट लिए अनि भने, सन्जु भन त तिमी मलाई कति माया गर्छौ, किन विश्वास छैन? उसले उल्टे प्रश्न गर्यो अनि फेरि मैले भने, कहीँ मेरो यो पागल शरीरमा अहिले तिमीलाई कुनै असर त परेको छैन? आज सन्जुले खुलेर भन्यो, तिमीले गर्दा मलाई केही गाह्रो भएको छैन, झन खुशी मिलेको छ, बाँच्ने ऊर्जा थपिएको छ, सबै कुरा शेयर गर्ने मौका पाएको छु। तिमी त मेरो मुटुमा छौ, आफ्नो कारण मलाई गाह्रो भयो भनेर जिन्दगीभर नसोच काली, जिन्दगीभर नसोच त भन्यो उसले, तर उसलाई के थाहा मेरो जिन्दगीको अन्तिम घड़ी यहीसम्म हो भनेर। त्यसैले मैले यो भयभीत कुरालाई सन्जु सामु राख्ने अठोट गरे, किनकि मलाई सन्जुलाई देख्नु छ, जब म सत्य कुरा उसलाई भन्दिन तबसम्म ऊ अस्पताल आउँदैन, तर मलाई एकचोटि सन्जुलाई भेट्नु छ, नजिकबाट महसुस गर्नु छ। मसँग धेरै समय छैन, बस अब मलाई डर यही कुराको छ कि मेरो यो वास्तविकतालाई सन्जुले कसरी सहन्छ होला। सब कुरा सत्य भन्ने आँट गर्दा पनि म सन्जुलाई यो कहाली लाग्दो खबर भनु कि नभनु म दुधारमा नै थिएँ। अब छिटे मैले यो दुनियाँ त छोड्नु त छँदै थियो। म मरेको खबर सन्जुलाई नभने पनि म फेसबुकमा अनुपस्थित हुँदा म अब यो दुनियाँमा नरहेको कुरा उसले पक्कै पनि महसुस गर्नेछ। फरक यति हो, यदि मैले केही भनिन भने एक झलक उसलाई देख्न पाउँदिन, एकपटक उसलाई छोएर महसुस गर्न पाउँदिन। सानो मुटु छ अनि बिरामी छ, तर सन्जुको माया सागर सरी छ, जति अंगाल्न सक्छ उसको खुशी, तर जति बगेर जान्छ सबै उसकै लागि बगिरहेछ यो छातीभित्र। सत्य भनौ कि नभनौ म अझै पनि उल्झनमै थिएँ। उसले म मर्ने कुरा थाहा पाए भने ऊ त पागल हुन्छ जस्तो लाग्थ्यो, त्यसैले फेरि पनि घुमाएर सोधे, सन्जु यदि डाक्टरले मेरो अन्तिम डेट दियो भने के गर्छौ? किन यस्तो कुरा गरेको भन त, कहीँ केही कुरा लुकाएको त छैन? मेरो यति कुराले पनि उसलाई कति कमजोर बनाएको थियो, अनि फेरि ऊ एकहोरो बोलिरह्यो, यो छुट्टिएर टाढा हुने कुरा कहिले पनि नगर है सानो, तिमी ठिक हुन्छौ केही हुन्छ कि भन्ने सोचेर अझै तिमी पिर्लिन्छौ हो, मेरो उद्देश्य नै तिमीलाई खुशी बनाउनु हो, यदि अब पनि तिमी दुखी छौ भने म तिम्रो जिन्दगीमा आउनुको के अर्थ? सन्जु एकहोरो रिसाउँदै मलाई कराइरह्यो, म सुनिरहे अनि मोबाइल छातीमा टाँसेर रोइरहे, रिप्लाई गर्ने आँट पनि आएन, बस रोइरहे। आमा त मेरै साथमा हुनुहुन्थ्यो, अब मेरो एउटा मात्र इच्छा, मेरा कलिला मुना आस्था दुई सन्तान अनि मेरो मुटुको टुक्रा सन्जुलाई एक झलक हेर्नु। तर यो मेरो इच्छा पूरा गर्न सन्जुलाई सब सत्य भन्नु जरूरी थियो, तर अहिले त्यो भन्दा पनि जरूरी थियो कि म कतिसम्म जिउन सक्छु यो जान्नु थियो मलाई। हाई ब्युटिफुल गर्ल, डाक्टरले टाढैबाट मुस्कुराउँदै मलाई खुशी बनाउने कोशिश गर्थे, तर मैले तत्काल सोधे, डाक्टर मलाई झुट नबोली भन्नुहोस्, म कति दिन बाँच्छु? डाक्टरले मलाई अझै ठूलो अभिलाषा दिने कोशिश गर्दै भन्दै थिए, पीर नगर्नुहोस् न हामी, तर त्यो भन्दा अगाडि नै मैले रोकेर भने, डाक्टर मैले यो छोटो अवधिमा धेरै इच्छा पूरा गर्नु छ, त्यसैले मलाई झुट नबोल्नुहोस्। सायद मेरै खुशीको लागि होला डाक्टरले निराश हुँदै मेरो अन्तिम दिन तोकिदियो। हेर्नुहोस् यदि तपाईँ चिन्ता गर्न छोड्नु भयो भने हामीले एक हप्ताभन्दा बढी बचाउन सकिन्छ। मसँग अब केवल सात दिन थियो, तर सपनाहरू सात जुनीसम्मका थिए। आज मृत्यु रूपी जहर पनि जिन्दगीले चखाएर

छोड्दैछ, तर सन्जुसँगको बिछोड भन्दा त कयौं गुणा मिठो होला यो जहर। एकचोटि छोराछोरीलाई भविष्यको बाटो देखाउन र सन्जुसँग दुई पल जिउन पाएको भए यही जहर पनि हाँसेर पिउँथे, तर विडम्बना आँखाभरि कलकलाउँदा रहरलाई चटक्कै छाडेर जानु छ कहाँ हो कहाँ। सन्जुलाई एकपटक मायाले स्पर्श मात्र गरे पनि यो रोकिन लागेको मुटुले फेरि गति लिन्थ्यो कि जस्तो लाग्छ। सम्झनाको मिठो तरंगबाट शुरू भएको उसको र मेरो यात्रा कही सम्झनामै मात्र सीमित नहोस् भनी म बारम्बार आफ्नो वास्तविकता भन्ने कोशिश गर्थे, तर पटक्कै आँट आएन। यदि मैले भन्न ढिलो गरे भने उल्टोडाबाट काठमाडौँ आउन्जेल, कहीँ मेरो आँखा कहिले पनि नखुल्ने गरी बन्द नहोस्। यस्तै नमिठो यादमा बहकिँदा बहकिँदै म निदाएछु। कयौं रातको अनिदोरा रुँदा रुँदा पोलेका आँखाहरू आज चिर निन्द्रामा पुगेछन्। सन्जुको म्यासेज आएछ, काली कस्तो छ? हेरेर मुसुक्क मुस्कुराए र रिप्लाई गरे, ठिक छु। अनि लामो समयपछि श्रीमानको फोन आएछ, आमाले उठाउनु भएछ। बिरामी भएको कुरा ज्वाइँले किन नभनिकिन आमा सोध्दै हुनुहुन्थ्यो। मैले आमाको प्रश्नको जवाफ दिन जरूरी लागेन अनि भने, मर्ने बेला नै सही याद त आएछ। आमा उठेर बाहिर जानुभयो। मन त थिएन तर केही जरूरी कुरा गर्नु थियो त्यसैले फोन गरे। कहिले नउठ्ने फोन आज भने छिटो उठ्यो। हेलो, तनाई कस्तो छ? बिरामी रहेछेस्? किन केही नभनेको त? आज मलाई कसैको प्रश्नको जवाफ दिन जरूरी लागेको थिएन किनकि सायद अब निकै ढिला भएको थियो त्यो प्रश्न सोध्नको लागि। त्यसैले मैले कुरा अन्त्यै मोडेर भने, मसँग अब धेरै समय छैन, जिन्दगीमा चाहेका धेरै कुरा अधुरै रहे मेरा। अब यदि सक्नुहुन्छ भने म मरेपछि पनि छोराछोरीलाई मेरो कमीको महसुस हुन नदिनु है। कहीँ मेरो यादले ती नाबालकहरूको परेली नबिजोस्, कहीँ बाटो हिँड्दा ठेस लागेर आमा भनेर रुँदा मेरो कमी महसुस नहोस्। सुख जिन्दगीको अन्तिम बिन्दु होइन, तर दुःखमा पनि मेरा छोराछोरीहरूलाई आमाको अभाव नबनाउनु सही। अनि फोन काटेर म भक्कानिँदै रुन थाले। किन रोकिन्छस् ए धड्कन, अझै सपना बाँकी थिए, अझै जिउने रहर कलिलै थिए, किन चुडेर लाँदैछस् यो कलिला मुनाबाट कहिल्यै नभेटाउने गरी? मुटुसँग प्रश्न गर्थे म, तर जवाफ दिने कोही थिएन। हिजोसम्म छोराछोरी अनि म गरी दुई हिस्सामा बाँडिएको जिन्दगी सन्जु आएपछि तीन हिस्सामा बाँडिएको थियो। खुसी थियौं हामी, तर आज हर दिन अन्धकार बनेको छ, हर रातबाट सपना हराएको छ अनि यो मुटुबाट धड्कन हराउँदैछ। कहीँ यो धड्कनबाट सन्जु नहराउन्। कति खुशी थिए म, सारा दुनियाँ सन्जुलाई पाउन चाहन्थे, तर सन्जु मेरो थियो। हुन पनि ऊ यति सुन्दर र मायालु थियो कि उसको सुन्दरताको बयान गर्ने कुनै शब्द या कलम थिएन। यस्तो लाग्थ्यो म सन्जुकी प्रेमिका हुँदा सारा दुनियाँ मसँग जलेको छ। कति भाग्यमानी थिए कि मैले दुनियाँकै सुन्दर अनि मायालु प्रेमी पाएकी थिएँ जसले मलाई हाँस्न सिकायो। कति रहर थिए सन्जुसँग जोडिएका, तर आज यो जिन्दगीको अन्तिम घडीमा केवल एउटै इच्छा रह्यो, सन्जुलाई एकचोटि हेरेर मायाको महसुस गर्ने। म हात जोडी एक्लै बरबर आउँथे, हे भगवान, यदि तिमी साथै शक्तिशाली छौ भने एकचोटि मलाई हावा बनाइदेऊ, म उसलाई एकचोटि छुन्छु अनि हाँसी हाँसी तिम्रो शरणमा आउनेछु। कहिले पनि पूरा नहुने इच्छा माग्थे म भगवानसँग, तर ऊ त चुपचाप मुस्कुराउँथ्यो मेरो पीड़ाको घड़ीमा पनि, किनकि मेरो पीड़ाको रचना पनि त उही दैवको, किन नमुस्कुराओस् त। मोबाइल हेरे, सन्जुको म्यासेज देखे। हाई काली, के छ? मेरो याद त आएको छ, मैले रिप्लाई गरे। के कुरा गरेको पागल, यो मुटुको ढुकढुकीले धकधक गरिरुन्जेल त तिमीलाई याद गर्छु कान्छु, तर जुन दिन मैले बिर्सेको महसुस गर्छौ नि त्यो दिन सम्झन मेरो जिन्दगीको अन्तिम दिन त्यही थियो। सन्जुले रिसाउँदै भन्यो, केरी केरी फेरि भन त। सायद यही थियो मौका सन्जुलाई सत्य बताउने अनि आँट गरी भने, झुटैन सन्जु, अब डाक्टरले पनि मलाई बचाउन नसक्ने भयो, सम्भव छ भने एकचोटि आऊ मेरो नजरको सामु। हावा कुरा नगर है मम्मी, खै देऊ म कुरा गर्छु मम्मीसँग, ऊ अझै रिसाउँदै थियो। म कसरी सम्झाऊ तिमीलाई, मेरो विश्वास गर, यदि मैले जस्तै माया मलाई पनि गर्छौ भने एकचोटि आऊ प्लिज। सुनेको छु अब त लकडाउन पनि खुकुलो भएको छ अरे, यो जुनीमा सँगै जिउन सकिएन, तर यो अन्तिम सास तिम्रो काखमा लिन चाहन्छु म, अनि तिमीलाई आँखाभरि हेरी हेरी यो संसारबाट विदा हुन चाहन्छु। यति भनी म मूर्छा परि रोइरहे। धेरै बेरसम्म उसको रिप्लाई आएन, सायद म जस्तै ऊ पनि रुँदै थियो होला, पीड़ाको तलाउमा निस्सासिँदै श्वास लिँदै थियो होला अनि भन्दै थियो होला, तिमलाई केही हुन्न सानो, म आउँदैछु। सन्जुको एसएमएसको रिप्लाई नआएपछि आफैले म्यासेज छोडे, डियर सन्जु आई लभ यू, मेरो जिन्दगी।
दिनहरू सकिँदै गए पनि तिम्रो हिस्साको माया कहिले सकिएको छैन। आशा छ यदि मेरो माया साँचो छ र भगवानले मेरो अन्तिम इच्छा पुकार सुनेछन् भने तिमी अवश्य आउनेछौ। के आशा रूपी म्यासेज पठाए मैले। यो अस्पतालको सैया अनि यो चार पर्खालको कोठामा पनि पूरै दुनियाँ देख्न लागेको थिए। सायद केही दिनमै यो सब देखिने म बिरानो हुने भएर होला। सन्जुकको म्यासेजको पर्खाइमा बस्दा बस्दा रातको 11 बजे तर रिप्लाई आएन। फेरि पनि निराशामा यी आँखा बन्द गर्न मन पनि लागेन। यस्तो लाग्थ्यो यो रात पनि फेरि हेर्न कहाँ पाउँला र सोच्दा सोच्दै बिहानको 4 बजे तर निदाउने चाह भएन। डाक्टरले आएर सोधे, तपाईँलाई कस्तो छ? लामो सास लिएर भने, जसको जिन्दगीमा अब केवल 3 दिन बाँकी छ उसको हालत कस्तो हुन्छ र डाक्टर? मैले उल्टे डाक्टरसँग प्रश्न गरे अनि फेरि उही औषधि उही नितको इन्जेक्सन दिए। सायद तनावले आयु नघटोस् भनेर होला। डाक्टर, यो नितको इन्जेक्सन किन दिनुहुन्छ? केही दिन पछि त म सधैँको लागि निदाउँदैछु त। बाँचेन्जेल त मलाई यो दुनियाँ हेर्न दिनुहोस्। तर मेरो कुरा पूरा नहुँदै म इन्जेक्सनको डोजमा निदाए। मध्याहको 12 बजे मेरो आँखा खुल्यो। अचानक मेरो आँखा छोरा अनि छोरीमा पर्यो। म त यति खुशी भएँ कि मैले बिरामी छु भन्ने पनि बिर्सिएँ अनि हतार हतार उनीहरूलाई अंगाल्न पुगेँ। केवल केही दिन छुट्टिँदा पनि वर्षौं लागेको थियो मलाई, अब त झन् सदाको लागि यिनीहरूलाई टुहुरो बनाइयो दुनियाँबाट जाँदैछु। सम्झिँदा छातीमा भक्कानो फुटेर आयो अनि धिकारे आफैलाई, कति अभागी आमा हुँ म। आज आमाको अर्थसम्म नबुझेको यी सन्तानलाई बीच बाटोमा अलपत्र पारेर जाँदैछु। भोलि सानो चोट लाग्दा पनि आइए आमा भनी रुँदा आमाको कोमल छातीको ममता पाउँदैनन्। हर साल आमाको मुख हेर्ने औँसी आउला। सबले आमाको मुख हेर्लान् तर मेरा छोराछोरी मेरो तस्विर हेरी कति रोलान्। कति निष्ठुर रहेछ दैव पनि, जसको आयु कम छ उसको कोखमा पनि यी नाबालकलाई जन्म दियो। अनि कति अभागी म, आफ्नै सन्ततिलाई जिन्दगीको सही गलत के हो भन्ने पनि सिकाउन पाइन। झन् बेसरी छातीमा टाँसेर रोए म। आमा मबाट छोराछोरीलाई अलग राख्न खोज्नुहुन्थ्यो तर अह म एक पल पनि नछुटी काखमै च्यापेर रोइरहे धेरै बेरसम्म। जुन दिन मैले सन्जुलाई आफ्नो वास्तविकता बताए त्यो दिनदेखि न त उसको म्यासेज नै आयो न त कल नै। कहीँ म मर्दैछु भन्ने थाहा पाएपछि उसले आफ्नो मन त परिवर्तन गरेन। पापी मन न हो के सोच्छ के अनेकौं यातना र लोग्नेबाट तिरस्कृत भएर होला कहीँ अब सन्जुको म्यासेज आउँदैन कि मन त्यसै डराइरहेको थियो। हुन त हामीले शारीरिक रूपले कहिले पनि प्रेम गरेका थिएनौं, खालि मनको आँखाले एकअर्कालाई रोजेका थियौं। किनकि यो 3 महिनाको अवधिमा हामी बीच निकै फोन कन्ट्याक्ट भयो, मेसेन्जरमा पनि निकै कुरा गर्यौं हामीले। कहिले रुन्थ्यौं, कहिले हाँस्थ्यौं, कहिले उसले मलाई मनाउँथ्यो, कहिले मैले उसलाई मनाउँथे। ऊ निकै रमाइलो खालको मान्छे थियो। घरि मायाका कुरा गर्थ्यो, घरि कहिले मिठो गीत गाउँथ्यो। म त्यही टुटे फुटेको आवाजमा पनि संसार भुलेर हराउँदै सुन्थे। तर कहिले पनि शारीरिक आकर्षणको लागि भिडियो कल वा युवन्तका कुरा गर्ने कहिल्यै भएनौ। त्यसैले मलाई आफ्नो मनको रोजाईमा पूरा भरोसा थियो। तैपनि कता कता डर पनि थियो मलाई, कहीँ सन्जु पनि मेरो लोग्ने जस्तै निर्दयी पो बन्यो कि। मन त्यसै बेचेनीमा फेरि बरालिन थाल्यो। अब त छोराछोरी पनि साथमा छन् तर सन्जुको अभाव निकै खड्किरहेको छ म भित्र। हरपल अनलाइन बसे, जसको म्यासेज आए पनि म धुचुक्क भई फुल्थे। कहीँ सन्जुकै पो हो कि भनी, तर आउँदैनथ्यो। फेरि पनि इनबक्सको बाटो कुरेर बस्न छोडिन। तर निकै समय हुँदा पनि सन्जुको म्यासेज आएन। केही दिनपछि एउटा म्यासेज आयो, म हतार हतार हेरे, सन्जुकै होला। तर यसपालि पनि आशा निराशा भई बदलियो, किनकि म्यासेज सन्जुको नभई श्रीमानको थियो। तलाई कस्तो छ? म त आउन नपाउने भए, आफ्नै ख्याल गर है। सायद पहिले पनि यसरी नै बिरामी हुँदा या कामले थाकेर सुत्दा यस शब्द भनिदिएको भए मन कति खुशी हुँदो, र मन खुशी भइदिएको भए आज मृत्युको यो घड़ी यति छिट्टै नआउँदो। सिरानीमा बसी मेरो कपाल मुसार्दै बसेकी छोरी हेरे अनि काखमा निदै रहेको छोरो हेरे। भोलि उनीहरूको टुहुरो अवस्था सम्झे अनि लोग्नेले दिएको पुरानो यातनाहरू सम्झे अनि फेरि अन्तिम म्यासेज लेखे। धेरै ढिला गर्नुभयो तपाईँले, सायद यस्तो माया पहिले नै गरेको भए केही समय बढी जिउँथ्यो होला। अब अबेर भइसक्यो, गुड बाई अनि सेन्ड गरिदिए। धेरै समयको दुःखदायी पर्खाईको पीड़ापछि सन्जुको म्यासेज आयो। सन्जु, किन केही खबर नगरी हराएको? तिमीलाई थाहा छ यो 2 दिन कति गाह्रो भयो मलाई। उसको हाल खबर पनि नसोधी आफ्नो गुनासो सुनाए। थाहा छ मलाई, तर त्यस्तै परेको हो कि? फेरि केही सम्झिएको जस्तो गरी भन्यो, ए साँच्चै भोलि आउँदैछु तिम्रो लागि के लिएर आऊ। जिन्दगीमा यति मिठो प्रश्न कसैले गरेको थिएन मलाई। कस्तो मन नै सिरिङ्गा भइआयो। केही बेर सुक्न खोजेका परिले फेरि सन्जुको मायाले रसायो अनि भने, नै कान्छु तिमी आइपुग्छ।
भन न ऊ कर गरिरह्यो। ल्याउनु पर्ने र गर्नु पर्ने त धेरै कुरा थियो, तर समय नै यति छोटो भइदियो कि म आँखा गरी उसलाई हेर्न पाउँदिन। तैपनि मैले मेरो आफ्नो सबैभन्दा ठूलो इच्छा राखे, यदि तिमी ल्याउनै चाहन्छौ भने मेरो लागि सिन्दूर लिएर आऊ, म तिम्रो साथमा जिउन त पाइन, तिम्रै भई मर्न जरूर चाहन्छु। म्यासेज सिन गरेर अह भयो, सायद ऊ पनि समयलाई धिकार्दै रोयो होला। अनि फेरि अर्को म्यासेज पठाए, कालू म जिउँदो भए पनि सधैँ साथमा त कहाँ हुन्थे र, खोलाको दुई किनार सरी त हो। मुना र मदन अनि राम र सीता पनि साथमै कहाँ मरेका थिए र, तर मायामा कमी कहिल्यै थिएन। त्यस्तै तिमी र म पनि साथमै मर्न पाएनौ, अफसोस त यही लाग्छ कि दुई पल पनि साथ रहन पाएनौ, तर भोलिको दिन म पूरै जिन्दगी जिउँछु तिम्रो साथमा, बरु छिटो आऊ, मेरो यो अन्तिम श्वास कुनै पनि बेला रोकिन सक्छ, केवल तिम्रो पर्खाइमा छ नि आँखाहरू हरपल। मलाई थाहा छ अब सन्जु आउने खबरले मेरो आँखाहरू निदाउने छैनन्, आजको दिन छिटो सकिए भोलि त सन्जु आउनेछ। अनि चिच्याउँदै भन्न मन लाग्यो, हे गोन्दुली बेन्ती छ, आज तिमी छिट्टै ढल्केर जाऊ, भोलि त मेरो सन्जु आउँदैछ, भोलि त धित मरुन्जेल उसलाई हेर्छु म, उसको त्यो अंगालोमा बाँधिएर चिच्चै चिच्चै रुन्छु म, अनि ऊ मेरो आँखाको आँसु पुस्दै नरुन आग्रह गर्नेछ, तर म केही पनि नसुनी मन हल्का हुने गरी धेरै बेर रुनेछु, एक पल नछुटी उसको अंगालोमा उसको मुटुको धड्कन महसुस गर्नेछु म, जति जेलसम्म मेरो मुटुको गतिले साथ दिन्छ त्यति जेलसम्म उसकै काखमा रहनेछु म, जब धड्कनले यो दुनियाँबाट विदा माग्ने संकेत दिन्छ अनि उसलाई हेरी हेरी यो अन्तिम श्वास उसकै काखमा लिनेछु म, यही मिठो सपनासँगै यो रात गुजारे। हिजो भन्दा आज झन झन मेरो स्वास्थ्य बिग्रिएको महसुस भइरहेको छ, सायद मान्छेहरू ठिकै भन्थे, चिन्ताले चिताको बाटो देखाउँछ भनेर, आफू मर्ने दिन तोकिएपछि खुशी भई हाँस्ने कुनै बहाना नै मिलेको थिएन मलाई। कलिला बच्चालाई सम्झन्छु, बुढेसकालले कपाल फुल्न लागि कि आमाको त्यो उदास मुहार हेर्छु, आधा त्यत्तिकै मर्छु। चिताको आगोले भन्दा पनि चिन्ताको आगोमा जल्न साह्रै गाह्रो भएको थियो मलाई। छिट्टै मरेको लास हुँदैछु म, तर उठाएर घाट पुर्याउने मलामी पनि छैनन्। नयाँ परिवेश, केवल मेरी बुढी आमा अनि भेना हुनुहुन्छ, जो अस्ति मात्र नानी र बाबु लिएर आउनु भएको थियो। आमाको छारीमा हुर्किएर उज्जवल भविष्य दिनुपर्ने मेरो सानो छोरा केही नजान्दै मेरो लासमा दागबत्ती दिनेछ मेरी आमा। मैले उनको स्याहार गर्नुपर्ने, तर आज आफ्नै छोरीको मलामी बन्दै छिन्। अहो बिचारी पीड़ा त कति हो, तर के गर्नु, म चाहेर पनि अब रोक्न सक्दिन, कालले निम्ता पठाइसकेको छ। प्रति मिनट प्रति सेकेण्ड गर्दै मेरो श्वास प्रश्वासमा कमी आउँदै थियो। आमा अब अरू कोही आउँदैनन्, म बिना अर्थले प्रश्न गर्थे, खै कसको प्रतीक्षामा सोधे मैले। सबै भएर पनि टोरी जस्तै मर्दैछु म, तर अन्तिम पटक बाबा दाई भाउजू दिदी सबैलाई देख्न मन थियो, तर यो लकडाउनले गर्दा पाइन, मेरो दुर्भाग्य भनौँ या के भनौँ, भाग्यले पनि हर कुरामा सबै दुःखहरू मलाई छानी छानी दियो। तर अब त यो दुनियाँ नै छोडेर जाँदैछु, अब मेरो भागको दुःख कसलाई देला खै, आफैसँग रिस उठ्यो। दिदी तपाईँलाई भेट्न कोही आउनु भएको छ, हेर्नुहोस् त, नर्स बहिनीले भनिन्। म हतपत उठेर ढोकातिर हेरे, उही गोरो अनुहार, उच्च हिमाल झैं शरीर, सुन्दर मुहार, तर आज त्यो मुहारमा तस्बीरमा जस्तो मुस्कान थिएन अनि अनुहारमा चञ्चलता थिएन। मेरो सन्जु ढोकानिर उदास भई मलाई हेर्दै टक्क उभिएको थियो। हेर्दा हेर्दै आँसुले उसको मुहार धमिलो देखे मैले, सोचेको थिएँ ऊ आउन साथ तोडिँदै गई उसलाई अंगाल्नेछु, तर उल्टो भयो, मेरो आँसुले मलाई रोक्यो। उसको त्यो निराश मुहारले मलाई आफू मर्ने कुरा याद आयो, यो मृत्युको निम्तालाई अस्वीकार गर्न मन लाग्यो, तर चाहेर पनि अब म जिउन सक्दिन। उसको आगमनले झन पीड़ा भयो, ऊ मेरो नजिक आउँदै थियो, म झन आफू मर्ने कुरा सम्झे अनि म अन्यासै घुप्टो परेर रुन थाले। मेरो शिरमा हात राख्दै सन्जुले मलाई बोलायो, काली। उसको पहिलो स्पर्शले मलाई मिलन भन्दा पनि बढी बिछोडमा तडपायो, हतपत उसको छातीमा टाँसिन पुगे। यस्तो लाग्दै थियो जन्मौंदेखिको हाम्रो बिछोड आज मिलनमा बदलिँदै थियो। चिच्चै चिच्चै रोएँ म, सन्जुले मलाई रोक्न पनि सकेन, न त आफू नै नरोई बस्न सक्यो। आज हाम्रो पहिलो भेट नै अन्तिम थियो, म सन्जुलाई हेरिरहन्थे अनि सन्जु मलाई हेरिरहन्थ्यो। कस्तो रहर थियो पहिलोचोटि सन्जुलाई भेट्दा आँखामा गाजल, ओठमा हल्का लाली अनि थोरै सिंगार गरी हर्षित हुँदै भेट्ने, तर आज यी आँखामा गाजल होइन, समुद्र सरी आँसु छ अनि ओठमा मुस्कान होइन, खालि पीड़ाको हिक्का छ, मुहारमा श्रृंगार होइन, खालि बिछोड़को पीड़ाको बादल छ।
सन्जु रुँदै भन्दै थियो, रुना थोरना काली, मसँग कुरा गर, धेरै कुरा गर्नु छ तिमीसँग। म पनि चाहन्थे यी आँसु रोकेर धेरै मायाको कुरा गर्न, तर यी आँसु रोकिएकै थिएन। अनि फेरि भन्यो सन्जुले, तिमलाई थाहा छ नि काली, तिमी रोएको मलाई मन पर्दैन। म टाउको हल्लाउँदै उसको कुरामा सहमति जनाए, तर बोल्न सकिन। मलाई श्वास लिन पनि धेरै गाह्रो हुन थालिसकेको थियो, त्यसैले मैले आमासँग सानो अनुरोध गरे। आमा, म सन्जुसँग एकछिन एक्लै कुरा गर्न चाहन्छु नि ल। आमा चुपचाप बाहिर जानुभयो। अनि सन्जुले आफ्नो खल्तीबाट सिन्दूर निकालेर भन्यो, यो कोठा हाम्रो लागि एउटा मन्दिर हो सानो, अनि यी चार भित्ताहरू हाम्रो मायाको साक्षी हुन्। आज यो हावा अनि यिनै चार भित्तालाई साक्षी राखेर रा, तिमीलाई आफ्नो बनाउँछु म। उसले मेरो सिउँदोमा सिन्दूर भरिदियो। म खुशी हुने या दुखी अन्यलमा थिएँ। मैले चाहेको पूरा भयो, म खुशी थिएँ, तर एक पलमै मर्दैछु दुखी पनि थिएँ। बस रुने बाहेक अर्को काम थिएन मेरो लागि। काली, नरोन, तिम्रो लागि अर्को उपहार पनि छ कि, खल्तीबाट निकाल्दै उसले भन्यो। याद छ तिमीले भन्थ्यौ नि तिमीलाई सुनको चुरा लाउने मन छ भनेर, यी हेर लिएर आएको छु, उसले लगाइदिँदै भन्यो। मेरो लागि आजको दिन कति महत्वपूर्ण थियो, तर यो सब के भयो के, तिमी मलाई कति माया गर्छौ कान्छु। मैले त मेरा रहरहरू के थिए भन्ने पनि भुलिसकेको थिएँ, तिमीलाई सब याद थियो है सन्जु, मलाई आफ्नो छातीमा टाँसेर भन्दै थियो। मायाको कुरा नगर, आफूलाई भन्दा बढी चाहेको छु, श्वासले करिब करिब मेरो साथ छोड्दै थियो। फेरि पनि म बोल्न चाहन्थे। हेर सन्जु, अर्को जुनी माता मलाई छिट्टै भेटाए, यो जुनी जस्तो हाम्रो माया अधुरो नहोस्। अचानक मेरो छाती दुख्न लाग्यो, मुटुमा उही पुरानो पीड़ा तर पहिले भन्दा बेसरी हुन थाल्यो। एकचोटि आँखाभरि सन्जुलाई हेरे मैले, अनि निधारमा मायाले चुम्दै भने, सन्जु मलाई बेसरी गाह्रो भयो। म छटपटीमा रुन थाले, अनि सन्जुले आतिदै बोलायो, डाक्टर।

भर्खरै तपाईहरूले सुन्नुभयो कथा पोतिएको सिउँदोको यो अन्तिम भाग। यो सँगै कथा यही समापन भएको छ। तपाईलाई यो कथा कस्तो लाग्यो कुन्नी? जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिन सक्नुहुन्छ। त्यसको लागि ठेगाना कार्यक्रम गीती कथा रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz चरीकोट चरीघेन दोलखा। इमेल मार्फत पनि पत्रचार गर्नुहोस्। इमेल ठेगाना हो radiosailung@gmail.com। वाचन भएको कथा पोतिएको सिउँदो तपाईँले रेडियो मार्फत सुन्न भ्याउनु भएको थिएन, छुटाउनु भएको थियो भने तपाईँले अब यस पूरै कथालाई युट्युबमा गएर सुन्न सक्नुहुन्छ। त्यसको लागि युट्युबमा जानुहोस्, प्रदीप सेन्चुरी अफिसियल सर्च गर्नुहोला। त्यहाँ तपाईँहरूको लागि भनेर मैले सुन्नको लागि धेरै कथा उपन्यास राखिदिएको छु। त्यसमध्ये पोतिएको सिउँदो शीर्षकको कथा खोज्नुभयो भने भेट्न सक्नुहुन्छ र आफूलाई पाए पनि समयमा सुन्न सक्नुहुन्छ। सुन्ने कोशिश गर्दै गर्नुहोला। यति राम्रो कथाको लागि लेखिका पवित्र अभिलाषीलाई धन्यवाद र कथा सुन्नुहुने तपाईँ सम्पूर्णमा पनि विशेष आभार व्यक्त गर्दै आजको बसाईबाट प्रदीप सेन्चुरी बिदा भए। नमस्कार, शुभ समय।

0: हजुर बुबा नमस्कार।
1: नमस्कार नानी। नमस्कार।
0: के छ खबर, सन्चै हुनुहुन्छ?
1: सन्चै छु नानी।
0: अनि यो वर्ष तीर्थयात्रा नजाने बा?
1: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
0: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा। जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
1: ए उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी। बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
0: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
2: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगा सागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तमिलनाडु, रामेश्वरम द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीकोट दोलाखा।

0: कक्षा 11 को भर्ना सम्बन्धी सूचना।
1: माध्यमिक शिक्षा परीक्षा 2082 एसी परीक्षाबाट सर्वोत्कृष्ट सहित विभिन्न ग्रेडमा उत्तीर्ण हुनुहुने सम्पूर्ण विद्यार्थी वर्गहरूमा हार्दिक बधाई एवं उज्जवल शैक्षिक भविष्यको कामना गर्दछौं।
0: तपाई गुणस्तरीय उच्च शिक्षाको लागि शैक्षिक संस्थाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
1: क्यूए सर्टिफाईको प्रमाणपत्र प्राप्त गौरीशंकर बहुमुखी क्याम्पस दोलखामा शैक्षिक वर्ष 2083-84 का लागि कक्षा 11 होटल म्यानेजमेन्ट, कम्प्यूटर साइन्स, ल, आम संचार लगायत व्यवस्थापन, मानविकी तथा शिक्षा शास्त्र संकायसँग सम्बन्धित विभिन्न विषयहरूमा भर्ना अभियान सञ्चालन भइसकेको छ।
0: समयमा नै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहुन सम्बन्धित सम्पूर्ण विद्यार्थी, अभिभावक र सरकारवालाहरूमा जानकारी सहित अनुरोध गर्दछौ। हाम्रा सेवा तथा सुविधाहरू:
2: विभिन्न प्रकारका छात्रवृत्तिको व्यवस्था, व्यवस्थित पुस्तकालयको व्यवस्था, नियमित रूपमा आन्तरिक परीक्षा र पृष्ठपोषण,
0: एमफिल पीएचडी उपाधिका लागि अनुसन्धानरत दक्ष र अनुभवी प्राध्यापकहरू, कम्प्यूटर सिक्न इन्टरनेट सहितको कम्प्यूटर ल्याबको व्यवस्था, अनुसन्धान तथा परियोजना कार्य मार्फत विद्यार्थी सिकाई,
2: शैक्षिक भ्रमण तथा अतिरिक्त क्रियाकलाप, विद्यार्थीको चाहना, माग र आवश्यकताको आधारमा जीवन उपयोगी सिपमूलक तालिमको व्यवस्था, इच्छुक विद्यार्थीहरूलाई विभिन्न संघ संस्था, सहकारी तथा बैंकहरूमा इन्टर्नको व्यवस्था र समाजका प्राज्ञिक तथा विशिष्ट व्यक्तित्वहरूबाट सम्बन्धित विभिन्न विषयमा गेस्ट लेक्चर कक्षा सञ्चालन।
1: सम्पर्कका लागि फोन नम्बर 9854045973, 9851343390, गौरीशंकर बहुमुखी क्याम्पस चरीकोट दोलखा।
3: होइन दाई, एका बिहानै यो आगनीको डिलमा बसेर के सोच्दै हुनुहुन्छ? आँखा पनि रातो रातो देख्छु, सन्चो छैन जस्तो छ नि।
4: के हुनु नि नानी, रातभरि निन्द्रा पनि लाग्दैन, हात खुट्टा पनि बेसरी झमझमाउँछ, सुगर पनि त्यत्तिकै बढेको बढी छ। राम्रो उपचार गर्ने ठाउँ भए त्यतै जानु पर्ला भनेर सोचेर बसेको नि।
3: ए दाई, पनि त्यति कुराको लागि त चिन्तै गर्नु पर्दैन नि। हाम्रै चरीकोट साधो बाटोमा अकुप्रेसर थेरापी सेन्टर खुलिसकेको छ नि, त्यतै जानुहोस् न।
5: हजुर, हाम्रा सेवाहरू प्यारालाइसिस, हात खुट्टा झमझमाउने, पोल्ने, ढाडको समस्या, स्टिम बाथ, सोना बाथ, युरिक एसिड, बाथ रोग, रातिमा निन्द्रा नलाग्ने, टन्सिल, पिनास, सुगर, ग्यास्ट्रिक प्रेसर लगायतका समस्याको उपचार अकुप्रेसर

0: चिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको बनाइन ठाउँ कता हो यता थाहा छैन तिमीलाई केही थाहा छ
1: किन थाहा नहुनु नि साइला दाई चरीकुट बीज बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि त्यही गए भइहाल्यो नि मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ म पनि त्यतै जान लागेको
0: ए हो र कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले म पनि यो मेसिन लिएर हिँडिहाल्छु
2: हजुर लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्
1: बिहानी सिलाई मेसिन पसल चरीकोट बीज बजार गीताश्री स्टोरको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क नम्बर 9864-6-0 र 9855-89-6-77 बिहानी सिलाई मेसिन पसल चरीकोट बीज बजार धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखाको सूचना
3: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ
4: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा 24 घण्टा आकस्मिक सेवा
4: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना 24 घण्टा फार्मेसी सेवा
3: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा
4: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका हड्डी खिएका नसा त्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने
1: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ
4: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा ईसीजी भिडियो एक्सरे तथा प्रयोगशाला जाँच रगत सम्बन्धी मृगौला मुटु र कलेजोको जाँच थाइराइड जाँच दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण
1: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी कल्चर मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा डिजिटल सीआर सिस्टमद्वारा एक्सरे सेवा र एनआईसीयू सेवा यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ सम्पर्क नम्बर 049-412-020 नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020 धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा होइन कहाँबाट ल्याउने होला पहिला त यही थियो
5: होइन के एक्लै गुनगुन गरिरहेको
1: अब यसो गर्मी पनि फिर्दै गयो त्यसैले केही गिरिराजको चल्ला पालौ भनेर सोचेको
5: अनि के भयो त लगेर पाले भइगयो नि
1: पाल्न त पाल्ने तर यहाँ सादो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म अनि यही सादो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल अहिले छैन त
5: ए दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि
1: हजुर हाम्रा सेवाहरू यहाँ बोइलर गिरिराज लिर चल्ला र दाना पाइनुको साथै मकै च्याख्ला पिठो ढुटो पिना लोकल चामल भुस लोकल अण्डा बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ
5: सम्पर्कको लागि 9844-46-69-08 9844-46-69-08
1: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स चरीकोट पुरानो बजार भालु खोला राँगाको मासु पाइने पसल भएको घरसँगै पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ सुखी र निरोगी हौ
6: हामी सबको रक्षा गर्ने शिव ज्ञानदाता
3: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला थुन बाघको पञ्जा शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्
5: गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद रुद्री चण्डी होम नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन बगेको खोला फर्कँदैन स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
1: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति मेलुङ गाउँपालिका दुई ग्याङसुका ठोकर दोलखा अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165 9851066165। गौरी शंख संरक्षण क्षेत्र आयोजनाको अनुरोध। हाल देशभर मनसून सक्रिय भइसकेको छ। निरन्तर तथा अत्याधिक वर्षाका कारण बाढ़ी पहिरो बुच्छे नदी कटान सड़क अवरोध आकस्मिक बाढ़ी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढ़ेको हुँदा यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्रभित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा स्थानीय समुदाय पर्यटक पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अपनाउनु हुन अनुरोध गरिन्छ। मौसम पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी गरिएका सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौं। पहिरो बाढ़ी तथा भूछिएको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवत जावत नगरौं। निरन्तर वर्षा भइरहेको अवस्थामा भिरालो भूभाग खोल्सा नदी किनार तथा जोखिमयुक्त स्थानमा बसोबास वा आवत जावत नगरौं। यात्रा वा पदयात्रामा निस्कनु अघि मौसमको अवस्था तथा बाटोको अवस्था बारे जानकारी लिएर मात्र यात्रा गर्ने गरौं। आपतकालीन अवस्थाका लागि आवश्यक खाद्यान्न पिउने पानी औषधि टर्च लाइट मोबाइल चार्जर झटपट झोला प्राथमिक उपचार बक्स लगायतका सामग्री तयारी अवस्थामा राखौं। मनसूनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकोले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरी मात्र प्रयोग गरौं र झाडा पखाला हैजा जस्ता पानी जन्ने रोगहरूबाट सचेत रहौं। बाल बालिका ज्येष्ठ नागरिक महिला तथा अपाङ्गता भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिउं। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायलाई जानकारी गराउं। वन क्षेत्रमा जाने चरण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाऊ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंख संरक्षण क्षेत्र आयोजना तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजर अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्यालय तथा जी क्याम्पलाई तत्काल जानकारी गराउं। सतर्कता नै विपदबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय हो। त्यसैले सतर्क बनौं, आफू पनि बचौं, अरूलाई पनि बचाऊ। राष्ट्रिय प्रकृति संरक्षण कोष गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंगर्टी दोलखाद्वारा जनहितमा जारी सन्देश।
7: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

लौ परमेश्वरी यो गैरी खेतका सिने भूमि नाग नगिनी देवी देवता सबैले काइला लागेको खेतको रक्षा गरिदेऊ। होलो पहिरो नलागोस्, जीव जन्तुहरू केही नलागुन्, अन्नमा लक्ष्मीको बास होस्, रक्षा गराई परमेश्वरी।

द्रौपदी नुनु मातायो जय।

द्वाये पाछिरु नाई मात्राई द्वारे चा

0: ভাই কেউ কেউ
1: হাজুর মইলে লাইখে তালা যাকে
0: বাগয় মা।

ढेर वाला पन लया जाए देखनी रही तू।

पनि तिमलाई मात्रै होइन मलाई पनि खान ज्वारी कोटलाई टाकु भुसुनालाई माखु छाली कोरेर आएको गैरी बनी खेतमा सालिदान लागो हे बहिनी नानी सालिदानको परालले धरमशाला छाको तिमी काको काको हामी काको काको तिम्रो र हाम्रो यसै पृथ्वी कारणा तालमा ठ्याक्कै भेट भएको यो वनमा छैन क्यारे न्याउली कराउँदैन यो वनमा छैन क्यारे न्याउली कराउँदैन डाँडे

दशरथ वनमा जाने राम रामचन्द्रलाई पेटे भोटो भरतलाई जामा तिम्रा दुई बहिनीले सौझ्यौ भनी देखि यतैतिर थाम सौदिनौ भनी हातमा लिन्छु लुवा सुरको चिम्टा जप्छु रामे राम घुम्छु चारै धाम झमझम गर्ने झम्के रुमाल त्रिशुलीमा खस्यो झमझम गर्ने झम्के रुमाल त्रिशुलीमा खस्यो एकैछिनमा हाँसखेल गर्दा माया पीर्ति बस्यो मरि माया पीर्ति बस्यो हिमालचुली पल्लपट्टि हलालेको साल छ हिमालचुली पल्लपट्टि हलालेको साल छ जति हेर्थ्यौ तिमीले मलाई उति माया।

Mormale deine Usano, Maya leide, Uraudune ma bocero.

Sarguni dhalma, lai bala ko kalma, ma vanarar.

খৈলির বরে পয়সা চারে বরে রুমালয় মা গনের আলু

Chakuvaranga,

रामले रामले जटाई कुरा गर्ने चटाई चिनो फुनको तर।

0: भाईने खेल करने वाला बने इसरो व्यापार व्यवसाय करूं बने अली कच्ची खर्चे को पनी जो गरे को थी सामान ने ना काठमांडू जाने न सकीने बो यो समय ले आमिले गरी खाने न दीने भय बने हमरो भाग्य ना ये तो कि समय ये तो
1: पारे पनी क्यों न तुझे सब पक्ष हुआ तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने
0: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरी सिलाबर स्टिलका भाँडा व्यवसाय गरौ कि झैं लाग्या छ तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त
1: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरीकोटमै छँदै छ नि जसले 10 वारेन्टी भएका सामान न्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वारेन्टी भएका आकर्षक मोडल का कुर्सी टेबल एसपीएल का सबै प्लास्टिक का बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि
0: मेरी आमै नि गीताश्री स्टोर यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
1: हो त त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के अनि अर्को कुरा पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि त्यो त दोलखाको लागि एकमात्र डिलर हो के त्यसो गरे कसो होला
2: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टील फलाम प्लास्टिक फाइबर का झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटा का भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ
3: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ साथै इलेक्ट्रिक सामानको शोरूम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टीभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस् पैसा जोगाउनुहोस् यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस् नयाँ भाँडा लानुहोस् कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ समूहका लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ
2: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ साथै कुकर राइस कुकर चुलो मिक्सर ग्लाइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ
3: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा सम्पर्क नम्बर 9851068595 र 0494125542 काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा सम्पर्क नम्बर 9851068590 सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा
4: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने
3: लोक सेवा तथा शिक्षक सेवा आयोग लाइसेन्स राष्ट्रिय परिचय पत्र पासपोर्ट मतदाता परिचय पत्र क्यूआर कोड पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ
4: सेल्फ छाप नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाण पत्र सम्मान पत्र तयार गरिन्छ
3: भिजिटिङ कार्ड विवाह कार्ड व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने
4: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने
3: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी मेडल टोकन अफ लभ खादा दोसल्ला तोरण तयार गरिने
4: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने
3: जर्सी कप मार्बल पाता स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने
4: विवाह व्रतबन्ध पार्टी गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने
3: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ
4: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्
3: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
4: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066।
3: यस गोविन्द फोटो स्टुडियो कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
5: नमस्ते डाक्टर सर।
6: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
5: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
6: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
5: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
6: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
5: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
5: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
6: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: कस्तो दाँत दुखेको, गिया पनि सुन्या छ। ए बुढी, मलाई धामीकोमा लैजा भन्या।
7: अब के गर्छ धामीकोमा? नि धामीकोमा होइन, अब इन्द्र डिजिटल बीज बजारमा लैजानु पर्छ क्या तिमीलाई।
0: त्यहाँ चाहिँ के हुन्छ नि?
7: त्यहाँ के हुँदैन नपत्याए सुन त यहाँ।
3: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
8: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बीज बजार चरीकोट दौलखा। सम्पर्कको लागि 9841577069।
0: अलिकति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
4: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
3: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844392992। यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ। सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हाम्रा सेवा तथा सुविधाहरू:
9: थाइराइड जाँच, भिटामिन बी 12, भिटामिन डी, एन्टिटिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई 3 महिने, सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिजियो एक्सरे, सुगर, प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन, आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
3: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुका साथै पिसाबको कल्चर पनि गरिन्छ।
9: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069 चौबिसै घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
3: इन्द्रणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर चरीकोट बीच बजार भेटेरिनरी अस्पताल अगाडि।

0: के तपाई चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रुझ्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि, परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्ब्रेसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 97-61-13-21-44 र 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा।
1: अरे यही थियो त, कहाँ सरे छ आजकल?
0: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
1: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या हो?
0: हो नि रमा, चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
1: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
0: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
1: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98-43-21-43-68, बलराम कर्मचार्य 98-44-13-83-14। मा प्लान्चोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा। यो रेडियो सैलुङको समय सूचक हो। यति बेला साँझको 6 बजेको छ।

0: नमस्कार, साँझ 6 बजेको सैलुङ समाचारमा हार्दिक स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाईँ समाचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। फागुन 21 को निर्वाचनको मतपरिणामकै कारण नेपालमा कम्युनिष्ट आन्दोलन सकिएको निष्कर्ष निकाल्न नहुने पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको धारणा। भदौ 23 र 24 लोकतन्त्रलाई सिध्याउने गरी प्रतिगामी षड्यन्त्र भएको एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाई। नयाँ बजेटले सुधारका धेरै क्षेत्रमा हात हालेको ले नतिजा अर्को वर्षबाट देखिने अर्थमन्त्री स्वर्णिम वाग्लेको दावी। र बहराइन र कुवेतमा इरानको ड्रोन तथा मिसाइल आक्रमण, अमेरिका फेरि युद्धमा फर्कन बाध्य भए इरानको अस्तित्व नरहने राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनी। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन 21 को निर्वाचनको मत परिणामकै कारण नेपालमा कम्युनिष्ट आन्दोलन सकिएको निष्कर्ष निकाल्न नहुने बताउनु भएको छ। मदन भण्डारी फाउण्डेशनले मदन भण्डारी जन्म जयन्तीको अवसरमा आयोजना गरेको विचार गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले कम्युनिष्ट आन्दोलनलाई समयकुलन परिवर्तन गर्न आवश्यक रहेको बताउनु भएको हो। निर्वाचनले कम्युनिष्ट दलहरूलाई गम्भीर रूपमा वैचारिक बहस गर्न अपरिहार्य बनाएको छ। एक निर्वाचनको मतपरिणामबाट कम्युनिष्ट आन्दोलनबारे निष्कर्ष निकाल्न हतार गर्न नहुने उहाँले बताउनु भएको हो। उहाँले भन्नुभयो, यद्यपि जनताले व्यक्त गरेका सन्देशलाई स्वीकार गर्नु आजको आवश्यकता हो। उहाँले बदलिदो पुस्ताको आकांक्षाबारे कम्युनिष्ट आन्दोलनले समयानुकूल निरन्तर परिष्कृत गर्नुपर्ने महसुस भएको बताउनु भएको छ। नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रलाई सिध्याउने गरी 23 र 24 गते भदौमा प्रतिगामी षड्यन्त्र भएको बताउनु भएको छ। मदन भण्डारी फाउण्डेशनले आज काठमाडौँमा राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनु भएको हो, अहिले नेपालको वामपन्थी आन्दोलनलाई मात्र होइन लोकतन्त्रलाई नै संकट टार्गेट गरेर त्यसलाई सिध्याउने गरी 23 र 24 गते भदौको प्रतिगामी षड्यन्त्र भएको हो। उहाँले भन्नुभयो, वैधानिक सरकारलाई अवैध ढंगले विस्थापन गरिएको भन्नुहुँदै उहाँले 23 र 24 भदौको आन्दोलन लोकतान्त्रिक हुनै नसक्ने बताउनु भएको छ। अध्यक्ष ओलीले सबै लोकतान्त्रिक र वामपन्थी शक्ति मिलेर अहिलेको प्रतिगमनलाई पराजित गर्नुपर्ने विचार व्यक्त गर्नुभएको हो। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहालले वामपन्थी एकताको लागि सहकार्य गर्न ढिला गर्नु ठूलो गल्ती हुने बताउनु भएको छ। नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक विचार गोष्ठीलाई सम्बोधन गर्नुहुने क्रममा उहाँले मिलेर मात्रै सफलता प्राप्त गर्न सकिने जिकिर गर्नुभएको हो। उहाँले आजको भोलि नै पार्टी एकता गर्न लागेको नभए पनि कार्यकर्ता एकताको लागि भने ढिलाइ गर्न नहुने बताउनु भएको हो। हामीले ढिलो नगरी भन्न चाहन्छु, राष्ट्रिय स्वाधीनताको पक्षमा निरकुशताको विरूद्ध वैदेशिक दबाव र हस्तक्षेपका विरूद्ध छिटो भन्दा छिटो वामपन्थी र देशभक्त हुनु आवश्यक छ। यसलाई ढिला गर्न गल्ती हुन्छ, संयोजक दाहालले भन्नुभयो। नेपाली कम्युनिष्ट पार्टी नेकपाका सह संयोजक एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले कम्युनिष्टहरूले गरेका गल्तीको गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बेला आएको बताउनु भएको छ। नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक विचार गोष्ठीलाई सम्बोधन गर्ने क्रममा उहाँले यस्तो बताउनु भएको हो। मदन भण्डारीले भने जस्तै कुरा गरेर मात्र चिउरा नभिज्ने उदाहरण उहाँले दिनु भएको छ। हामीले जनताको बदलिदो मनोविज्ञानलाई बुझ्न सकेनौं, हामीले के विकृति आए यसको आत्मसमीक्षा गरौं। सह संयोजक नेपालले भन्नुभयो, यो एउटा पार्टीको मात्र कुरा होइन, नेपालका जति पनि कम्युनिष्ट घटक छन् त्यसको आत्ममन्थन गर्न सक्नुपर्छ उहाँले भन्नुभयो।
1: हाईटेक नर्सरीमा उत्पादित गुणस्तरीय फलफूल जड़ीबुटी र विभिन्न बिरूवाहरूको भरपर्दो गन्तव्य कल्पवृक्ष बहुद्देश्य नर्सरी फार्म। यहाँ लोरसल्ला, टिमुर, कागती, सुन्तला, जापानीज हलुआ बेद, जापानीज नस्पति, रेड किबी, ग्रीन किबी, मेकाडेमिया लगायत विभिन्न फलफूल तथा जड़ीबुटी जन्य बिरुवाहरू उपलब्ध छन्। सीजन अनुसारका बिरुवा खरिद गर्न आज सम्पर्क गर्नुहोस्। संस्थागत खरिदमा विशेष छूटको व्यवस्था पनि छ। व्यक्तिगत रूपमा 100 भन्दा बढी बिरुवा खरिद गर्दा पनि छूटको व्यवस्था गरिएको छ। सम्पर्क व्यक्ति ईश्वर थापा, फोन नम्बर 9849185662 9849185662। कल्पवृक्ष बहुद्देश्य नर्सरी फर्म भीमेश्वर नगरपालिका 3 चरीकोट भीमेश्वर नगरपालिकाको कार्यालयसँगै।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
0: नेपाली कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री जननाथ खनालले देशका दुई ठूलो कम्युनिष्ट पार्टी एक भएको भए निर्वाचनमा सम्मानक हार बेहोर्न नपर्ने बताउनु भएको छ। नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक विचार गोष्ठीलाई सम्बोधन गर्नुहुने क्रममा उहाँले यस्तो बताउनु भएको हो। एमाले र नेकपाले चुनावी अघि नै कार्यगत एकता गरेको भए करिब 100 सीट आउने उहाँको दावी छ। उहाँले रासोपा नेतृत्वको सरकार सञ्चालन गरिरहेका प्रधानमन्त्री बालेन्द्र शाहलाई तानाशाही रहेको आरोप पनि लगाउनु भएको छ। करिब 100 सीट वामपन्थीको हुन्थ्यो, आज यो बालेन तानाशाही चल्ने थिएन, देशको परिस्थिति बेग्लै हुने थियो उहाँले भन्नुभयो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले पूँजीगत खर्चको वर्तमान हविगत आगामी वर्षबाट तोड्ने दावी गर्नुभएको छ। चालू आर्थिक वर्षको बजेट कार्यान्वयन हेर्दा आजसम्म 35% मात्र पूँजीगत खर्च

0: क्षेत्रको संरचनालाई जिस्काई जिस्काई कपट र षड्यन्त्र गरिरहेको टिप्पणी गर्नुभएको हो। उहाँले भन्नुभयो, संसदीय निर्वाचनको संख्यामा सानो हौ या ठूलो त्यो आवधिक परिणाम हो। हामी आवधिक चुनावमा यो पटक तपाईहरूसँग हारेका हौ, सधैँको लागि हारेका होइनौ। हामी पुनः प्रतिस्पर्धी शक्ति बनेर आउनेछौ, उहाँले भन्नुभयो। दोलखाको सदरमुकाम चरिकोटमा भएको एआई तालिमले व्यक्तिको ज्ञान, सिप र कार्यक्षमता बढ़ाउन महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूले बताउनु भएको छ। गौरीशंकर पुस्तकालय दोलखा र मदन भण्डारी फाउण्डेशन दोलखाको संयुक्त आयोजनामा संचालित तालिममा कृत्रिम बुद्धिमत्ताको आधारभूत अवधारणा लगायतको विषयमा विशेष समावेश गरिएको थियो। यसै सन्दर्भमा हामीले केही सहभागीहरूलाई तालिम कतिको प्रभावकारी भयो भनेर सोधेका छौं।
1: नमस्कार, मेरो नाम चाहिँ इगम दाल, म चाहिँ अल्पम पब्लिक स्कुलको कक्षा 8 मा अध्ययनरत छात्र। एज अ स्टुडेन्ट मैले चाहिँ पहिलेदेखि आफ्नो प्रोजेक्ट गर्न अनि विभिन्न स्टडी मेटेरियलको लागि यो एआईको प्रयोग गर्दै आएको थिएँ। यो तालिमबाट झन् पर्टिकुलर एआई जुन चाहिँ पर्टिकुलर एआईले कुन चाहिँ काम गर्न सहजता हुन्छ भन्ने कुराको बारेमा मैले अझ प्रभावकारी रूपमा त्यो मेरो प्रोजेक्टहरू स्टडीको कुराहरू गर्न पाएको छु र विभिन्न मानिसहरूलाई चाहिँ आफ्नो हबीहरू हुन्छ, आफ्नो के गर्ने क्षमता हुन्छ, त्यस्तो कुरालाई पनि विभिन्न एआईबाट कसरी उहाँहरूले झन् प्रभावकारी रूपमा लगेर सबै सामु प्रस्तुत गर्न सक्नुहुन्छ भन्ने कुराको पनि सबैमा फैलिनेछ यो तालिमले भन्ने आशा गरेको छु। नमस्कार, मेरो नाम चाहिँ इगम दाल, म चाहिँ अल्पम पब्लिक स्कुलको कक्षा 8 मा अध्ययनरत छात्र। एज अ स्टुडेन्ट मैले चाहिँ पहिलेदेखि आफ्नो प्रोजेक्ट गर्न अनि विभिन्न स्टडी मेटेरियलको लागि यो एआईको प्रयोग गर्दै आएको थिएँ। यो तालिमबाट झन् पर्टिकुलर एआई जुन चाहिँ पर्टिकुलर एआईले कुन चाहिँ काम गर्न सहजता हुन्छ भन्ने कुराको बारेमा मैले अझ प्रभावकारी रूपमा त्यो मेरो प्रोजेक्टहरू स्टडीको कुराहरू गर्न पाएको छु र विभिन्न मानिसहरूलाई चाहिँ आफ्नो हबीहरू हुन्छ, आफ्नो के गर्ने क्षमता हुन्छ, त्यस्तो कुरालाई पनि विभिन्न एआईबाट कसरी उहाँहरूले झन् प्रभावकारी रूपमा लगेर सबै सामु प्रस्तुत गर्न सक्नुहुन्छ भन्ने कुराको पनि सबैमा फैलिनेछ यो तालिमले भन्ने आशा गरेको छु।
2: के तपाईँ डाले घाँस तथा फलफुलका बिरुवाको खोजीमा हुनुहुन्छ?
0: यदि त्यसो हो भने दुलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सिन्टेमा रहेको राधाकृष्ण घाँसे बाले स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्।
2: यहाँ राई खन्यु, कालो निभारो, किम्बु, इन्दु, इपिल इपिल, मेन्दोला, मोरिङ्गा, भटमासे, रक्त कमल, डेस्मोडियम, सुपर नेपियर, स्मार्ट नेपियर, एच नेपियर, मक्का क्रस नेपियर, सुम्ब्रासेटेरिया, बडहर, जापानिज कटुस, बकाइनो, नीम, टागी लगायतका बिरुवाहरू उपलब्ध छन्। साथै एभोकाडो, सुन्तला, कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्।
0: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस्। 3000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ।
2: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी, मोबाइल नम्बर 9865596994 र 9816589963।
0: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ।
3: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सर्सोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
2: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।

0: आफ्नो जागिर खाने मौका त आएको थियो नि, तर
1: सर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
0: आफ्नो अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनु पर्छ भनेर भनिदियो त सकिएको नि।
1: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माची भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटर साइकल स्कुटर सिक्ने नि होइन त?
2: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
3: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आज सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
2: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा, सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 830 107।
3: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट, दोलखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे। किवीको राम्रै बजार छ कि के
1: हो त काका? किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका? विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। हजार भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि। त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 9845344496 र 9614950840।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङसा दोलखा।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।
4: विश्राम पछि पुनः स्वागत छ सैलुङ समाचारमा। अब दोलखा र आसपासका स्थानीय गतिविधिहरू। युवालाई लक्षित गरी दुई दिने कृत्रिम बुद्धिमत्ता एआई तालिम सम्पन्न भएको छ। गौरीशंकर सामुदायिक पुस्तकालय दोलखा र मदन भण्डारी फाउण्डेशन दोलखाको संयुक्त आयोजनामा चरिकोटमा भएको तालिममा युवा विद्यार्थी लगायतको सहभागिता रहेको थियो। तालिममा अभिषेक तिवारीले एआई अवधारणा, विभिन्न एआई उपकरणको प्रयोग, जिम्मेवारी एआईको प्रयोग तथा डिजिटल शिविका सम्बन्धी विषयमा सहजीकरण गर्नुभएको थियो। तालिमले उहाँहरूलाई आधुनिक प्रविधिसँग परिचित गराउँदै डिजिटल सिप अभिवृद्धि गर्न र रोजगारी तथा उद्यमशीलताका नयाँ अवसर पहिचान गर्न सहयोग पुग्ने सहभागीले बताउनु भएको छ। आयोजक संस्थाको अध्यक्ष कृष्ण बहादुर बस्नेतको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा सहभागीहरू रिदम दाहाल, युनिक लोहनी र रमेश विश्वकर्माले मन्तव्य व्यक्त गर्नुभएको थियो। तत्कालीन नेकपा एमालेका महासचिव मदन कुमार भण्डारीको 75 जन्म जयन्तीको अवसरमा तालिमको आयोजना गरिएको हो। दोलखाको तामाकोशी गाउँपालिकाले नागरिक पेन्सन योजना सञ्चालनमा ल्याएको छ। गाउँपालिका र नागरिक लगानी कोषबीच समझदारी पत्रमा हस्ताक्षर भएसँगै योजना औपचारिक रूपमा कार्यान्वयनमा आएको हो। सम्झौता अनुसार गाउँपालिकाले श्रमिक कल्याण कोष सञ्चालन कार्यविधि अनुसार योजनामा सहभागी प्रत्येक श्रमिकका लागि मासिक 500 रुपियाँ योगदान गर्नेछ भने सहभागी श्रमिकले पनि मासिक 500 रुपियाँ जम्मा गर्नुपर्नेछ। प्रत्येक सहभागीको खातामा प्रति महिना 1000 रुपियाँ बचत हुनेछ। सहभागी श्रमिकले 60 वर्ष उमेर पूरा भएपछि पेन्सन सुविधा प्राप्त गर्नेछन्। सहभागीको मृत्यु वा बेपत्ता भएको अवस्थामा उहाँका श्रीमान वा श्रीमतीलाई प्रचलित व्यवस्था अनुसार आजीवन पेन्सन उपलब्ध गराइने व्यवस्था गरिएको छ। दुवैजनाको मृत्यु भएमा खातामा रहेको बचत रकम नजिकका हकवालालाई उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ। राष्ट्रिय धान दिवसको अवसरमा कांग्रेस नेता भीमबहादुर स्मृति प्रतिष्ठान नेपाल केन्द्रीय कार्य समितिले दही चिउरा चियापान तथा आत्मीय भेटघाट कार्यक्रम गर्ने भएको छ। प्रतिष्ठानले असार 15 गते भोलि काठमाडौँमा दही चिउरा चियापान तथा आत्मीय भेटघाट कार्यक्रमको आयोजना गर्न लागेको हो। कार्यक्रममा नेपाली कांग्रेसका अग्रज नेता, वर्तमान पदाधिकारी, विभिन्न तहका कार्यकर्ता तथा शुभेच्छकहरूको सहभागिता रहने बताइएको छ। प्रतिष्ठानका अनुसार धान दिवसको अवसरमा सांस्कृतिक महत्वलाई संरक्षण गर्दै पार्टीभित्र आपसी सम्बन्ध, एकता, सहकारी र सम्वादलाई थप मजबूत बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो। रामेछापको खानादेवी गाउँपालिकामा कार्यरत इन्जिनियर तथा असिस्टेन्ट सब इन्जिनियरले कार्यस्थलमा असुरक्षा, कुटपिट, दुर्व्यवहार तथा निरन्तर धम्कीको विरोध गर्दै सामूहिक रूपमा राजीनामा दिएपछि गाउँपालिकाको पूर्वाधार विकाससँग सम्बन्धित सेवा प्रभावित भएको छ। गाउँपालिकाको पूर्वाधार विकास समिति शाखा मार्फत सञ्चालन हुँदै आएका नाप जाँच, प्राविधिक अनुगमन, योजना कार्यान्वयन तथा भुक्तानी लगायतका कार्य राजीनामापछि प्रभावित भएको बताइएको छ। गाउँपालिकाको लेटर प्याडमा जारी विज्ञप्ति अनुसार पछिल्लो समय उपभोक्त समितिसँग सम्बन्धित तथा अन्य केही व्यक्तिबाट, प्राविधिक कर्मचारीबाट आवश्यक दबाव सिर्जना गर्ने, दाहक धम्की दिने तथा असुरक्षित वातावरण बनाउने गतिविधि बढ़दै गएको उल्लेख गरिएको छ। धुलिखेलको नवबुद्ध नगरपालिका साथ भकुण्डे बेसी स्थित युमी होटल एण्ड लजमा भएको झगडामा एकजना घाइते हुनु भएको छ। कुटपिट घटनामा संलग्न चारजनालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान तथा आवश्यक कार्यवाहीको लागि जिल्ला प्रहरी कार्यालय धुलिखेल पठाएको छ। प्रहरी चौकी भकुण्डे बेसीका इन्चार्ज प्रहरी नायब निरीक्षक गणेश राष्ट्रको कमाण्डमा खटिएको प्रहरी टोली तत्काल होटलमा पुगेर झगडामा संलग्नहरूलाई नियन्त्रणमा लिन सफल भएको र घाइतेलाई उपचारको लागि अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका डीएसपी सूचना अधिकारी अरविन्द विष्टले जानकारी दिनुभयो।

अब बाँकी प्रसंगहरू प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सत्तारूढ रासोपाले 18 वर्ष मुनिकालाई पार्टी सदस्यता बनाएको विषयमा संसदमा प्रश्न उठाएको छ। आजको प्रतिनिधि सभाको बैठकमा कांग्रेस सांसद रेणुका काउचाले रासोपाले 18 वर्ष मुनिका 35,257 जनालाई पार्टी सदस्यता बनाएको पाइएको बताउनु भएको हो। एउटा तथ्याङ्कले निकै गम्भीर र आश्चर्यचकित बनाएको छ। रासोपा सदस्यता लिनेको सूची हेर्दा 18 वर्ष मुनिका पनि 35,357 सदस्य हुनुहुँदो रहेछ। औपचारिक रूपमा नै घोषणा गरिएको यो सवालको कांग्रेसको ध्यानकर्षण भएको छ। उहाँले भन्नुभयो, नेपालको संविधान र राजनीतिक दल सम्बन्धी ऐन 2073 अनुसार 18 वर्ष मुनिका बालबालिकालाई राजनीतिक दलको सदस्यता बनाउन पाइँदैन। यस्तो कार्य गरेमा 80,000 रूपियाँ जरिवाना र 3 वर्ष कैदको व्यवस्था गरिएको छ। के रासोपालाई यो व्यवस्था लागू नहुने हो? उहाँले प्रश्न गर्नुभयो। आगामी आर्थिक वर्ष 2083-84 बजेट प्रक्रिया पूरा भएको छ। प्रतिनिधि सभाबाट आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित भएसँगै प्रतिनिधि सभाले आगामी आर्थिक वर्षको बजेट प्रक्रिया पूरा गरेको हो। प्रक्रिया सक्नु अघि दुवै विधेयकमा संशोधनकर्ता र सदस्यहरूले छलफलमा भाग लिनु भएको थियो भने यसमा उठेका प्रश्नको अर्थमन्त्री स्वर्णिम वाग्लेले जवाब दिनु भएको थियो। यसमध्ये आर्थिक विधेयक बहुमतले पारित भएको थियो भने राष्ट्र ऋण उठाउने विधेयक प्रतिनिधि सभाबाट सर्वसहमत रूपमा पारित भएको हो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी हवाई आक्रमणको प्रतिकार स्वरूप इरानको रिभोल्युसनरी गार्ड कर्प्स आईआरजीसीले आज बहराइन र कुवेतलाई लक्षित गर्दै ड्रोन तथा मिसाइल आक्रमण गरेको जनाएको छ। साथै अमेरिकाले सैन्य कार्यवाही जारी राखेमा युद्ध अन्त्यका लागि भइरहेको वार्ताहरू पूर्ण रूपमा रोक्न सकिने चेतावनी पनि दिएको छ। अमेरिकी केन्द्रीय कमाण्ड सेन्टर सेन्टकमले आज बिहान इरानका निगरानी प्रणाली, संचार पूर्वाधार, हवाई प्रतिरक्षा प्रणाली, ड्रोन भण्डारण केन्द्र तथा बारूद बिछ्याउने क्षमता सम्बन्धी संरचनामाथि हवाई आक्रमण गरेको थियो। यसको प्रतिकारमा इरानले कुवेत र इरानमाथि आक्रमण गर्यो। कुवेतको सेनाले आफ्नो हवाई प्रतिरक्षा प्रणालीले इरानबाट प्रक्षेपित ड्रोन र मिसाइललाई खसालेको जनाएको छ। क्षतिको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन। कुवेतमा अमेरिकी सेनाको महत्वपूर्ण सैन्य अड्डा छ। बहराइनको विदेश मन्त्रालयले इरानको आक्रमणलाई राज्यको सार्वभौमिकता र नागरिक सुरक्षामाथिको योजनाबद्ध आक्रमण भन्दै कड़ा निन्दा गरेको छ। अमेरिकी नौसेनाको निगरानीमा रहेको बहुराष्ट्रिय समुद्री सुरक्षा निकायले स्टेट अफ होर्मुज नजिक ओमनको समुद्री मार्ग विस्तार गर्ने निर्णय गरेको छ, जसले इरानसँगको तनावलाई थप चर्काउने संकेत दिएको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका फेरि युद्धमा फर्किन बाध्य भए इरानको अस्तित्व नरहने चेतावनी दिनुभएको छ। उहाँले इरानमाथि युद्ध विराम उल्लंघन गरेको आरोप पनि लगाउनु भएको छ। साँझ 6 बजेको सैलुङ समाचार सकियो। जाँदा जाँदै प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक। फागुन 21 को निर्वाचनको मतपरिणामकै कारण नेपालमा कम्युनिष्ट आन्दोलन सकिएको निष्कर्ष निकाल्न नहुने पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको धारणा। भदौ 23 र 24 लोकतन्त्रलाई सिध्याउने गरी प्रतिगामी षड्यन्त्र भएको एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाई। नयाँ बजेटले सुधारका धेरै क्षेत्रमा हात हालेकोले नतिजा अर्को वर्षबाट देखिने अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको दावी। र बहराइन र कुवेतमा इरानको ड्रोन तथा मिसाइल आक्रमण। अमेरिका फेरि युद्धमा फर्कन बाध्य भए इरानको अस्तित्व नरहने राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनी। हवस् त, सैलुङ समाचारबाट म तारा देवी बस्दै बिदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793 9841870793 सादो बाटो चरीकोट दोलाखा।

0: चाहिँ बनाए पनि हुँदैन, के भएको होला यो, कतै बिग्रेको हो।
1: होइन साइला दाई, के बिग्रियो, खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
0: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ नि कता हो यता, थाहा छैन तिमीलाई केही थाहा छ?
1: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
0: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
2: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
1: बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार, गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9864-6-0 र 9510-89-677। बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार। कक्षा 11 को भर्ना सम्बन्धी सूचना।
3: माध्यमिक शिक्षा परीक्षा 2082 एसी परीक्षाबाट सर्वोत्कृष्ट सहित विभिन्न ग्रेडमा उत्तीर्ण हुनुहुने सम्पूर्ण विद्यार्थी वर्गहरूमा हार्दिक बधाई एवं उज्जवल शैक्षिक भविष्यको कामना गर्दछौं।
1: तपाई गुणस्तरीय उच्च शिक्षाको लागि शैक्षिक संस्थाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
3: क्यूए सर्टिफाईको प्रमाणपत्र प्राप्त गौरीशंकर बहुमुखी क्याम्पस दोलखामा शैक्षिक वर्ष 2083-84 का लागि कक्षा 11 होटल म्यानेजमेन्ट, कम्प्यूटर साइन्स, ल, आम संचार लगायत व्यवस्थापन, मानविकी तथा शिक्षा शास्त्र संकायसँग सम्बन्धित विभिन्न विषयहरूमा भर्ना अभियान सञ्चालन भइसकेको छ।
1: समयमा नै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहुन सम्बन्धित सम्पूर्ण विद्यार्थी, अभिभावक र सरोकारवालाहरूमा जानकारी सहित अनुरोध गर्दछौ। हाम्रा सेवा तथा सुविधाहरू:
4: विभिन्न प्रकारका छात्रवृत्तिको व्यवस्था, व्यवस्थित पुस्तकालयको व्यवस्था, नियमित रूपमा आन्तरिक परीक्षा र पृष्ठ पोषण,
1: एमफिल पीएचडी उपाधिका लागि अनुसन्धानरत दक्ष र अनुभवी प्राध्यापकहरू, कम्प्युटर सिक्न इन्टरनेट सहितको कम्प्युटर ल्याबको व्यवस्था, अनुसन्धान तथा परियोजना कार्य मार्फत विद्यार्थी सिकाइ,
4: शैक्षिक भ्रमण तथा अतिरिक्त क्रियाकलाप, विद्यार्थीको चाहना, माग र आवश्यकताको आधारमा जीवन उपयोगी सिपमूलक तालिमको व्यवस्था, इच्छुक विद्यार्थीहरूलाई विभिन्न संघ संस्था, सहकारी तथा बैंकहरूमा इन्टर्नको व्यवस्था र समाजका प्राज्ञिक तथा विशिष्ट व्यक्तित्वहरूबाट सम्बन्धित विभिन्न विषयमा गेस्ट लेक्चर कक्षा सञ्चालन।
3: सम्पर्कका लागि फोन नम्बर 9854-045-973, 9851-34-33-99। गौरीशंकर बहुमुखी क्याम्पस, चरीकोट, दोलखा।
5: होइन दाई, एका बिहानै यो आगनीको दिनमा बसेर के सोच्दै हुनुहुन्छ? आँखा पनि रातो रातो देख्छु, सन्चो छैन जस्तो छ नि।
6: के हुनु नि नानी, रातभरि निन्द्रा पनि लाग्दैन, हात खुट्टा पनि बेसरी झमझमाउँछ, सुगर पनि त्यत्तिकै बढेको बढै छ। राम्रो उपचार गर्ने ठाउँ भए त्यतै जानु पर्ला भनेर सोचेर बसेको नि।
5: ए दाई, पनि त्यति कुराको लागि त चिन्तै गर्नु पर्दैन नि। हाम्रै चरीकोट साधो बाटोमा अकुपेसनल थेरापी सेन्टर खुलिसकेको छ नि, त्यतै जानुस् न।
6: हजुर, हाम्रा सेवाहरू: प्यारालाइसिस, हात खुट्टा झमझमाउने, पोल्ने, ढाडको समस्या, स्टिम बाथ, सोना बाथ, युरिक एसिड, बाथरोग, रातिमा निन्द्रा नलाग्ने, टन्सिल, पिनास, सुगर, ग्यास्ट्रिक प्रेसर लगायतका समस्याको उपचार अकुप्रेसर पद्धतिबाट पनि गरिन्छ। साथै हर्बल सामग्रीहरू बिक्री वितरण पनि गरिन्छ।
5: थप जानकारीको लागि सम्पर्क नम्बर 9840-57-93-24 र 9845-76-54-84। अकुप्रेसर थेरापी सेन्टर, भीमेश्वर नगरपालिकाको पुरानो भवन, चरीकोट सादो बाटो चोकमा।

0: छुट्टी दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्न काटेर धुजा धुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
1: अरे यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन?
0: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
1: ल दिदी पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ, त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टिल दराज पनि मर्मत गरिन्छ।
0: हजुर, आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस्, यहाँ घरैसी स्टिल दराज, अफिसको लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
1: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 9864000825 र 9814241402। भीमेश्वर स्टिल फर्निचर, सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा, चरीकोट दोलाखा।

0: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखाको सूचना।
1: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
2: हाम्रा सेवाहरू
0: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
2: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
0: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
2: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी, मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
0: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।
4: विनेपचार जिलु सापकोटा गाउँ सरस्वती र देवी, हामी सिलोक भन्न लागि छौ।
5: टिका देवी सापकोटा, वार्ड नम्बर 4, भीमेश्वर नगरपालिका, सापकोटा टोलो हाम्रो घर। अब हामी दिदी बहिनीले उकायौ के चाहिँ उकाउँ त, अब हामी सिलोक चाहिँ भन्नु पर्यो।
6: मेरो चाहिँ नाम चाहिँ दालकुमारी पाठक, घर चाहिँ भनौँ न पहिलाको घर चाहिँ सुनखानी गहतेरी, अनि अहिले हालको बसाई चाहिँ यही बिच बजार, अनि यसो आज बुढाबुढी भए यसो रमाइलो गरौँ भनेर यतातिर आएको। हजुर
7: नमस्कार, मेरो नाम पार्वती बस्नेत, पुरानो घर माटी हो, अहिले हालचाल यहाँ सरीकोट भिनापा 6 बस्छु।
8: नमस्कार, मेरो घर काउले बस्नी चाहिँ चरीकोट गोपिनी खड्का।
9: मेरो घर काउले भिनेको छ, चरीकोट बस्छु, मानकुमारी बस्नेत।

देखा तो सेवली हो चटकई परी

नव को पानी दुई चार वर्ष भयो के खबर नेताको आगो पानी।

と切れてみやみみり飾りた飾り。バナナ

Ani bane khani awa ami jani jauna ta hamro gharti.

असरमा खानी तिमलाई दैरा चिउरा माङमा खानी फुरेउला थाहा छैन ज्ञानी।

ছিল মায়া ভয় বিরচিল।

0: चुली चुली पल्लापट्टि कत्रो पहिरो गइरछ।
1: म दुर्गा पाठक, कालिन्चो गाउँपालिका वडा नम्बर 8 सुनखानी कालिनाथ थानबाट।
2: दुर्गा शिवकोटी हो, वडा नम्बर 8 सुनखानी कालिनाको थान, वडा नम्बर 8।
3: नमस्कार, मेरो घर, मेरो नाम सीता शिवकोटी, कालिन्चोक गाउँपालिका वडा नम्बर 8।
4: नमस्कार, कालिन्चोक गाउँपालिका सुनखानी शान्ति नेपाली।
5: नमस्कार, सर्वप्रथम सरिम एफएमलाई धन्यवाद छ। हामी बसेपछि असारमा चाहिँ हाम्रा बालापनका र गाएका बाख्रा हेराउने घाँस काट्ने यसो बालापनका र अर्का गीतहरू गाउन आउँछौँ। मेरो नाम निर्मला थपलिया, कालिचोक गाउँपालिका सुनखानी कालिनाथ थान माइती पोटी घर, हाल सरियन बस्छु।
0: घटलाई पीडालु नै गाइरा बनेके

Gopi Kodila Satai Ka.

ചിന്തൊരു കോലാവനിൽ പാട്ടുകളാട്ടി.

本来呀在天地来在大来大哥大大大哥

Dani, da, ra,

0: কিরে রে বসে গা
1: ঘরে বেড়া গো লাইবাড়ি কা

0: होइन कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
1: होइन के एक्लै गुनगुन गरिरहेको?
0: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरिराजको चल्ला पालो भनेर सोचेको।
1: अनि के भयो त, लगेर पाले भइगयो नि?
0: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
1: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
2: हजुर, हाम्रा सेवाहरू
0: यहाँ बोइलर, गिरिराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
1: सम्पर्कको लागि 9844-46-69-08 9844-46-69-08।
2: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला,
0: राँगाको मासु पाइने पसल भएको घर सँगै।
2: पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
1: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
2: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, घ्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165।
0: गौरी शंकर संरक्षण क्षेत्र आयोजनाको अनुरोध। हाल देशभर मनसून सक्रिय भइसकेको छ। निरन्तर तथा अत्याधिक वर्षाका कारण बाढ़ी, पहिरो, भुच्छे, नदी कटान, सड़क अवरोध, आकस्मिक बाढ़ी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढ़ेको हुँदा यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्रभित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा, स्थानीय समुदाय, पर्यटक, पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अपनाउनु हुन अनुरोध गरिन्छ। मौसम पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी गरिएका सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौं। पहिरो, बाढ़ी तथा भूच्छिएको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवत जावत नगरौं। निरन्तर वर्षा भइरहेको अवस्थामा भिरालो भूभाग, खोल्सा, नदी किनार तथा जोखिमयुक्त स्थानमा बसोबास वा आवत जावत नगरौं। यात्रा वा पदयात्रामा निस्कनु अघि मौसमको अवस्था तथा बाटोको अवस्था बारे जानकारी लिएर मात्र यात्रा गर्ने गरौं। आपतकालीन अवस्थाका लागि आवश्यक खाद्यान्न, पिउने पानी, औषधि, टर्च लाइट, मोबाइल चार्जर, झटपट झोला, प्राथमिक उपचार बक्स लगायतका सामग्री तयारी अवस्थामा राखौं। मनसूनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकोले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरी मात्र प्रयोग गरौं र झाडा पखाला, हैजा जस्ता पानी जन्ने रोगहरूबाट सचेत रहौं। बाल बालिका, ज्येष्ठ नागरिक, महिला तथा अपाङ्गता भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिऊ। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायलाई जानकारी गराउं। वन क्षेत्रमा जाने चरण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाऊ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ, हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंख संरक्षण क्षेत्र आयोजन तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजर अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्यालय तथा जी क्याम्पलाई तत्काल जानकारी गराउं। सतर्कता नै विपदबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय हो, त्यसैले सतर्क बनौं, आफू पनि बचौं, अरूलाई पनि बचाऊ। राष्ट्रिय प्रकृति संरक्षण कोष गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंगरटी दोलखाद्वारा जनहितमा जारी सन्देश।
3: होइन के गर्ने होला भन्या, यसो व्यापार व्यवसाय गरौँ भन्या, अलिकति खर्चको पनि जो गरेको थिएँ, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भन्या, हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
4: पारे पनि किन दुखेको पक्षौ, तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने,
3: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा भाडा व्यवसाय गरौँ कि झै लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त ढिक्कै लाग्छ हो मलाई त।
4: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एकमात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदैछ नि, जसले 10 वारेन्टी भएका सामान यस साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
3: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
4: पनि हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला।
5: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल जरेस स्टील फलाम प्लास्टिक फाइबर का झोला कालो ड्रम कड़ा डेक्ची तथा माटा का भाड़ा कंपनी के मूल्य में पाइन।
0: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको शोरूम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टीभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्, पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
5: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर राइस कुकर चुलो मिक्सर ग्लाइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0949421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590।
6: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
7: नाम चाहिँ मेरो कृष्णबार नेपाली हो। मेरो घर चाहिँ भीमेश्वर नगरपालिका वडा नम्बर 5 धरमबार टाल घुम्ती भन्छन्। साधारण नाला यो बने पसर यमुना र धाइरहछु, चिलगारी खेलमा यो आजकै दिनमा यमुना र धाइरहछु, जा पैसा गर्न असारे गीत भन्न सैलु एफएम आइरहछु, असेरु कैता सुनि बस है त सैलु एफएम आइरहछु, खेताला ज्यानलाई यो भुटेका मकै यो मालिकलाई मनारे भोक, जा पैसा गर्नी मिठाई खाउन् भनी यो मालिकलाई मनारे भोक, सैलु एफएमबाट असारे गीत भन्छु सुनिदेऊ है नारालोक, सिसा काटी गोला जसो होला होला सुनिदेऊ है नारालोक, घंटा घर भित्र सबै इष्टमित्र बासबारी माये उरामिति बादलको घेरो बहिनी नानी मेरो बासबारी माये उरामिति सुखीलाई आउँछ यो लेखा र परि यो दुखीलाई आउँछ रे गीत के हुन गयो दैवा कसो भयो यो दुखीलाई आउँछ रे गीत पानी र परो तिमीलाई झिमी झिमी घाम लागेर घमाइलो होइन ख्याल गरेको सच्चै हो भनेको घाउ लागेर घमाइलो बड गोरु दाउँदा सैलो एफएम आउँदा लाग्छ मलाई रमाइलो तोरीको पिना किना होला किन लाग्छ मलाई रमाइलो हिमालको चुलीलाई चुलीको माथि लाई शिवाजी पार्वती नपचाए हेर उता फर्किएर लाई शिवाजी पार्वती मायाको देवललाई भत्कियो भनी म चाहिँ गर्छु मरमाथि बनाको घरलाई सानो मायाहरूलाई मै गराउला मरमाथि घर जाँदा देख्नै भएको होला मेलघुम्तीको बजार कुरा परो जाइनी देखाए नि पाइनी मेलघुम्तीको बजार चुलोमा चुलो के हेरेको बहिनी घुमाएर आइन जार घन्टा भजो भना के खानी हो भन घुमाइ हेरे छेउ नजार कसो आपद परो कसो विपद परो सर्वसाकी गमालाई रुजाको तर रुचिन धर धर सर्वसाकी गमालाई के आपद परो श्री सीता माईलाई त्यसै आपद भूमालाई रुजाको तर रुचु धर धर त्यसै आपद भूमालाई श्री सीता माईलाई लै हरेर लानी लगाई जानेको रावणा के हुन गयो दैवा कसो भयो लङ्काइ जानेको रावणा कृष्ण जसो जेसा रिसाइ गर्थ्यौ भनी कर्काउमा खाइ जावाना होइन ख्याल गरेको सच्चाइ हो भनेको कर्काउमा खजावाना हजारा जाँदा देख्नै भएको होला धरम गरेको ठुलो रे गाउँ कुराको सुझाउ हेर्दा साह्रै राम्रो धरम गरेको ठुलो रे गाउँ त्यो गाउँमा घर नेपाली हो छोरा कृष्ण बहादुरी मेरो नाउँ हसेरु कैता सुनि बस है त कृष्ण बहादुर ने मेरो रे नाम हुँदोलाई जाने आँगे टारको बाटो लाई पैताला पोलेने रे गाम होइन ख्याल गरेको सच्चै हो भनेको लाई पैताला पोलेने रे गाम यो एउटा या कुनै शैलो मेट्री बेला के हालिदिने खिल्काने खसी धरम सैलो एफएम बसी जपाउ सबैले हरे राम सिलगढी छिलमालाई आजको दिनमा जपाउ सबले हरे राम बागमती तरो कति हजार परो चोहार पिने बाजालाई पार्ली सलाई बताइदेऊ न मलाई तोहार पिनी बाजालाई सप्ली भाता

0: मेरो नाम पार्वती बस्नेत, म चरीकोट वार्ड नम्बर 6 मा बस्छु।
1: नमस्कार, मेरो नाम गोपिनी खड्का, भिना प्रसाद काउले, बस्न चाहिँ चरीकोट बस्छु। आज हामी असारी गीत गाउँ भनेर आएको।
2: नमस्कार, मेरो नाम चाहिँ डालकुमारी पाठक, होइन, अहिले चाहिँ यहाँ चरीकोट 3 मा बस्छु।
3: भिनापा 5 पुण्य प्रसाद स्वेदी, यहाँ दिदी बहिनीहरूले असारे गाउने भन्नुभयो अनि जाउँ भने साथीको लागि आएको। म चाहिँ
4: तिमीलाई काँचो पाता पाएलो बेसारा।

रुपया नोला तपाई जाता होइना धुम लेरा आपको सानो डाटे मरे जानो छाता होइना धुम लेखको टुनी टुनी मुने मुने बदाम खाने कामिलो दुधको तरी न त राम्रो।

सुंदर जगदीप नुभाई नर

0: Golu gavaye aisanu baba, bhai bhai sanu salama.
1: नमस्कार मेरो नाम झलक माया नर्की कालिन्चोक गाउँपालिका म एउटा असारे गाउन आएको

0: सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
1: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
0: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, क्यूआर कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
1: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
0: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
1: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
0: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
1: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
0: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
1: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
0: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
1: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
0: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
1: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066।
0: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर, पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
2: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने।

0: बी टुवेल्भ, भिटामिन डी, एन्टी टिप्यो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई 3 महिने, सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
1: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
0: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
1: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।

पिरथिलाउन वर्ष दिनै लाग।

काली नाथ को हे राम मंदिर आय माया।

मेरो नाम निर्मला थापालिया, कोटी मेलुङ गाउँपालिका, अहिले हाल चरीकोट चरियाङमा बस्छु म। मलाई चाहिँ 30 वर्ष पछाडि गाउँ छोडेर असारे गीत गाउन मन लागेर म सैलिन एफएममा भदौरेको एकजना दिदीको साथमा दोहोरी गीत गाएको छु, कृपया सुनिदिनु होला। त्यसपछि म एक्लै गाउन रहर लाग्यो मलाई। हजुर मैले खाजा

স্বপ্নে তিলাই ছুব ছুব গোর।

पानी खाने कल को सब इवाला आल को सुन धारा को धारा कल कल

0: मेरो नाम झलकमाया नर्के, मेरो घर वडा नम्बर 7 भदौरे कालिन्चोक गाउँपालिका।
1: मेरो नाम निर्मला थापाले। मलाई चाहिँ 30 वर्ष पछाडि गाउँ छोडेर यो असार गीत गाउन साह्रै रहर लागेर शैली एफएममा एकजना दिदीको साथमा आएको छु। सुन्नुहोला कस्तो लाग्छ हजुरलाई।

0: 岁来
1: 帮你给大王的吹呢大妈来来来的是一回三路拜拜
0: 给个妈比住你个看门

Berlate noi putu genera.

Patinigar lalai nete nai baba.

বাছো পরল খাঞ্চ কাঁচো মালয় দেখে গর যাইব এসানো বাবা দশ ভদ

0: हाईटेक नर्सरीमा उत्पादित गुणस्तरीय फलफूल जड़ीबुटी र विभिन्न बिरूवाहरूको भरपर्दो गन्तव्य कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म। यहाँ लोरसल्ला, टिमुर, कागती, सुन्तला, जापानीज हलुआ बेद, जापानीज नस्पति, रेड किबी, ग्रीन किबी, मेकाडेमिया लगायत विभिन्न फलफूल तथा जड़ीबुटी जन्य बिरूवाहरू उपलब्ध छन्। सिजन अनुसारका बिरूवा खरिद गर्न आज सम्पर्क गर्नुहोस्। संस्थागत खरिदमा विशेष छूटको व्यवस्था पनि छ। व्यक्तिगत रूपमा 100 भन्दा बढी बिरूवा खरिद गर्दा पनि छूटको व्यवस्था गरिएको छ। सम्पर्क व्यक्ति ईश्वर थापा, फोन नम्बर 9849185662 9849185662। कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म भीमेश्वर नगरपालिका 3 चरीकोट भीमेश्वर नगरपालिकाको कार्यालय सँगै।
1: यो रेडियो सैलुङको समय सूचक हो।
2: यति बेला बेलुकाको 8 बजेको छ।

0: रेडियो सैलो सामुदायिक एफएम 92.7 मेगाहर्ट्ज
1: रात छिपिँदैछ, बाहिर बिस्तारै अँधेरोले ढाक्दैछ। खाना खाएर सायद सुत्ने तर्खर गर्दै हुनुहुन्छ होला, तर एकपटक याद गर्नुहोस् त,
2: के तपाईँले नियमित खाँदै आउनु भएको औषधि खानुभयो अनि बिरामीलाई औषधि खुवाउनु भयो?
1: ढोकामा आग्लो हाल्न पो बिर्सनु भयो कि?
2: कतै महत्वपूर्ण सरसामान घर बाहिरै छाडिएको पो छ कि?
1: हेर्नुहोस् त, अनावश्यक रूपमा बत्ती बलिरहेको छ कि? अनि कतै पानी पो खेर गइरहेको छ कि?
2: चुलोको आगो र ग्यास निभाउन पनि बिर्सनु भएको हुन सक्छ है?
1: तपाईँको परिवारका सदस्य बाहिर जानु भएको भए खबर लिन भुल्नु पो भयो कि?
2: रात निष्क्रिय हुन्छ, यसले उज्यालो लुकाएर सबै वस्तु अदृश्य बनाउँछ।
1: अनि तपाईँले सिरानीमा लाइट राख्नु भयो त? अनि अम्खोरामा पानी नि?
2: नियमित गर्नुपर्ने काम बिर्सदा कहिलेकाहीँ ठूलै दुर्घटना हुन सक्छ है।
1: यसबाट जोगिन ध्यान पुर्याउ। सुत्नु भन्दा अगाडि एक पटक आगो, पानी, लाइट, ओखती, आगलोमा ध्यान पुर्याउन नबिर्सौ।
3: सर्वसाधारणको हितको लागि रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको सन्देश।
4: के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रोज्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि, परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्बुरेसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 97-61-13-21-44 र 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा।
5: कतिवटा गुरुको पूजा सामग्री भण्डार दोलखावासीको विश्वास र भरोसा जोडिएको चरीकोटको पुरानो पूजा सामग्री पसल।
6: हाम्रो धार्मिक संस्कार र परम्परा अनुसारका विवाह, व्रतबन्ध, सप्ताह, रुद्री, सत्यनारायण पूजा, लाखबत्ती, 84 पूजा, न्वारन, शिलान्यास, गृह वास्तु, गृह पूजा, स्वस्ति शान्ति, एकाहा, व्रत आरम्भ र समापन लगायतका हरेक पूजा आजा र दैनिक पूजापाठ कामकाजका लागि चाहिने सबै सामग्री यहाँ पाइन्छ। साथै श्राद्ध, पितृ कार्य, मृत्यु संस्कार, दाह संस्कार, काज क्रियाका लागि चाहिने कपड़ा सहितका हरेक सामग्री हाम्रोमा उपलब्ध छ।
5: हिन्दू तथा बौद्ध धर्मका धार्मिक संस्कार अनुसारका पूजा आजा र सबै कामकाजका लागि चाहिने सबै सामग्री एकै ठाउँमा पाइने जिल्लाकै पहिलो पूजा सामग्री पसल।
6: पूजा सामग्रीको होलसेल तथा खुद्रा विक्रेता, हाम्रो पसल बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म खुल्ला रहनेछ। बाँकी समयमा समेत तपाईँलाई समस्या पर्दा टेलिफोन गर्न सक्नुहुनेछ।
7: सम्पर्क फोन नम्बर 98-510-54-160, 98-44-46-55-70 र 49-421-584। खतिवडा गुरुको पूजा सामग्री भण्डार, भीमेश्वर नगरपालिका वडा नम्बर 3, बीच बजार, चरीकोट। साटो बाटो चोकबाट भेटेरिनरी चोक पुगेर पशुपति डाँडातर्फ अगाडि बढ्दा 80 मिटर दायाँपट्टि।
8: अरे यही थियो त, कहाँ सरे आजकल?
9: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
8: के हुनु नि अभि, मा प्लानचोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या हो?
9: हो नि रमा, चरीघ्याङमा रहेको मा प्लानचोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
8: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
9: हजुर, हाम्रा विशेषताहरू केक पप पाउरोटी बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
8: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98 43 21 43 68, बलराम कर्मचार्य 98 44 13 83 14, मा प्लानचोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
5: आफै नै जागिर खाने मौका त आएको थियो नि, तर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है। आफै नै अब खान त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनु पर्छ भनेर भनिदियो त सकिएको नि। हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटर साइकल स्कुटर सिक्ने नि होइन त?
10: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका ओडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
11: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
10: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 98 65 46 19 26 र गेलसाङ शेर्पा 98 16 8 20 10 7।
9: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
11: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा।
12: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
13: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजिरेलाई सम्पर्क गर्नु पर्छ नि त।
9: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकोट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 98 44 46 88 62 98 44 46 88 62।
7: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुपथ मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
9: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 98 44 55 40 60, प्रकाश थापा 98 44 55 40 60। नारायणी कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
14: एहे, आज त साँच्ची नानीको जन्मदिन पो हो त। केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु अब?
13: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हौ 15 मिनटमा केक बन्छ ल्याउने।
11: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
15: सम्पर्कको लागि सागर श्रेष्ठ मोबाइल नम्बर 9851189987, सरिस्मा श्रेष्ठ मोबाइल नम्बर 9860589988, पलाञ्चोक बेकारी साजो बाटे चौकी पछाडि भीमेश्वर कोल्ड स्टोर सँगै।
16: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: मा सम्पर्क गर्ने पंक्षी तथा पंक्षी जन्ने उत्पादनको असर प्रसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने गराउने
1: मासु तथा मासुजन्य पदार्थ राम्रोसँग पकाएर मात्र सेवन गर्ने आकस्मत धेरै संख्यामा पशु बिरामी परेमा वा मरेमा तुरून्तै नजिकको स्थानीय तह पशु सेवा शाखा वा पशु सेवा कार्यालयमा सम्पर्क गर्ने सतर्क बनौ बर्ड फ्लूबाट आफू आफ्नो व्यवसाय र समुदायलाई जोगाऊ
0: प्रकाश थापा पशु स्वास्थ्य प्राविधिक पशु सेवा कार्यालय चरीकोट दोलाखा के तपाईँ डाले घाँस तथा फलफूलका बिरुवाको खोजीमा हुनुहुन्छ
1: यदि त्यसो हो भने दुलखाको मेलुङ गाउँपालिका वडा नम्बर एक पौटी सिन्टेमा रहेको राधाकृष्ण घाँसे बाले स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्
0: यहाँ राई खन्यू कालो निभारो किम्बु इन्दु इपिल इपिल मेन्दोला मोरिङ्गा भटमासे रक्त कमल डेस्मोडियम सुपर नेपियर स्मार्ट नेपियर

0: विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9853 27 800 र 9814 80 56 42। रमाइलो घर रिसोर्ट भीमेश्वर नगरपालिका ओडा नम्बर 6 चोथाङ दोलखा।
1: हैन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
2: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
0: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस्। 97020 35 649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट दोलखा। सम्पर्क नम्बर 9851165046।
3: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
2: होइन, के एक्लै गुनगुन गरिरहेको?
3: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरातको चल्ला पालौ भनेर सोचेको।
2: अनि के भयो त, लगेर पाले भइगयो नि?
3: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
2: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
4: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
2: सम्पर्कको लागि 9844 46 69 08, 9844 46 69 08।
4: दुर्गा एण्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला,
3: राँगाको मासु पाइने पसल भएको घर सँगै।
5: बनाए पनि हुँदैन, के भएको होला यो, कतै बिग्रेको हो?
3: होइन साइला दाई, के बिग्रियो, खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
5: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रे त खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउने कता हो यता, थाहा छैन, तिमीलाई केही थाहा छ?
3: किन थाहा नहुनु नि साइला दाई, चरीकोट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
5: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
6: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
3: बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार, गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9864 60 0 र 9510 89 6 77। बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार। धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
7: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
8: हाम्रा सेवाहरू
3: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
8: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
7: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
8: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा त्यागिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
3: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
8: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ECG, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी, मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब, खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
3: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस दुलिखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।
9: सामाजिक विकास कार्यालय काभ्रे पलाञ्चोकको जरुरी सूचना। यस कार्यालयको कार्यक्षेत्रभित्र पर्ने काभ्रे पलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछाप जिल्लामा कार्यान्वयनमा रहेका विद्यालय, घेराबार निर्माण, शौचालय भवन, खेलमैदान, सामुदायिक भवन निर्माण, विद्यालय गुणस्तर सुधार तथा क्षमता अभिवृद्धि कार्यक्रम लगायतका कार्यक्रमहरूसँग सम्बन्धित विद्यालय व्यवस्थापन समिति, उपभोक्ता समिति, संघ संस्था, उपभोक्ता समितिहरूले आफूले गरेका कामको सम्पन्न हुन बाँकी कामको यथाशीघ्र सम्पन्न गरी सोसँग सम्बन्धित कागजातहरू असार 20 गते अगावै कार्यालयमा पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। सूचनाको व्यवस्था गरी समयमै कागजात उपलब्ध नभई भुक्तानी हुन नसकेमा कार्यालय जवाफदेही नहुने बेहोरा समेत जानकारी गराइन्छ। सामाजिक विकास कार्यालय काभ्रे पलाञ्चोक।
3: सानीमा जुम हाइड्रो पावर लिमिटेडको सार्वजनिक सुनवाई सम्बन्धी सूचना। सानीमा जुम हाइड्रो पावर लिमिटेडले बागमती प्रदेशको दोलखा जिल्ला बिगु गाउँपालिका वडा नम्बर 1 भएर बग्ने जुम खोलाको पानी सदुपयोग गरी 70 मेगावाट क्षमताको जुम खोला जलविद्युत आयोजना विकास गर्ने उद्देश्यले आवश्यक अध्ययन अनुसन्धान गरी पूरक वातावरणीय प्रभाव मूल्याङ्कनको मस्यौदा प्रतिवेदन तयार पारेको छ। उक्त मस्यौदा प्रतिवेदनलाई मूर्त रूप दिन र आयोजना बारे राय सुझाव संकलन गर्ने उद्देश्यले मिति 2083 साल जेठ 31 गते तय गरिएको सार्वजनिक सुनवाई कार्यक्रम विशेष कारणवश स्थगित गर्नु परेको हुनाले सो सार्वजनिक सुनवाई कार्यक्रमलाई निम्न मिति, समय र स्थानमा पुनः आयोजना गरिने हुनाले सम्बन्धित स्थानीय जनप्रतिनिधि तथा सरकारवालाहरू, भद्र भला आदमी लगायत प्रभावित परिवार, जनसमुदाय, स्वास्थ्य चौकी, विद्यालय, सरकारी कार्यालय, संघ संस्थाको प्रतिनिधिहरूमा यसै सूचना मार्फत कार्यक्रममा सहभागी भई आवश्यक सल्लाह, सुझाव तथा प्रतिक्रिया प्रदान गरिदिनु हुन आह्वान गरिएको छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल असार 14 गते आइतबार। कार्यक्रम हुने स्थान श्री गौरीशंकर प्राथमिक विद्यालयको प्रांगण लामा बगर। समय बिहान 11 बजेदेखि।
10: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: अविनाश, तिमी किन निराश छौ त?
1: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
0: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
2: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ। कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 9844030282।

0: Brum, brum.
1: उकाली मा पनि हजुर मोटर जादो रहेछ गिन्ता हत्तेरिका फस्यो यार फेरि
2: फसी हालिन्छ नि गुरुबा टायर पुरै तालु जस्तो छ
0: ओहो हो त रहेछ त गाँठे होइन यो सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोटमा कहाँ छ
3: ए साथी हो कसैले थाहा छ त
0: ए सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोट पार्टी खोलाको
4: हो नि गुरुबा त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसेलिङ गरिन्छ नि
0: ल त साथी हो म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसेलिङ गरेर आउँछु सुप्रिम टायर रिसेलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो
5: हजुर सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ पाटी खोला चरीकोट दोलखा
4: हाम्रा सेवा तथा सुविधाहरू
0: हजुर यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर रा, अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू ओल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ टायर रिसोलिङ सेन्टर पार्टीखोला रोड माथि रहेको छ प्रोपाइटर दावा तामाङ सम्पर्क मोबाइल नम्बर 9844-0000-844 9848-73107 र 9855-0019 सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपछ पार्टीखोला चरीकोट दोलखा

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशै भरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टासिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 9845344496 र 9614950840।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म, गौरीशंकर गाउँपालिका छ, लुवाङसा, दोलखा।
3: हजुर बुबा, नमस्कार।
4: नमस्कार नानी, नमस्कार।
3: के छ खबर, सन्चै हुनुहुन्छ?
4: सन्चै छु नानी।
3: अनि यो वर्ष तीर्थयात्रा नजाने बा?
4: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
3: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा, जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
4: ए, उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी, बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
3: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
5: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगासागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तमिलनाडु, रामेश्वरम, द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ, नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस, ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीकोट, दोलाखा।

उत्तरमा चाइना दक्षिणमा भारत बीचमा नेपाल छ उत्तरमा चाइना दक्षिणमा भारत बीचमा नेपाल छ नेपालका नेता यता र उता त्यही भएर बेहाल छ

0: कक्षा 11 को भर्ना सम्बन्धी सूचना
1: माध्यमिक शिक्षा परीक्षा 2082 एसी परीक्षाबाट सर्वोत्कृष्ट सहित विभिन्न ग्रेडमा उत्तीर्ण हुनुहुने सम्पूर्ण विद्यार्थी वर्गहरूमा हार्दिक बधाई एवं उज्जवल शैक्षिक भविष्यको कामना गर्दछौं।
0: तपाई गुणस्तरीय उच्च शिक्षाको लागि शैक्षिक संस्थाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
1: क्यूए सर्टिफाईको प्रमाणपत्र प्राप्त गौरीशंकर बहुमुखी क्याम्पस दोलखामा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 होटल म्यानेजमेन्ट, कम्प्यूटर साइन्स, ल, आम संचार लगायत व्यवस्थापन, मानविकी तथा शिक्षा शास्त्र संकायसँग सम्बन्धित विभिन्न विषयहरूमा भर्ना अभियान सञ्चालन भइसकेको छ।
0: समयमा नै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहुन सम्बन्धित सम्पूर्ण विद्यार्थी, अभिभावक र सरकारवालाहरूमा जानकारी सहित अनुरोध गर्दछौ। हाम्रा सेवा तथा सुविधाहरू:
2: विभिन्न प्रकारका छात्रवृत्तिको व्यवस्था, व्यवस्थित पुस्तकालयको व्यवस्था, नियमित रूपमा आन्तरिक परीक्षा र पृष्ठपोषण,
0: एमफिल, पीएचडी उपाधिका लागि अनुसन्धानरत दक्ष र अनुभवी प्राध्यापकहरू, कम्प्यूटर सिक्न इन्टरनेट सहितको कम्प्यूटर ल्याबको व्यवस्था, अनुसन्धान तथा परियोजना कार्य मार्फत विद्यार्थी सिकाइ,
2: शैक्षिक भ्रमण तथा अतिरिक्त क्रियाकलाप, विद्यार्थीको चाहना, माग र आवश्यकताको आधारमा जीवन उपयोगी सिपमूलक तालिमको व्यवस्था, इच्छुक विद्यार्थीहरूलाई विभिन्न संघ संस्था, सहकारी तथा बैंकहरूमा इन्टर्नको व्यवस्था र समाजका प्राज्ञिक तथा विशिष्ट व्यक्तित्वहरूबाट सम्बन्धित विभिन्न विषयमा गेस्ट लेक्चर कक्षा सञ्चालन।
1: सम्पर्कका लागि फोन नम्बर 9854-045-973, 9851-34-33-99। गौरीशंकर बहुमुखी क्याम्पस, चरीकोट, दोलखा।
2: मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्न काटेर दुजा दुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
0: अरे, यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन?
2: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
0: ल दिदी पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ, त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्न राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टिल दराज पनि मरमत गरिन्छ।
2: हजुर, आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस्। यहाँ घरैसी स्टिल दराज, अफिसको लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्न राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 9864-0000-825 र 9914-42-41-02। भीमेश्वर स्टिल फर्निचर, सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा, चरीकोट, दोलखा।
3: कति बनाए पनि हुँदैन, के भएको होला यो, कति बिग्रेको हो?
0: होइन साइला दाई, के बिग्रियो, खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
3: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइन ठाउने कता हो यता, थाहा छैन, तिमीलाई केही थाहा छ?
0: किन थाहा नहुनु नि साइला दाई, चरीकोट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
3: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।

0: 4-12-020 नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 0-49-412-020 धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।
1: हैन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
2: हैन, के एकले गुनगुन गरिरहेको?
1: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरातको चल्ला पालौ भनेर सोचेको।
2: अनि के भो त, लगेर पाले भइगयो नि?
1: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
2: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
0: हजुर, हाम्रा सेवाहरू
1: यहाँ बोइलर, गिरराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
2: सम्पर्कको लागि 9844-46-69-08 9844-46-69-08
0: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला,
1: राँगाको मासु पाइने पसल भएको घर सँगै।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
1: हामी सबको रक्षा गर्ने शिव ज्ञान दाता।
2: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सब परिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
0: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलाखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 98510661635, 98510661635।
3: गौरी शंकर संरक्षण क्षेत्र आयोजनाको अनुरोध। हाल देशभर मनसून सक्रिय भइसकेको छ। निरन्तर तथा अत्याधिक वर्षाका कारण बाढ़ी, पहिरो, भूच्छे, नदी कटान, सड़क अवरोध, आकस्मिक बाढ़ी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढ़ेको हुँदा यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्रभित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा, स्थानीय समुदाय, पर्यटक, पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अपनाउनु हुन अनुरोध गरिन्छ। मौसम पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी गरिएका सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौं। पहिरो, बाढ़ी तथा भूच्छिएको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवत जावत नगरौं। निरन्तर वर्षा भइरहेको अवस्थामा भिरालो भूभाग, खोल्सा, नदी किनार तथा जोखिमयुक्त स्थानमा बसोबास वा आवत जावत नगरौं। यात्रा वा पदयात्रामा निस्कनु अघि मौसमको अवस्था तथा बाटोको अवस्था बारे जानकारी लिएर मात्र यात्रा गर्ने गरौं। आपतकालीन अवस्थाका लागि आवश्यक खाद्यान्न, पिउने पानी, औषधि, टर्च लाइट, मोबाइल चार्जर, झटपट झोला, प्राथमिक उपचार बक्स लगायतका सामग्री तयारी अवस्थामा राखौं। मनसूनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकोले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरी मात्र प्रयोग गरौं र झाडा पखाला, हैजा जस्ता पानी जन्ने रोगहरूबाट सचेत रहौं। बाल बालिका, ज्येष्ठ नागरिक, महिला तथा अपाङ्गता भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिउं। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायलाई जानकारी गराउं। वन क्षेत्रमा जाने चरण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाऊ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ, हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंख संरक्षण क्षेत्र आयोजन तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजर अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्यालय तथा जी क्यापलाई तत्काल जानकारी गराउं। सतर्कता नै विपदबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय हो, त्यसैले सतर्क बनौं, आफू पनि बचौं, अरूलाई पनि बचाऊ। राष्ट्रिय प्रकृति संरक्षण कोष, गौरीशंकर संरक्षण क्षेत्र आयोजना, प्रधान कार्यालय सिंगल्टी, दोलाखाद्वारा जनहितमा जारी सन्देश।
4: रात छिपिँदैछ, बाहिर बिस्तारै अँधेरोले ढाक्दैछ। खाना खाएर सायद सुत्ने तर्खर गर्दै हुनुहुन्छ होला, तर एकपटक याद गर्नुहोस् त।
5: के तपाईँले नियमित खाँदै आउनु भएको औषधि खानुभयो अनि बिरामीलाई औषधि खुवाउनु भयो?
4: ढोकामा आग्लो हाल्न पो बिर्सनु भयो कि?
5: कतै महत्वपूर्ण सरसामान घर बाहिरै छाडिएको पो छ कि?
4: हेर्नुहोस् त, अनावश्यक रूपमा बत्ती बलिरहेको छ कि? अनि कतै पानी पो खेर गइरहेको छ कि?
5: चुलोको आगो र ग्यास निभाउन पनि बिर्सनु भएको हुन सक्छ है?
4: तपाईँको परिवारका सदस्य बाहिर जानु भएको भए खबर लिन भुल्नु पो भयो कि?
5: रात निष्ठुरी हुन्छ, यसले उज्यालो लुकाएर सबै वस्तु अदृश्य बनाउँछ।
4: अनि तपाईँले सिरानीमा लाइट राख्नु भयो त? अनि अम्खोरामा पानी नि?
5: नियमित गर्नुपर्ने काम बिर्सदा कहिलेकाहीँ ठुलै दुर्घटना हुन सक्छ है।
4: यसबाट जोगिन ध्यान पुर्याउ। सुत्नु भन्दा अगाडि एक पटक आगो, पानी, लाइट, ओखती, आगलोमा ध्यान पुर्याउन नबिर्सौ।
6: सर्वसाधारणको हितको लागि रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको सन्देश।
7: यो रेडियो सैलुङको समय सूचक हो।
8: यति बेला बेलुकीको 10 बजेको छ।

नारायणम। अब यो बताई नहीं भाई को श्री हरिवंश पुराण यो महात्म्य चारौ अध्याय को यो छैटौ भागले गरिकन कति कुराको विस्तार गरिन्छ भन्दै सुन्न समनक आदि भनिकन समनक आदि नामक 88,000 ईश्वरका प्रति गुरु शुद्धजीले बताउनु भयो। स्वयनी कथाहरू ल्याएर वैष्णव पारे नामका गुरुले राजा जन्मे जयदा ल्याएर बताउनु भयो। स्वयनी कथाहरू ल्याएर हाम्रा आदरणीय श्रोता महान भावहरूमा ल्याइकन यो कथाहरू प्रस्तुत गर्न लागिरहेका छौं। राजन अब त्यसै मौकामा जब यस्ता यस्ता किसिमले गरिकन अनिखेरि जब त्यस्तो कहिल्यै पनि ल हेर्नुहोस् त यी ब्राह्मणीको जो गति र विधिले गर्दाखेरि मैले कत्रो दुःख भोग गरेर बस्नु पर्यो, किन त्यस्तो गरेर बस्नु पर्यो त, किन आफूले गरेको कुकर्म आफूले गरेका कुकर्म आफूले खनेको बाटो, किन बाटो खन्दाखेरि पनि बाटोमा भएको काँडो फाल्नुपर्छ है भनेर भन्छन्। त अन्त भएको काँडो सहित ल्याएर बाटोमा हालेर हुँदैन ल हेर्नु, अन्त भएको काँडो बाटा हालेर हुन्छ त, बाटा भएको काँडो पो उता फाल्नुपर्छ, रुख बुट्टाले केही ढाकेको रहेछ भने त्यो फाँडफोँड पार्नुपर्छ, अनिखेरि गौडो गोल्फो रहेछ भनेदेखि त ढुङ्गो राखेर केही उचाल्नुपर्छ कि अथवा त्यो कतै अनिखेरि त्यो टिलहरू खनेर जो भाँच्नु परेर अनि अलिसम्म पार्नुपर्छ कि यी आदि गरेका जो कर्महरू गर्नुपर्छ बाहिर, अनिखेरि आफूले मात्रै हिँड्ने काम आफूले मात्रै खाने चिज राम्रो चाहिन्छ भन्ने कुरा होइन, आफूले मात्रै लाउने चिज राम्रो चाहिन्छ भन्ने कुरा होइन, तर अरूले हिँड्ने बाटो नि सफा पारिदिनुपर्छ, अरूले जुन लगाउने त्यस्ता किसिमको जो चिज पनि राम्रो पारिदिनुपर्छ, अरूले खाने चिज पनि राम्रो पारिदिनुपर्छ, अनिखेरि त्यो कहिल्यै पनि म भने नि त्यस्ता किसिमको आडम्बर घमण्ड कहिले पनि नगर्नु, आडम्बर घमण्ड कहिले गर्नु हुँदैन महाराज, यस्तो आडम्बर घमण्ड गर्दाखेरि त्यो जति नराम्रो कुरा केही पनि छैन त, अनि अर्कालाई जो त्यसरी त्यो होच्याउने आफू ठुलो हुने अनि कसैको बानी त्यस्तो हुन्छ, अनि जब त्यस्ता त्यस्ता किसिमको जिन्दा चाहिँ कामहरू कहिल्यै पनि गर्दैन यो महाराज हेर्नुहोस्। अनिखेरि त ठुलो हामी सबै ठुला, सानो सबै सानो, विद्वान हामी सबै विद्वान, मूर्ख हामी सबै मूर्ख, धनी हामी सबै धनी, गरिब हामी सबै गरिब, त जसले गरिबले पनि त्यही जो पेडभरि खाएको हुन्छ, धनीले पनि त्यही पेडभरि खाएको हुन्छ, ल हेर त बढी कुरा केही पनि छैन ल, होला अलिकति के बसेर सुख शान्तिले धनीले खाला अरे भने गरिबले जो परिश्रम गरेर खान्छ तर उसले बसेर खान्छ उसलाई रोग लाग्छ, धनी मानिसलाई रोग लाग्छ बसेर खाँदाखेरि रोग लाग्छ भने अनिखेरि त्यो रोगको उपचार गर्दा हैरान हुन्छ, त उसले जो काम गरेर खान्छ उसको नखसाद तन्केका हुन्छन्, सारा जो जिउ ठेगानमा आएको हुन्छ, रगत सञ्चालन भएको हुन्छ, उसलाई रोग लाग्दैन ल हेर त, जब यस्ता यस्ता किसिमले गरिकन त्यस्तो हुन्छ हो, त्यस हेतुले गर्दाखेरिमा अनि आफूले बडो विचार गर्नुपर्छ, अनिखेरि विचार भन्दा ठुलो केही पनि छैन, अनिखेरि ज्ञान भन्ने कुरा केमा छ त्यही विचारभित्रमा छ, विचारम परमम ज्ञानम, धन भन्ने चिज केमा छ सत्सङ्गमा छ, इष्टभित्र प्रशस्त हुनुपर्छ, अनिखेरि इष्टभित्र राख्न सकेको सम्बन्धित धन सम्पत्तिले खाँचो हुँदैन, अनिखेरि अनिखेरि सत्सङ्गम परमम धनम ठुलो ठुलो धन, इष्टभित्र भन्ने चिजै ठुलो धन, अनि ठुलो जो ज्ञान भन्ने चिन्ने विचार हो, विचारम परम ज्ञानम सत्सङ्गम परम धन, अनि उता सुख भन्ने चाहिँ समान छ, सबैमा जो मिलनसार भयो भने त्योभन्दा सुख केही पनि छैन हेर्नु त, अनिखेरि लाभ भन्ने चाहिँ के हो, सन्तोष हो, सन्तोषम परमम लाभम, अनिखेरि लाभ भन्ने चाहिँ चाहिँ सन्तोष, सन्तोष पाएका चिजमा यथा लाभ र तोषयत, अनिखेरि जति जो लाभ हुन्छ अनिखेरि त्यतिमा सन्तोष मान्न सक्यो भने त्यसले परिपूर्ण पार्छ, परिपूर्ण पार्छ यो महाराज हेर्नुहोस्, यस्ता यस्ता किसिमले गरिकन गर्नुपर्छ, अनिखेरि हामीहरूले जो अघि दान गर्नुपर्छ है भनेर भन्यो, दान कतिवटा हुन्छ, जम्मा चारवटा दान हुन्छ, अनिखेरि मुख्य मुख्य दान चारवटा, अब कुन कुन दान भनिबसेला भनेदेखि जस्तो अभय दान, डराएकालाई अभयको अर्थ जो डराएको ल पख तँलाई म यतिखेर के गर्दो रहेछु फलानु बेलामा यो बेलामा भनेर कसैले त्यो धाक धम्की इत्यादि दिएको हुन्छ केही हुन्छ अथवा केही हुन्छ भनेदेखि त्यो खुब डराइराखेको हुन्छ भनेदेखि त्यस्ता किसिमको जो मानिसको त्यो डराएको त्यो डर आफूले बोलिने बाबु तिमी न डराऊ न डराऊ परेर आएकोमा यी म छु ल तिम्रो डर म बिहोर दिउँ ल तिमीले ढुक्क परेर बस्छ भन्ने अनि उसको डर आफूले लिइदिने त्यहाँ के गर्नु छ आफूले गरिदिने हेर्नु अनिखेरि डराएकालाई नि डर पारिदिने भोकालाई खान दिने हेर्नुहोस् अनिखेरि भोगलाएर आएका जो पुरुषहरूलाई खान दिने मानिसलाई मात्रै होइन कुकुरलाई देऊ गाईलाई देऊ वस्तुलाई देऊ कुखुरा परेवा माछा भ्याकुता इत्यादि जुन हो सारा सम्पूर्ण जुनसुकैलाई पनि जुन हो हामीहरू जो पकाएकालाई खान देऊ हेर्नुहोस् अनिखेरि जब त्यस्तो भयो अनि जब उतापट्टि जब त्यस्तो भयो जुन अनि अज्ञानीलाई जो ज्ञान दिउँ महाराज ज्ञान नभएकालाई जो ज्ञान दिउँ
अनि त्यो ज्ञान नभएकाले जो ज्ञान दिनु साह्रै राम्रो हुन्छ यो महाराज। अनि फेरि जब त्यस्तो हुन्छ अनि फेरि रोगीलाई उपचार गराउ, रोगीलाई जो उपचार गराउनु जति राम्रो केही पनि छैन। त्यो कतिवटा भयो, चारवटा पुगे हेर्नुहोस्। रोगीलाई उपचार, डराएकालाई जुन निडर, भोकालाई खाना, अनि फेरि उतापट्टि अज्ञानीलाई ज्ञान, यी चारवटा मुख्य मुख्य दानहरू हुन् हेर्नुहोस्। अनि फेरि जब त्यस्ता त्यस्ता किसिमले गरिकन त रोगी मानिस कहीँ भेटियो, रोगी वस्तु भेटियो केही भन्यो, त्यसलाई उपचार गर्दै हुँदा हामीले फुकफाक गर्नुपर्ने रहेछ, फुकफाक पार्यो। अनि औषधि उपचार केही गर्नुपर्ने रहेछ, औषधि उपचार गराइदिउँ। अनि त्यसलाई जुन हो अब त्यो गर्दा विशेष हुन्छ राम्रो होइन, उसको जो क्षण्यता भइसकेको रहेछ जान्छ तपाईँले, आफूलाई त पुण्य भयो लगाएर छ। अनि फेरि आफूले गरिएको कुरा त परमात्मा प्रभु भगवान्ले त्यसरी छान विचार त गरेकै हुन्छ नि, फलानाले यस्तो यस्तो किसिमको गुण गर्यो, तर उसको जो आइसकेको हुँदाखेरिमा उसको जो आयो छिन्नै भइसकेको हुँदाखेरि गयो भन्ने कुरा त परमात्माले जो विचार गरेको हुन्छ, त्यस कारणले गर्दाखेरि अनि फेरि त्यस्ता त्यस्ता किसिमको जुन जब यो चार दान, यी ठुल्ठुला दान हुन्, अरू दान सबै त्यो त्यही भित्र पर्दछन्। त्यसैले गर्दाखेरि यी जुन किसिमको जो चार दानहरू हामीहरूले जो गर्नुपर्छ, हे महाराज हेर्नुहोस् भने यस्ता यस्ता किसिमले गरिकन गर्नुपर्छ भनेदेखि त्यसले त्यो ती महिलाले त्यस्तो गर्न सकिनन्, कुनै पनि गर्न सकिनन्। अब खाइन् आफूले मात्रै खाइन्, कसरी खाइन्, लुकाएर खाइन्, त्यसरी जुन चोरेर खाइन्, ठगेर खाइन्, विभिन्न किसिमले गरिकन खाइन्। अनि फेरि त्यस्तो गर्ने अरूलाई जो खुवाउन सकेनन्, श्रीमानलाई खुवाइनन्, अरू जो गाउँघर आएका जो अतिथिहरू अब यस्ता जो पाहुना पासा कुनैलाई पनि जो खुवाउन सकेन। अनि फेरि अब शराब गरिन्, गाली गरिन्, हरेक गरिन्, अर्कासँग बाजिन्, झगडा गरिन्, नमिठा नमिठा कुरा गरिन्, तितापिरा कुरा गरिन्, लगाएर त यस्ता यस्ता किसिमको कुरा, त्यो सबै पापै पापको थुप्रो त्यस्तो भयो लगाएर त त्यो बाटामा काँडो पन्साउ त होइन, काँडै काँडाले जो छापे जस्तो भयो ल, त्यस्तो भयो तिनका जो विचारले त। अनि फेरि कहाँबाट सुख पाएछ, कहाँबाट जो हिँड्न सकिन्छ, कहाँबाट उता जान सक्यो, सकिएन महाराज हेर्नुहोस्। अनि फेरि त्यसैले गर्दाखेरिमा अनि जब त्यस्तो त्यति भइसकेपछि अनि जो लगाएर त पछाडि जो ब्राह्मण के भए, उनले जो देहावसान भएर उनले जो गति र मुक्ति पाए, श्रीहरिको कथा त्यहाँबाट चलिरहेको जो अनि बेला, अनि बेलामा त्यस्ता किसिमले गरिकन बाधा पार्नु हुँदैन। अनि बाधा पार्यो भने अनि तिनै महिला जसरी जुन हो त्यस्तो जुन हो दुःख तिनले भोग गर्नु पर्यो, जसरी ती नरकमा पर्नु पर्यो, हजुर हामीले पनि त्यस्तै किसिमले गरिकन जो पढ्नु पर्छ। हे महाराज भनिकन सोनी भएका समनक आदि नामहरूका 28,040 प्रति गुरु सुतजीले बताउनु भयो, सोहिने कथाहरू ल्याएर वैशम पायन नामहरूका गुरुले ल्याइकन अब यतापट्टि जुन राजा जन्मेजयलाई ल्याएर बताउनु भयो, अनि फेरि सोही नै कथाहरू ल्याएर अनि हाम्रा आदरणीय श्रोता महान भावहरूमा ल्याइकन यो कथाहरू चाहिँ प्रस्तुत गरियो। अब यो कथाले धर्ममा धर्म, अर्थमा सम्पत्ति, कामनामा इच्छा, मुक्तिमा गति, चार किसिमको फल मिलोस् अनि भनेर भन्ने र अढैया शनिश्चरहरू शान्ति हुन्, 7.5 आदि गरेका ग्रहहरू शान्ति हुन्, उल्का भ्रामरी शान्ति हुन्, राहु संकट आदि गरेका ग्रहहरू शान्ति हुन्, कल्याण होस्, मंगल होस्, पवित्र होस्, उदय होस् भनेर भन्ने यस्ता किसिमको जुन शुभकामना शुभ आशीर्वादहरू गर्दै यो श्री हरिवंश पुराण, यो हरिवंश पुराणको महात्म्य यो चारौं अध्यायले गरिकन यथामति विस्तार गरियो। हे कृष्ण वृन्दावनको बिहारी, हे सत्यको सुन्दर रूप धारी, हे विश्वव्यापी त्रयतापहारी, उद्धार हाम्रो गर हे मुरारी। देवकी सुत गोविन्द वासुदेव जगतपते, रक्षामि स्तनयम् कृष्ण त्वमहं शरणं गत। नारायण ओ श्री कृष्णार्पणमस्तु।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: नमस्कार, मेरो सैलुङ गाउँपालिका वार्ड नम्बर 7 ठुलो पन्दरा केशर बहादुर बखनेत हो। सानो जिज्ञासा, केही रामायण सिलक रेकर्ड गरिराखौँ भनेर आएको छु। जस्ता यी मुक्त भए गए ती सवारी सभा सुने राम पनि

ले बिस्तार सुनाए अनि सीता जुन गहना खसाली कहीं तीन हाजिर गराए पनि गिरिने पाठ सीत पो खसाली ती गईन चिन्ने तयाई थिए कसका हुन ये चिन्ने बकुसनु होस् यही हो हजुर मा दिए यति बात गरी दिए ती गहना देखे प्रभुले जसाई चिने सब गहना र शोक बहुत भई हामेरी सीता तसाई रोए छाती बिसे धरेर गहना नाना बिलापले जसाई सुग्रीव मन्त्रीले ता प्रभुजीको दिल खुस गराए तसाई हे राम रावणलाई मारी सहजै सीताजीलाई यहाँ

चुषति नामे राधा मंथन जोनिया पने दूसरो

आई सानी छ बुहारी भनेर सासुले धन्दा बढाउँथिन् ठुलो ठुलाई कसम प्रभु तेरो जेठो छोरो मेरो त्यावरमा जाली सुनर भाग्ने चाहिँ मतलब नगरिस बुहारी अर्थी सुनिले मेरा तेरा माइती पनि देखेको छु मैले खान्छन् भुटेको मकै त्यही गुन्द्री ओढुछन् त्यही गुन्द्री ओछ्याउँछन् सुच्छन् निर्लामा भोकाई छन् यस्तै ससुरा मेरा माई तिनी पुग्दैन हजुरको जोडा हजुरको छोरी त विवाह गरिदिँदा बाँधेनुस हाती रत घोडा राजाको कुलमा जन्म हुन गयो विवाह नहुने भयो यो वृन्दावनमा फुल फुल्यो मधुमालातीको फुल झैँ जवन गयो कुन चाहिँ मरतले गरिदिन्छ निसापा कुन दैव दिन्छन् पति सङ्कोचन सङ्गिनी सबै चलि गए।